0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out what.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: अघिल्लो वर्षभन्दा 3% बढ्यो रोपाई. सबैभन्दा ठूलो सुधार मधेसमा किसानले धान रोपाई सके पनि मलको अभाव कायमै.
4: कर्जाको माग नगर्दा बैंकहरूमा थुप्रिन थालेको रकम 15 खर्ब पुग्यो. निजी क्षेत्रसँगको साझेदारीमा उद्योग सञ्चालन गर्नु विज्ञको सुझाव.
5: संविधान बनाएर अभिषेक चलाउनुपर्छ. कतिपयलाई मर्जर गरेर पनि चलाउनुतिर चाहिँ सरकार जानुपर्छ भन्ने लाग्छ.
3: क्यान्सरको खोप परीक्षणमा उत्साहजनक परिणाम देखिएको अनुसन्धानकर्ताहरूको दावी. खोपको दीर्घकालीन प्रभावकारिता बारे थप अनुसन्धान आवश्यक.
4: र एसियाली खेलकुदको प्रशिक्षणका लागि 4 सदस्यीय नेपाली टेनिस टोली आज भारत जाँदै. लालिगामा एथलेटिको मैड्रिडको विजय शुरूआत.
6: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवनको सूचना.
7: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ.
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म. प्रवेश परीक्षा 2083 भाद्र 31 गते.
7: बीएससी एजीतर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ.
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवन.
7: फोन 056-421-261 596-617 मोबाइल 98-550-67-68 98-511-62-594 98-510-54-224. तपाईको सपना हाम्रो जिम्मेवारी. भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं.

0: 能够喝得一身法力，我怕白你就一来不再沾了马蹄。
1: You start for Roma, Europens, just two bigger than sir. When he said her, to her sins of Utaha, to Patasha Zarko, Europens to Kari for Pound, this lucky to Cooper, and Pound was King Bajo AC, 8 ton, double door free, King Dutson Zulu, nice cooker, wall truck, and a bumper prize of Pound was Cape Churipulani, Bali too. Europens, Karma Rahina, when down was Sapanapani.
2: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी विकास
3: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस विकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एनएएस भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी विकास कीर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
4: काया कैरनमा अब खबरको सिलसिला सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा मर्यादित भएर प्रस्तुत हुन मन्त्री र पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको छ सांसद र मन्त्रीहरूको गतिविधिलाई लिएर सार्वजनिक आलोचना हुन थालेपछि उहाँले मर्यादित बन्नुपर्नेमा जोड़ दिनुभएको हो पार्टी संसदीय दलको कार्यालय सिंह दरबारमा हिजो बसेको संसदीय दलको बैठकमा सभापति लामिछानेले मन्त्री र सांसदहरूलाई सरकारका काम कार्यवाही कसरी सम्पादन गर्ने र संसदमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा सुझाव समेत दिनुभएको थियो सभापति लामिछानेले संसदको यो कार्यकाल मात्रै राजनीति गर्छु भनेर आएका नेताहरूलाई ससम्मान विदाई गर्ने पनि बताउनुभयो मन्त्री र सांसदहरूलाई प्रचारमुखी भन्दा काममा ध्यान दिन पनि सभापति लामिछानेले आग्रह गर्नुभएको छ उहाँले मन्त्रीहरूबारे सांसदका गुनासो सुन्नुभएको थियो सांसदहरूले मन्त्रीका कार्यशैलीलाई लिएर आलोचना गरेका थिए जवाफमा सभापति लामिछानेले आउँदा दिनमा मन्त्रीहरूको कार्यशैली परिवर्तन हुने र सांसदले उठाएका विषय सम्बोधन गरिने बताउनु भएको थियो
5: हत्या दुर्भग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली शेरबहादुर देउवा र पुष्पकमल दाहालका स्वकीय माथि सम्पत्ति शुद्धिकरणको कसुरमा छानबिन अघि बढ़ाएको छ ओलीका स्वकीय सचिव राजेश बज्राचार्य देउवाका स्वकीय सचिव भानु देउवा र दाहालका स्वकीय सचिव गंगा दाहालको सम्पत्तिमाथि आयोगले अनुसन्धान अघि बढ़ाएको हो सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले प्रारम्भिक चरणमा अध्ययन गरेर सम्बन्ध कसुर नभएकाले हामी कहाँ फाइल पठाइएको थियो एक आयुक्त भन्नुहुन्छ त्यसपछिको अनुसन्धान अघि बढ़ाएका छौं उनीहरू विरूद्ध अनुसन्धान गर्न भन्दै अख्तियारमा समेत छुट्टा छुट्टै उहिरी समेत परेको थियो सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट समेत पत्र आएपछि आयोगले निजामती कर्मचारी र प्रहरीको संयुक्त टोली खटाएर छानबिन थालेको छ अख्तियारका अनुसन्धान अधिकृतका अनुसार तीन पूर्व प्रधानमन्त्रीका तत्कालीन स्वकीय सचिवहरूको विवरण माग्दै राष्ट्र बैंक मालपुत कार्यालय सहित 20 भन्दा बढ़ी निकायलाई कारोबार र सम्पत्तिको विवरण माग्दै पत्रचार समेत गरिसकिएको छ कान्तिपुर दैनिकमा खबर छ
4: गएको बिहिबार मध्यरातीको पहिरोबाट घर भत्किनुका साथै चिरा चिरा परेपछि विस्थापित बनेका बाजुराको त्रिवेणी नगरपालिका 9 तामसीका 40 परिवार त्रिपालमुनि बसिरहेका छन् घर फर्कने अवस्था नभएपछि 40 घर परिवार बल्दी तामसु मौरी सड़क खण्ड अन्तर्गत तामसु सड़कमा त्रिपाल टागेर बसेको वडाध्यक्ष नन्द थापाले बताउनुभयो यस्तै विस्थापित मध्ये 16 परिवार महालक्ष्मी आधारभूत विद्यालयमा र 2 परिवार बिउ बिजन बचत तथा सहकारी भवनमा आश्रय लिएर बसेका छन् पहिरो पीड़ितका लागि जिल्ला रेड उसले 61 वटा त्रिपाल उपलब्ध गराएको छ बाजुराका पहिरो पीड़ित 40 परिवारको हप्ता दिनदेखि त्रिपाल मुनि बास नयाँ पत्रिकामा खबर छ
5: सरकारले प्रारम्भिक बाल विकास ईसीडी शिक्षक विद्यालय कर्मचारी र संघीय अनुदानमा कार्यरत शिक्षकको तलब वृद्धि गरेको छ सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार हिजो बसेको मन्त्री परिषद बैठकले ईसीडी शिक्षक विद्यालय कर्मचारी लेखा हेर्ने र विद्यालय सहयोगीको तलब मासिक 5,000 का दरले वृद्धि गर्ने निर्णय गरेको हो यस्तै संघीय अनुदानमा शिक्षण गर्ने निम्न माध्यमिक र माध्यमिक तहको शिक्षकको तलब पनि वृद्धि गरिएको छ बजेटमा सरकारी कर्मचारी र शिक्षकको तलब 21% वृद्धि भए पनि सामुदायिक विद्यालयमा कार्यरत तलब उनीहरूको तलब नबढ़ेकामा सरकारको आलोचना हुँदै आएको थियो ईसीडी शिक्षकले मासिक 12,000 17,000 रूपियाँ तलब प्राप्त गर्नेछन्। विद्यालय सहयोगीको तलब 10,000 वृद्धि भएर 15,000 रूपियाँ पुगेको छ। लेखा हेर्ने विद्यालय कर्मचारीको तलब भने 15,000 20,000 रूपियाँ पुगेको खबर आजको कान्तिपुरमा छ।
4: यस वर्ष देशभर रोपाई 97.48% सकिएको छ। साउन 29 13,35,651 हेक्टरमा रोपाई सकिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत कृषि विभागले जनाएको छ। देशभर रोपाई भएको क्षेत्रफल 13,70,062 हेक्टर छ। गएको वर्ष 1 भदौसम्म 94% रोपाई सकिएको थियो। त्यति बेला 13,03,012 हेक्टरमा रोपाई भएको थियो। गएको वर्षको तुलनामा यस वर्ष करिब 30,500 हेक्टर बढ़ी क्षेत्रमा धान रोपिएको विभागको तथ्याङ्क छ। रोपाईको दरमा सबैभन्दा ठूलो सुधार मधेसमा देखिएको छ। गएको वर्ष यो अवधिमा मधेसमा 86.35% मात्र रोपाई भएकोमा यस वर्ष 96.6% पुग्दा मधेसमा रोपाईको दर 10.25% बिन्दुले बढ़ेको हो। यस वर्षको रोपाई करिब सकिएको कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले बताउनुभयो। सरकारी निकायले समयमै रोपाई सकिएको र उत्पादन बन्ने अनुमान गरे पनि किसानले रोपाईको बेला बिउ मलदेखि विपदको सामना गरिरहनु पर्ने बाध्यता टड्कारो बनेको बताउँदै आएका छन्। किसानले रोपाई सके पनि मलको अभाव कायमै रहेको राष्ट्रिय कृषक समूहका कोषाध्यक्ष शशिराम आचार्यले बताउनुभयो। कान्तिपुरमा खबर छ। कैरनमा उद्योगहरूको अवस्था र बन्द उद्योग सञ्चालनको लागि गर्नुपर्ने कामबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दर गर्नुहोला।
6: गुणस्तरीय इंजीनियरिंग शिक्षा को लगी विगत 26 वर्षदी समर्पित यस एक्मे इंजीनियरिंग कलेज में शैक्षिक सत्र 2083-84 का लगी स्नातक तह में बीई सीविल बीई कंप्यूटर बी आर्किटेक्चर और बीआईटी विषय में भर्ना खुल्यो।
7: संपर्क एक्मे इंजीनियरिंग कलेज वसुंधरा काठमाडौं।
6: फोन नंबर 01-5670-924-5670-925।
8: कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुहोस्, सामान पनि बन्द हुँदैछ। मलाई त बेचकको पानी लागिसकेको छ। बेचकको पानी लाग्छ।
6: थोरै बचत धेरै कायदा, बिमा काट्छन् सधैँ फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहपाक काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान। एनबीएल अटो लोन
9: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल।
6: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
6: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
10: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो

0: 49 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी नासिनपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संसदमा मर्यादित हुन मन्त्री र सांसदहरूलाई रासोपा सभापति लामिछानेको निर्देशन, तीन पूर्व प्रधानमन्त्रीका स्वकीयमाथि अख्तियारको छानबिन शुरू, बाजुराका पैह्रो पीड़ित 40 परिवारको त्रिपालमुनि भास, अघिल्लो वर्षभन्दा 3% बढ़ो रोपाई, सबैभन्दा ठूलो सुधार मधेशमा, ईसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब 5,000 बढ़्यो लगायतका खबर प्रस्तुत गर्यौं।
2: कर्जाको माग नबढ़दा 3 वर्षदेखि बैंकहरूमा थुप्रिन थालेको रकम 15.5 अर्ब रूपियाँ पुगेको छ। निक्षेप संकलन बढ़दै जाने तर कर्जाको माग विस्तार नहुँदा ठूलो परिमाणको लगानीयोग्य रकम थुप्रिएको हो। नेपाल राष्ट्र बैंकका प्रवक्ता एवं कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलका अनुसार 3 वर्षदेखि बैंकिङ क्षेत्रमा तरलता थुप्रिने क्रम निरन्तर बढ़िरहेको छ। रेमिट्यान्स आप्रवाह निरन्तर बढ़ेर त्यसको अनुपातमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जा विस्तार हुन नसक्दा तरलता बढ़ेको उहाँले बताउनुभयो। विगतमा पटक पटक तरलता अभावको संकट झेलेका बैंकहरूले आफूसँग पैसा नहुँदा राष्ट्र बैंकबाट ऋण स्थायी तरलता सुविधा लिएर ग्राहकलाई ऋण दिन्थे। 2079 असीमा राष्ट्र बैंकसँग 32.31 अर्ब ऋण लिएका बैंकहरूले 80-81 घटाएर 1.20 अर्ब मात्रै लिएका थिए। त्यसै त त्यस्तो सुविधा लिएका छैनन्, बरू ऋण लिन नआएपछि थुप्रिएको पैसा ब्याजका लागि राष्ट्र बैंकमा राख्ने गरेका छन्। यस्तो अवस्था देशकै लागि दुर्भाग्यपूर्ण रहेको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउनुहुन्छ। उहाँ मौद्रिक नीति वा अन्य नीतिहरूले यति ठूलो स्रोतको परिकल्पना र प्रयोग गर्ने योजना नै ल्याउन नसकेको बताउनुहुन्छ। एउटा घर निर्माण गर्दा 47 वटा वस्तुको खपत हुन्छ भन्ने कुरालाई नै ठूलो खोज जस्तै मान्ने र सानातिना कुरामा अल्झिने परिपाटीले देश अघि बढ़न नसकेको उहाँको भनाइ छ। यसका लागि कड़ा नीतिगत मेहनत आवश्यक रहेको र यो राज्य स्तरबाट भएको देखिँदैन। यति धेरै पैसा बैंकमा थुपिनु देशकै लागि दुर्भाग्यपूर्ण रहेको उहाँको टिप्पणी छ। यसैबीच नेपाल बैंकर संघका पूर्व अध्यक्ष भुवन दाहाल निजी क्षेत्रको कन्भेन्स कमिटा समस्या भएको बताउनुहुन्छ। 3 वर्षदेखि रहेको अधिक तरलताको कारण अब संरचनागत रूपमा यसको समाधान खोज्नुपर्ने उहाँको भनाइ छ। विगतको कर्जा माग र अहिलेको अवस्थासँग तुलना गरेर बुझ्नुपर्ने र 3 वर्षभन्दा अगाडि लोनको डिमाण हुँदा पनि पैसा नभएर दिन नसक्ने अवस्था रहेको कुरालाई अहिले सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइरहेको खबर नयाँ पत्रिकामा छ।
1: आत्मनिर्भर अर्थतन्त्र र उत्पादनमुखी निर्यात तथा रोजगारीका लागि औद्योगिक क्षेत्रको विकास अपरिहार्य छ, तर उद्योग स्थापना गर्ने भन्दा सञ्चालनमा रहेका उद्योगलाई टिकाइराख्ने चुनौती अझै ठूलो देखिन्छ। सरकारी तथ्याङ्क अनुसार नेपालमा 10 औद्योगिक क्षेत्रमा रहेका 703 उद्योग मध्ये 619 वटा सञ्चालनमा छन् भने 22 वटा बन्द छन्। यी उद्योगहरूले मात्रै झण्डै 20,000 प्रत्यक्ष रोजगारी दिएका छन्। थप जानकारी अबको पालोमा।
2: उद्योग भनेको केवल एउटा कारखाना मात्र होइन, उद्योगसँग किसान, कच्चा पदार्थ आयातकर्ता, ढुवानी व्यवसायी, बैंक तथा वित्तीय संस्था, श्रमिक, बजार, उपभोक्ता र सरकारको राजस्व प्रणाली पनि जोड़िएको हुन्छ। त्यसैले एउटा उद्योग बन्द हुँदा त्यसको असर समग्र अर्थतन्त्रमा देखिन्छ। वरिष्ठ अर्थविद डाक्टर दिल्लीराज खनाल।
3: परम्परागत रूपमा खास व्यवसाय पेसा गर्ने मान्छेहरूको त्यो व्यवसायहरू पनि समाप्त भयो। तपाईँका साना कुटुम उद्योगहरू पनि जुन त्यो पनि एक अर्कोमा धराशायी भए, त्यसले अर्को ढङ्गले बेरोजगारी पनि भयो। बैंकले चाहिँ अनि ट्रेडलाई सपोर्ट गर्ने पुँजीकै बेसिकली त्यो वर्थको क्रिएसन भन्दा पनि के हुनु साइफन।
2: नेपालको औद्योगिक क्षेत्र अहिले पनि केही संरचनागत समस्यासँग जुझिरहेको छ। उत्पादन लागत उच्च हुनु, कच्चा पदार्थका लागि आयातमा निर्भरता, बजारको अनिश्चितता, वित्तीय लागत, पूर्वाधार तथा नीतिगत अस्थिरता जस्ता विषय उद्योगका अहिलेका प्रमुख चिन्ताका विषय हुन्। सरकारले भने अहिले औद्योगिकरण मार्फत रोजगारी र आर्थिक वृद्धि बढ़ाउन तथा उत्पादनमूलक क्षेत्रमा लगानी र कर्जा विस्तार गर्ने विषयलाई प्राथमिकतामा राखेको देखिन्छ। सरकारले अहिले औद्योगिक क्षेत्रमा गरिरहेका प्रमुख सुधारहरू के देखिन्छन् त?
4: कच्चा पदार्थहरूमा जुन किसिमको छुट्टो सुविधा दिइएको छ त्यो ठिकै छ। स्वदेशी वस्तुहरू किन्नतिर प्रोत्साहन गर्ने अनि डिजिटलाइज सिस्टमबाट अनि त्यो

0: हुन्छ जो पनि ठिकै छ।
1: नेपालमा उद्योगको समस्या उद्योग खोल्न नसक्नु मात्र होइन, खुलेका उद्योगलाई कसरी प्रतिस्पर्धामा ल्याउने, कसरी टिकाउने र यसलाई विश्व बजारसम्म कसरी पुर्याउने भन्ने प्रमुख चुनौती हो। यसका लागि सरकारले तत्काल गर्नुपर्ने कामहरू के हुन् त? पटक अर्थविद डाक्टर खनाल,
2: बुद्धिमत्तापूर्ण तरिकाले यस्तो निजीकरण गर्ने होइन जसका कारणले गर्दा औद्योगिकरणको गति र प्रक्रियालाई पनि त्यसले थप रूपमा सहयोग र मदत गरोस् र त्यहाँबाट आउने पैसा सरकारले अर्कोतिर लगाओस्। मुख्य चाहिँ सुधार संविधान बनाएर आदिवासीमा चलाउनुपर्छ, कतिपयलाई मर्जर गरेर पनि चलाउने तिर चाहिँ सरकार जानुपर्छ भन्ने मलाई लाग्छ।
3: औद्योगिक क्षेत्रको अवस्था र सुधारको विषयमा अर्थशास्त्री डाक्टर दिल्लीराज खनालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिँदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला सरकारले दूरसंचार क्षेत्रमा चालू आर्थिक वर्ष 2083-84 रूपान्तरणकारी वर्ष बनाउने तयारी गरेको छ। यसका लागि 4G कवरेज विस्तार र केही क्षेत्रमा 5G सेवा शुरू गर्ने तयारी हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले हाल संचालनमा रहेका टावरको संख्या 50% बढ़ाउने तयारी गरिएको जानकारी दिनुभयो। अहिले नेपाल टेलिकमसँग देशभर करिब 5,000 संख्यामा टावर रहेकोमा तत्काल 1,600 टावर थप्नका लागि स्रोतको व्यवस्थापन भइसकेको छ। मन्त्री तिमिल सिन्हाका अनुसार काठमाडौँमै 4G सेवा प्रभावकारी नभएको गुनासो रहेकाले नेपाल टेलिकमलाई यस क्षेत्रमा आफ्नो पूर्ण स्रोत परिचालन गर्न निर्देशन दिएको छ। 4G एकदमै ठूलो कवरेज बढ़ाउनु पर्नेछ र यसका लागि नेपाल टेलिकमले गुनासो नआउने गरी काम गर्दैछ। उहाँले भन्नुभयो अहिले संचालनमा रहेका टावरको संख्या भन्दा थप 50% संख्यामा टावर थप्ने तयारी भइरहेको कारोबार दैनिकमा खबर छ।
1: सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्तालाई तीव्रता दिएको दावी गरे पनि प्रगति हुने नगर्ने देखिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार संघले समस्याग्रस्त घोषणा गरेका 23 सहकारीमा 76,399 बचतकर्ताको रकम अझै पनि नयाँ सरकार गठन हुँदा 10,000 बचत भएका 3,178 जनाले मात्रै रकम फिर्ता पाएका छन्। यो कुल बचतकर्ताको 4.15% मात्रै हो। फिर्ता हुनुपर्ने रकमको तथ्याङ्क हेर्दा प्रगति विवरण झन नाजुक छ। समितिका अनुसार समस्याग्रस्त सहकारीमा बचतकर्ताको 45.45 करोड़ रूपियाँ फसेकामा अहिलेसम्म 4,20,53,800 मात्रै फिर्ता भएको छ, जुन कुल फिर्ता रकमको 0.09% मात्रै रहेको खबर नयाँ पत्रिकामा छ।
3: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बाढी र भूकम्पबाट बच्न के गर्ने?
5: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धुमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
4: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ।
5: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
4: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गराऊ।
5: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: आपको एकमात्र जीजीएस के बाद जिस हो
1: देशों खुशी को कनेक्शन
0: हर एक मान्छे को सपना जपना र सहना पैसा
2: पैसा माछ शक्ति पैसा माछ सहारा
0: धोती पटुका र इजार को गाँठो हुँदै गाड हुन्छम्म
2: बैंक को चेक टोकन एटीएम हुँदै हाथ को मोबाइल सम्म
0: लक्ष्य प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
0: पैसा को आवश्यकता महत्व र यथार्थ बताउने
2: इतिहास गाथा र कथा गाँठका कुरा भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर काभ्रे प्रान्तका दुर्ग किसान रामप्रसाद सापकोटाको बिहानी अचेल नयाँ आशा र मुस्कानका साथ शुरू हुन्छ। घरमा पालेका दुईवटा भैँसीको दूध दुहेर सहकारीमा बुझाएपछि उहाँलाई विगत जस्तो अहिले छटफटी हुँदैन। केही महिना अघिको अवस्था भने फरक थियो। आठ महिनासम्म बेचेको दूधको भुक्तानी नआउँदा सहकारीको ढोका धाउनु र फोन मार्फत हार गुहार गर्नु उहाँको दैनिकी बनेको थियो। पशुलाई दाना चोकर किन्ने पैसा जुटाउन कठिन थियो भने बालबालिकाको पठाई खर्च व्यवस्थापन गर्न पनि समस्या थियो। दूध त दिनु लैजान्थ्यो तर पैसाको पनि टुङ्गो हुँदैनथ्यो। विगत सम्झौती उहाँ भन्नुहुन्छ, लाग्थ्यो पसिना बगाउनु नै आफ्नो अभिशाप हो तर समय सधैँ एउटै रहँदैन। अचेल सापकोटाको मोबाइलमा एउटा सन्देश बज्छ, तपाईँको बैंक खातामा रकम जम्मा भएको छ। आठ महिनासम्म रोकिएको भुक्तानी अवधि घटेर अहिले झण्डै दुई महिनामा झरेको छ। नियमित रूपमा रकम प्राप्त हुन थालेपछि उहाँका आँखामा खुशी र अनुहारमा सन्तोष झल्किन्छ। उहाँ भन्नुहुन्छ, सायद अब हाम्रा दुःखका दिन सकिँदैछन्। सापकोटा त एउटा प्रतिनिधि मात्र हुनुहुन्छ, नवलपुरकी किसान अम्बिका सिटोला लगायत देशभरका हजारौं दुग्ध किसानको कथा पनि यस्तै पीड़ा र निराशाले भरिएको थियो। किसानले दिनरात खटेर दूध उत्पादन गर्थे तर भुक्तानी नपाउँदा ऋणको बोझ बोक्न बाध्य थिए। आठ महिनासम्म रोकिएको भुक्तानी अवधि अहिले घटेर झण्डै दुई महिनामा झरेको छ। नियमित रूपमा रकम प्राप्त हुन थालेपछि दुग्ध किसानका आँखामा खुशी र अनुहारमा सन्तोष झल्किन्छ, गोर्खापत्र दैनिकले खबर छापेको छ।
3: अब विदेशको खबर, अमेरिकाको फ्लोरिडामा रहेको एक क्यान्सर अनुसन्धान केन्द्रमा गरिएको व्यक्तिगत क्यान्सर खोपको प्रारम्भिक परीक्षणले उत्साहजनक परिणाम देखाएको छ। औषधि निर्माता कम्पनी मोडर्नाले विकास गरेको यो खोपलाई किटुटा नामक औषधिसँग संयोजन गरेर प्रयोग गरिएको बीबीसीले जनाएको छ। 1000 भन्दा बढ़ी उच्च जोखिमयुक्त छालाको क्यान्सर भएका बिरामी सहभागी चरण तीनको परीक्षणमा खोप र किटुटाको संयोजनले बिरामीलाई लामो समयसम्म क्यान्सर मुक्त राख्न सफल भएको कम्पनीले जनाएको छ। क्यान्सर शरीरका अरू अंगमा फैलिने जोखिम समेत घटेको दावी छ। इन्स्टिमेसना नाम दिएको यो खोप हरेक बिरामीको ट्यूमर अनुसार व्यक्तिगत रूपमा तयार गरिन्छ। खोपले शरीरको प्रतिरक्षा प्रणालीलाई बाँकी रहेका क्यान्सर कोष पहिचान गरी त्यसमाथि आक्रमण गर्न निर्देशन दिने उद्देश्य राख्छ। यसमा कोविड-19 विरूद्धका केही खोपमा प्रयोग भएका एमआरएनए प्रविधिको विकास गरिएको छ। कम्पनीहरूले प्रारम्भिक परिणामलाई महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे पनि यसको पूर्ण विवरण अझै सार्वजनिक भएको छैन र स्वतन्त्र विज्ञहरूबाट समेत पूर्ण रूप समीक्षा हुन बाँकी छ। त्यसैले यो खोपले दीर्घकालमा कति प्रभावकारी रूपमा काम गर्छ र बिरामी कति समयसम्म क्यान्सर मुक्त रहन्छन् भन्ने विषयमा थप तथ्य आवश्यक रहेको विज्ञहरूले बताएका छन्।
4: अब खेल खबर, जापानमा हुने विश्व एसियाली खेलकुदको प्रशिक्षणका लागि तीनजना खेलाड़ी सहित चार सदस्यीय नेपाली टेनिस टोली आज भारत जाँदैछ। भारतको बेंगलुरूमा हुने प्रशिक्षणमा खेलाड़ीहरू प्रदीप खड्का, निशान श्रेष्ठ र स्वस्तिका विष्ट रहेका छन् भने प्रशिक्षकमा रेणु देवी कुन्डा छिन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य सचिव रामचरित्र मेहता, राखेको कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ, नेपाल टेनिस संघका अध्यक्ष मनोहर दास मूल लगायतले हिजो नै विदाई गरे। टीमले रोहन बोपाना टेनिस एकेडेमीमा प्रशिक्षण गर्नेछन्। टोली भदौ 23 गते स्वदेश फर्किनेछ। विश्व एसियाडका लागि छनौट अभिषेक बास्तुला र शिवाजी गुरुङ भने स्वदेश बाहिर प्रशिक्षणरत रहेका नेपाल टेनिस संघले जनाएको छ। विश्व एसियाली खेलकुद असोज 3 गतेदेखि जापानको आइची र नायलमा शुरू हुनेछ। नेपालले 23 खेलमा 136 खेलाडीलाई सहभागिता गराउनेछ। गएको संस्करणमा नेपालले 26 खेलमा सहभागिता जनाएको थियो। खेलका अर्को प्रसंगमा एथलेटिको म्याड्रिडले नयाँ लालिका सिजनको पहिलो खेलमा मालागालाई 2-0 पराजित गर्दै विजय शुरूआत गरेको छ। दोस्रो हाफमा मैदान प्रवेश गरेका ली काम इनले 13 मिनटपछि उत्कृष्ट गोल गर्दै एथलेटिकोलाई अग्रता दिलाए। त्यसपछि एलेक्स बायनाले उत्कृष्ट फ्रीकिक मार्फत दोस्रो गोल गर्दै एथलेटिकोको जित सुनिश्चित गरेका थिए। एथलेटिकोले अब आउँदो आइतबार भिल्लारियलसँग खेल्नेछ। खेल शुरू हुनु अघि एथलेटिको विश्वकप विजेता खेलाड़ीहरू मार्कोस लोरेन्टे, मार्क भुगुल, एलेक्स बायना र आलेजान्द्रो गिमराडोलाई मैदानमा सम्मान समेत गरिएको थियो। उनीहरूलाई समर्थकहरूले ठूलो पारीसहित स्वागत समेत गरेका थिए।
3: अब केही खबर संक्षेपमा। अहिले देशका केही ठाउँमा हल्का पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा सामान्य वर्षा भइरहेको छ। पछिल्लो 12 घण्टामा कास्कीमा सबैभन्दा धेरै 107 मिलिमिटर पानी परेको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
4: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाले प्रथम राष्ट्रिय महाधिवेशनबाट दल भूमि स्थानीय तहको प्रस्ताव पारित गर्यो। तर अहिले क्याण्डिडेट क्लब मार्फत स्थानीय तहमा उम्मेद्वार खोज्दैछ। गैरदलीय पालिका बनाउन व्यवहारिक रूपमा असम्भव भएको महसुस गर्दै दलीय प्रतिस्पर्धा गर्दैछ।
3: बागमती प्रदेशमा मुख्यमन्त्रीका लागि एमाले संसदीय दल उपनेता किरण थापा मगरलाई समर्थन गर्ने विषयलाई लिएर राप्रपाभित्र विवाद चुलिएको छ। राप्रपा संसदीय दलका नेता उद्धव थापाले एमालेलाई समर्थन गरेपछि उहाँलाई कार्यवाही गर्न पार्टी तयारी थालेको छ। थापाले भने दलको नेताको हैसियतले आफूले एमाले नेकपा गठबन्धन सरकारलाई समर्थन गरेको र यो समर्थन कायम रहने बताउनु भएको छ।
4: सरकारले बिजुलीको महसुल घटाउने तयारी थालेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराट भट्ट श्रेष्ठको प्रस्तावमा साउन 13 विद्युत महसुल दरको पुनरावलोकन गर्न नेपाल विद्युत प्राधिकरणले समिति बनाएको थियो। प्राधिकरणका संचालक समिति सदस्य अंशु किरण साईको संयोजकत्वमा गठित समितिले उपभोक्ता र उद्योगीलाई सहयोग दरमा बिजुली उपलब्ध गराउने गृह कार्य अगाडि बढ़ाएको जनाएका छन्।
3: र नेपाल राष्ट्र बैंकको डेपुटी गवर्नरमा दीर्घ रावल नियुक्त हुनुभएको छ। काया पहिरनमा अब पालो उखानको
4: छिन्तरे दिन तरे दिन तरे वर्ष दिन तरे
3: उखानसँगै हामी काया पहिरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपल्ट।
4: संसदमा मर्यादित हुन मन्त्री र सांसदहरूलाई राष्ट्रपा सभापति लामिछानेको निर्देशन। तीन पूर्व प्रधानमन्त्रीका स्वकीयमाथि अख्तियारको छानबिन शुरू।
3: अघिल्लो वर्षभन्दा 3% बढ़ो रोपाई। सबैभन्दा ठूलो सुधार मधेसमा। किसानले धान रोपाई सके पनि मलको अभाव कायमै।
4: कर्जाको माग नबढ्दा बैंकहरूमा थुप्रिन थालेको रकम 15 खर्ब पुग्यो। निजी क्षेत्रसँगको साझेदारीमा उद्योग सञ्चालन गर्ने विज्ञको सुझाव।
3: क्यान्सरको खोप परीक्षणमा उत्साहजनक परिणाम देखिएको अनुसन्धानकर्ताहरूको दावी। खोपको दीर्घकालीन प्रभावकारिताबारे थप अनुसन्धान आवश्यक।
4: र एसियाली खेलकुदको प्रशिक्षणका लागि 4 सदस्यीय नेपाली टेनिस टोली आज भारत जाँदै लालिकामा एथलेटिको म्याड्रिडको विजय शुरूआत।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले राजेश केसीले बनाउनु भएको कार्टुन लिएका छौं। कांग्रेसका देउबा पक्षलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। झण्डै 5 महिनाको विदेश बसाएपछि देउबा स्वदेश फर्किए लगतै उहाँ पक्षका नेताहरू उत्साहित छन्। यहाँ कार्टुनमा 4 तारा झण्डा भएको ठूलो पोखरी छ। देउबा जस्तै देखिने मान्छे पोखरीभित्र डुबेका देखिन्छन्। डुबेकै अवस्थामा उनी सकी नसकी ठूलो टोकरी पानी बाहिर निकाल्न भनेर भित्रबाट सकी नसकी धकेलिरहेका छन्। देउबा डुबेकी अवस्थामा छन् अनि टोकरी चाहिँ पानीको सतहमाथि देखिएको छ। त्यही टोकरीमा रहेका देउबा पक्षका नेताहरू नारा लगाउँदैछन्, देउबा दाई जिन्दाबाद। अनि अर्का थरी भन्दैछन्, राम राम राम राम। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धीकरण गरेको पानी मात्र पिउने गरौं।

0: পর প্রিন্ট মুখপত্র রকমভোগ তবারি সাধনপুর নম্বর একিম গণেশ সম্বন্ধী সূচনা আদরণীয় সেবাগ্রাহী মহানুভাবহরু তপাইলে আফ্নো সওয়ারী সাধনকো वास्तविक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोचर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय।

0: सूचीकृत बनाने संबंधी सूचना। प्रदेश खेलकूद विकास कोष प्रदेश जारी भएको खेल संघ संस्था को दर्ता नवीकरण संचालन तथा व्यवस्थापन संबंधी मार्गदर्शन 2081 को परिच्छेद 6 को दफा 21 संबंधी में सूचीकृत हुनु पर्ने र उक्त कार्य प्रत्येक खेल संघ संबंधित खेल का प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाह को जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र इस प्रदेश खेलकूद विकास बोर्ड में संपूर्ण खेल संघहरूको दर्ता भई न सकेका कारण एसी बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन एसी सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षित प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षित भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर गोर्खा, जिल्ला खेलकुद विकास समिति, सोलुखुम्बु।
1: कर प्रिन्ट निजीकरको रकम र सवारी साधनको नम्बर एकम गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तु लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोक्सर गर्न, अघि सवारी कर तथा वस्तु एकम गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकम गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय फिराक गयो।

0: मौखिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउण्डेशनको सहयोगमा रिपोर्टरद्वारा जनहितमा जारी सन्देश।

0: सरकारी तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सक्कल विभूत भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सक्कल विभूत नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र विभूतमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सक्कल सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी विभूतको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सक्कल पेश गरेमा पनि सोही सक्कल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सक्कल सवारी दर्ता प्रमाण पत्र बिलभूत समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। केवल ग्राहकले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: आर्थिक वर्ष 2084 का लागि प्रवेश प्राप्त संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना व्यवस्थापन कार्यविधि 2082 भन्दछन् स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2084 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वनसूचना प्रणालीमा स्थित प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख 62 गतेमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन स्वस्थ प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राखिन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
2: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, वाससम्म नलाग्ने, आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा जनहितमा जन सन्देश
3: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
4: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झारीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
4: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तला या नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
4: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौं, सुरक्षित बनाऊ।
0: नेपाल सरकार विज्ञापन।

0: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
1: होइन के भन्नु भएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्का भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
2: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटिदिन्छु
3: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
4: समस्या सरी नै होइन भाइ तपाईँ हाम्रो सोचमा छ
0: म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय

0: प्रार्थना हो।
1: अरु को सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
2: ए श्याम भाई, त्यो पारी को बाटो बनाउने भनेर काम थालेका थिए, तर रोकिएछ। किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे। के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
7: हेलो
8: हेलो बहिनी, सन्चै छौ?
7: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
7: अनि हुलाकमा त जानु
8: हो नि, हुलाकमा जाऊ न,
7: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
8: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछ।

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोवा एफएम 102 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sowafm.com संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सुखुम्बुमा रेड पाण्डा म्याराथन 2026 हुँदै अभिनेता दोयाहाङ राईको समेत उपस्थित हुने। काठमाडौँमै गाउँपालिकाको सेवा पाएपछि खुम्बुका स्थानीय खुशी। पहिलो दिनमै 157 जनाले लिए सेवा। सोलु खुम्बुको चुबुमा पाखुरी सहरदेखि सहित रोपाईसँगै गुन्जन्छन् तैमेली भाका। नागरिकर्ण पूर्णले निस्ताएको सम्मानमा शालिग बनाउने। कोशी प्रदेश सरकारको वक्तामा मन्त्री गोम्बु शेर्पा नियुक्त। ओखलढुङ्गामा ग्यासको पर्याप्त मौजदात। कोशीमा कंग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो। र पहिलो टेस्ट क्रिकेटमा भारतले श्रीलंकालाई 165 रनले हरायो। दुर्लभ वन्य जन्तु रेड पाण्डाको दीर्घकालीन संरक्षण र यसको वासस्थान पुनर्स्थापना बारे जनचेतना फैलाउने उद्देश्यका साथ सोलु खुम्बुको सल्लेरीमा भदौ 20 गते रेड पाण्डा म्याराथन 2026को तेस्रो संस्करण आयोजना हुने भएको छ। यस विशेष प्रतियोगितामा प्रख्यात अभिनेता तथा रेड पाण्डा नेटवर्कका संरक्षण एम बासेद्वारे दोयाहाङ राईको समेत उपस्थित रहनेछ। रेड पाण्डा नेटवर्कको आयोजना र प्ले फर नेचरको मुख्य आर्थिक सहयोगमा हुन लागेको यस कार्यक्रमको स्थानीय साझेदार हिमालय स्वास्थ्य तथा वातावरणीय सेवा सोलुखुम्बु रूवाईको छ। संस्थाका अध्यक्ष निमाथेन डुप शेर्पाका अनुसार अन्तर्राष्ट्रिय रेड पाण्डा दिवसको अवसर पारेर संचालन गरिने यो म्याराथनले पर्यटकीय जिल्ला सोलुखुम्बुको तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्तन गर्न ठूलो सहयोग पुग्ने जनाइएको छ। खुम्बुवासु लामु गाउँपालिकाले काठमाडौँमा रहेका गाउँपालिकावासीका लागि हिजोदेखि एकीकृत घुम्ती सेवा शिविर शुरू गरेको छ। गाउँपालिकाका वडा नम्बर 1-5 सम्मका सेवाग्राहीलाई लक्षित गरी काठमाडौँको चारभेल क्षेत्रमा शिविर सञ्चालन गरिएको हो। काठमाडौँमा रहेका गाउँपालिकावासीलाई स्थानीय तहका विभिन्न सेवा लिन सोलुखुम्बु नै पुग्नुपर्ने बाध्यता हटाउने उद्देश्यले शिविर सञ्चालन गरिएको खुम्बुवासु लामु गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिनुभयो। उहाँका अनुसार शिविरमा सामाजिक सुरक्षा नवीकरण, व्यक्तिगत घटना दर्ता, भूमि मालपोत कर व्यवसाय नवीकरण तथा विभिन्न सिफारिश लगायतका सेवा उपलब्ध गराइएको छ। शिविरमा वडा नम्बर 1-5 सम्मका सेवाग्राहीलाई लक्षित गरी गाउँपालिका र वडा तहबाट प्रदान हुने विभिन्न सेवा काठमाडौँमै उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ। शिविरको पहिलो दिन 157 जनालाई सेवा प्रदान गरिएको खुम्बुवासु लामु गाउँपालिका वडा नम्बर 4 का वडा सचिव हिमराज प्रधानले जानकारी दिनुभएको छ। यसै गरी भूमि मालपोत कर सम्बन्धी 34 वटा सेवा, व्यक्तिगत घटना प्रतिलिपि 1, अंग्रेजी सिफारिश 1 तथा व्यवसाय नवीकरण 3 वटा सेवा प्रदान गरिएको गाउँपालिकाको विवरणमा उल्लेख छ। शिविरको पहिलो दिन विभिन्न सेवाबाट 56,900 रूपियाँ राजस्व संकलन भएको जनाइएको छ। सबैभन्दा बढ़ी राजस्व व्यवसाय नवीकरणबाट 41,100 रूपियाँ तथा भूमि मालपोत करबाट 14,700 रूपियाँ राजस्व संकलन भएको गाउँपालिकाले जनाएको छ। सोलुखुम्बुको जुबुमा चल्दै आएको अन्नपर्म अर्थात श्रम साथ गर्ने मौलिक परम्परा अझै पनि कायम रहेको छ। खेतीपाती गर्न श्रमिक नपाउने समस्या विकराल बन्दै गइरहेको समयमा यहाँका स्थानीयले भने आपसी भाइचारा र श्रम संस्कृतिको रूपमा अर्म पर्मलाई निरन्तरता दिइरहेका हुन गीत गाएको देखाउने। शुरूमा सोलुखुम्बुको चुबुमा पाखा पखेरामा गुन्जुनै यस्ता मौलिक पर्मेले गीत वर्षायामको खेतीपाती सिजनमा सुनिने गर्छ। प्रविधिको तीव्र विकास, प्रशैसराई रोजगारी, आधुनिक जीवनशैली जस्ता कारण
देशका अधिकांश ग्रामीण भूभागमा परम्परागत अर्म पर्व घट्दै गए पनि सोलुखुम्बुको बस्ती चुबुमा भने यो परमेली परम्पराको मौलिक संस्कृति अझै पनि उत्तिकै जीवन्त छ। परमेली परम्परालाई अहिले पनि यहाँका स्थानीय किसानले निरन्तरता दिइरहेका छन्। गाउँमा 25 देखि 30 जनासम्मको सानो ठूलो होल तथा समूह बनाएर आलो पालो एकअर्काको मेलो खण्डेर रोप्ने काम गर्ने परमेली परम्परा हो। पैसामा च्याला मस्तुरी गर्नुभन्दा आफ्नै छर छिमेक नाता गोता र साथीभाइ मिलेर पाखुरी सार्दै एकअर्काको खेतीपाती सकाउने उपविपाथीले कृषि कार्यलाई निकै सहज रमाइलो बनाएको किसानहरू बताउँछन्। असारको हिलो मेलो होस् वा साउने कोदो रोप्ने चटारो जुबुका चेलीबेटी र माइतीहरू एका बिहानै उत्साहका साथ मेलोमा जुट्ने गर्छन्। समूहको नियम अनुसार पुरूष माइतीहरूले बारी खनिसकेपछि चेलीबेटीहरूले साँझसम्म पर्मको रोपाई सम्हाल्छन्। काम गर्दाको थकान मेट्नका लागि परमेली भाकाका गीत गाउने हाँसी मजाक गर्ने र नाच्ने गरिन्छ, जसले कामको बोझ घटाउने मात्र नभई छर छिमेक र आफन्त बीचको आत्मीयतालाई अझ कसिलो बनाएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दिवंगत कीर्तिमानी पर्वत आरोही निर्मल फुर्चानी उस्ताईको सम्मान र स्मृतिमा वहाँको जन्म थलोमा शालिग बनाउने भएको छ। गाउँ कार्यपालिकाको हिजो बसेको बैठकले गत साउन 14 गते पाकिस्तानको भोरपिक आरोहणका क्रममा हिउँ पहिरोमा पुरिएर ज्यान गुमाएका 10 सदस्यीय पर्वत आरोहण टोलीको नेतृत्व गरेका फुर्चाको शालिग बनाउने निर्णय गरेको हो। अन्नपूर्णका प्रथम आरोही फ्रान्सका मोरिस हर्चाकको नामबाट नाम करण गरिएको नारच्याङबाट अन्नपूर्ण आधार सुबे जोड्ने पदमार्गलाई निस्थायी मौरेश हर्चाक नामकरण गर्ने हर्चाकका परिवारसँग परामर्श लिएर निर्णय गरिएको अध्यक्ष पुनले बताउनु भएको छ। सन् 2019 पूर्जाले प्रोजेक्ट पसिबल नाम दिएर अन्नपूर्णबाट शुरू गरिएको अभियानमा विश्वका सबै 14 वटा 8000 भन्दा उचाइ भएका हिमाल 6 महिना 6 दिनमा आरोहण गरेर सबैभन्दा छोटो अवधिमा 8000 मिटर अग्ला सबै हिमाल चढ़ेको कीर्तिमान बनाउनु भएको थियो। 18 वर्षको उमेरमा सन् 2003 ब्रिटिश गोर्खा रेजिमेन्टमा भर्ती हुनुभएका निर्मलले सन् 2009 बेलायतको स्पेशल बोट सर्भिस एसपीएस विशेष फोर्समा आबद्ध हुनुभएको थियो। अक्सिजन बिना विश्वका 14 वटा 8000 मिटर अग्ला हिमाल दुईपटक आरोहण गर्ने कीर्तिमान बनाउने क्रममा पूर्चाको हिम पहिरोमा पुरिएर निधन भएको हो। कोशी प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानून मन्त्री सोलुखुम्बुका गम्बु शेर्पा नियुक्त हुनु भएको छ। प्रदेश सरकारको 17 मन्त्री परिषद बैठकले वहाँलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो। बैठक पश्चात निर्णयहरू सार्वजनिक गर्दै नवनियुक्त प्रवक्ता शेर्पाले मन्त्री परिषदका विभिन्न महत्वपूर्ण निर्णयहरू बारे विस्तृत जानकारी दिनुभयो। वहाँका अनुसार प्रदेश लोकसेवा आयोगको 7 वार्षिक प्रतिवेदन प्रदेश सभामा पेश गर्ने निर्णय गरिएको छ। यसै गरी प्रदेश सरकार मन्त्री परिषदका विभिन्न विषयगत समितिहरू गठन गर्ने निर्णय पनि गरिएको छ, जस अन्तर्गत राजनीतिक तथा प्रशासन समिति, कानून न्याय तथा प्रदेश मामिला समिति र आर्थिक सामाजिक तथा पूर्वाधार समिति गरी 3 वटा समितिहरू गठन समेत भएका छन्। ओखलढुङ्गामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज रहेको व्यवसायीले बताएका छन्। केही दिन यता बजारमा ग्यास अभाव हुने हो भने के भने उपभोक्ताको चिन्ता बढ़िरहेका बेला जिल्लामा ठूलो परिमाणमा ग्यास भित्रिएको छ। जिल्ला सदरमुकामको प्रमुख ग्यास टिपो सिद्धिचरण नगरपालिका बाह्र स्थित जेनिसा स्टोर एण्ड सप्लाइसमा हालै 4000 सिलिण्डर ग्यास भित्रिएको छ। डिपोमा आएको ग्यास विभिन्न बिक्री केन्द्र तथा डिलरमा पठाइसकिएको संचालक जेसन श्रेष्ठले बताउनु भएको छ। उहाँका अनुसार अहिले जिल्लामा तत्काल ग्यास अभाव हुने अवस्था छैन। बजारको माग अनुसार ग्यास उपलब्ध गराउने व्यवस्था मिलाइएको भन्दै उहाँले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास संचय नगर्न समेत आग्रह गर्नुभयो।
अन्तिममा खेल समाचार एथलेटिको म्याड्रिडले नयाँ लालिगा सिजनको पहिलो खेलमा माराकालाई 2-0 पराजित गर्दै विजय शुरूआत गरेको छ। दोस्रो हाफमा मैदान प्रवेश गरेका ली काङ इनले 13 मिनटपछि उत्कृष्ट गोल गर्दै एथलेटिकोलाई अग्रता दिलाए। त्यसपछि एलेक्सा भाएनाले उत्कृष्ट फ्री किक मार्फत दोस्रो गोल गर्दै एथलेटिकोको जित सुनिश्चित गरेका छन्। एथलेटिकाले अब आउँदो आइतबार भिलारियलसँग खेल्नेछ। खेल शुरू हुनु अघि एथलेटिकोमा विश्वकप विजेता खेलाड़ीहरू मार्कोस लोरेन्ते, मार्क पुलिभ, एलेन्स बयाले, अलेक्जान्ड्रो ग्रिमाल्डोलाई मैदानमा सम्मान गरिएको थियो। हवस्त विजयको समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वती पुरी विदा हुन्छौ। बिहान 10 बजे सोलु हालसा लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय भनेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा युथ नेपालद्वारा जनहितमा जन सन्देश
0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ
1: डिप्रेसन मदिरा लागु औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने वासपन नलाग्ने आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा युथ नेपालद्वारा जनहितमा जन सन्देश
0: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना
2: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 भन्दछन् स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वनसूचना प्रणालीमा स्थित प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन संयुक्त प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल सूचीकृत हुन आउने सम्बन्धी सूचना प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र एक प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ पेश गर्नुपर्ने कागजातहरू नागरिकता प्रमाण पत्रको प्रतिलिपि प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि प्राप्त प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि हालसम्म प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस अध्यक्ष अर्जुन बहादुर जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युनिसिपल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार, केबी बगैंचामा थाक्रामा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735-20711 वा सूचना अधिकारीको नम्बर 9852-82-83 र जोन प्राविधिक एकाइ सोलुखुम्बु 0385-20-400 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: ठट्टैमा यो वैस जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन ए कान्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल सेन्टर जापानी भाषा पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू सिट सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहिल चुच्चेपाटी काठमाडौँ

0: सूचना सूचना सूचना
1: कोड देखिए
0: यदि तपाईको दशमा समसात पोतारा घुमेको क्लब फुट समस्या छ भने उपचार लागि अपाङ्ग बाल अस्पताल तथा पुणै स्थापना केन्द्र एचआरडीसी काभ्रे पनिपा नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारी का लागि सम्पर्क नम्बर 9852555768 अंकमा 9853055768। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अग्रणी सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुख सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भञ्जन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852585326, प्राविधिक प्रमुख 9852585327, सूचना अधिकारी 9852585126 र काउन्टर 0382504003।
2: समय नै महत्व दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: तह प्रथम वर्षको वर्ण सम्बन्धी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म। कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि। रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556 9141663537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: मानव देश विघटनका ओसार पसार जघन्य अपराध हो।
1: तपाईंकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा तलोबन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्। होस गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउ।
0: देश विघटन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विघटन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामूहिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाज निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बस

नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदलित सेवा ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निश्चित सेवाहरु प्राप्त गर्न सकिनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुनि अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर हिंसाबाट बचाउ र बचाउ। यौनसन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यसको पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय खोस्ती प्रदेशद्वारा जनाइ

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊं। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊं। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: खुम्बु कानून क्याम्पस एलएलबीमा भर्ना सम्बन्धी
2: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले नियमअनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ।
3: भर्ना कार्यक्रमको मिति,
2: भर्नाका लागि आवेदन फारम वितरण 1 गतेदेखि 30 गतेसम्म, प्रवेश परीक्षा 10 गते, नतिजा प्रकाशन 11 गते, भर्ना म्याथ 12 गतेदेखि 25 गतेसम्म, कक्षा सञ्चालन 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ 30 गतेसम्म। सब जानकारीका लागि 9851005656, 9841845445 र 9842847775।
3: गीता घिमिरे क्याम्पस प्रमुख, सोलुखुम्बु कानून क्याम्पस कल्लिरी।
2: नागरिक सहायता कक्ष सञ्चालन हुन सम्बन्धी सूचना,
0: अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका हुडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आना निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034 2
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका हुडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो समनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु?
3: हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी, कहाँ पाइन्छ?
3: म त खोज्दा खोज्दा थाकिसके हो।
2: ल सुन बहिनी, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोजु त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
2: म त ढुङ्ग खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out what.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: अझ बढाउने कुरा त त्यो छोडिदिनुहोस्, नबढाइकन पनि अहिलेको परिपाटीबाट पनि कमसेकम 3-4 खरब रुपियाँ तपाईँले बढी यही कारणले तपाईँहरूले गरेको अध्ययन तपाईँहरूका रिपोर्टका आधारमा चाहिँ हुन सक्छ। त्यसो भएको हुनाले पनि यो यसमा शिक्षा स्वास्थ्यमा अनि बिजुलीमा चाहिँ ट्याक्स लगाउन आवश्यक छैन भनेर चाहिँ मैले भनेको थिएँ। अर्थात् मैले यहाँ जोड्न खोजेको कुरा के हो भन्नुहुन्छ भने कर छुटहरू कतिपय भए है, छुटहरू भए उद्योगलाई इन्सेन्टिभ सुविधा दिने नाउँमा तिनको ठोस रूपमा पनि चाहिँ सदुपयोग भएन। परिणाम के भयो त भन्दा तपाईँले त्यस्ता छुटहरू दिँदै जानुभयो तर उद्योग औद्योगिकरणको प्रक्रिया छ भने एकपछि अर्को गरिकन धरायसी हुँदै गयो। जमानामा कुनै 10-12% होइन कुल राष्ट्र उत्पादनमा चाहिने उद्योगिक योगदान थियो भने अहिले 5% झरिया छ। अझ त्यसभित्र अझ जुन किसिमको रोजगारी धेरै रोजगारी सिर्जना गर्थ्यो रोजगारी पनि एकपछि अर्को गरिकन खुम्चेर गयो। अर्थात् के हो भन्नुहुन्छ भने तपाईँले दिएको सुविधाको नाउँमा पनि त्यो त्यसको दुरुपयोग भयो र आम रूपमा तपाईँले यस्तै चाहिने त्यही बिचको मार्किङ अथवा तपाईँले बिचौलिया तन्त्र जे भने पनि यो बिचौलिया तन्त्रलाई हावी गराउने परिपाटीलाई नै तपाईले प्रस्ताव गर्दै गएको हुनाले हामी औद्योगिकरणको क्षेत्रमा यो अवस्थामा छौं र त्यसले प्रकारान्तरले चाहिँ निजी क्षेत्रको लगानी उत्पादन क्षेत्रमा लगानी प्रोत्साहन गर्न पनि त्यसले निरुत्साहित गर्यो भन्ने मलाई लाग्छ।
8: नयाँ नयाँ प्रविधियुक्त उत्पादनहरू भइरहेको होला, हामी चाहिँ भएको उद्योग पनि बन्द गरेर एकदमै आयातमुखी अर्थतन्त्रमा अहिलेसम्म निर्भर छौँ, त्यही कुरामा आउँदैछौँ। हामीसँग भएका सम्भावनाहरू अथवा चाहिँ आजभन्दा दुई तीन दशक अगाडिसम्म चाहिँ यस्तो खालको उद्योगहरू थियो जुन चाहिँ अहिलेसम्म भएको भए हामी चाहिँ अझै अर्थतन्त्रमा यसले टुवा पुर्याउन सक्थ्यो भन्ने खालको यहाँलाई के छ सम्झना भएसम्म?
7: अहिले सबभन्दा अहिले सरकारले जुन किसिमको जुन इनिसिएटिभको कुरा गर्दैछ त्यो बेलामा हामीले अलिकति पछाडि फर्केर त्यो हेर्नुपर्ने जरुरी आवश्यकता छ। र मैले भन्दै आएको कुरा के गर्नुहुन्छ भने र त्यो तथ्यगत कुनै एउटा पूर्वा हिसाबले होइन, नेपालको औद्योगिकरणको अधोगति नेपालमा बेरोजगारी समस्या जसरी चाहिँ चाहिँ घनीभूत गरेर गएर 2022 चाहिँ युवाहरू प्रतिदिन नेपाल छोडेर जानुपर्ने स्थितिको सुरुवात जुन ढंगले उनीहरूले सुरुमा भने त्यो इम्मेच्योर गलत ढंगले कौडीको मोलमा थुप्रै देशहरूमा चाहिँ तपाईँको चाहिँ निजीकरण भएको छ। तपाईँले आज चाइनाकै हेर्नुभयो भने कम्युनिस्ट कन्ट्री चाइनाकै हेर्नुभयो भने पनि उद्योगको करिब एक तिहाई त्यहाँका चाहिँ पब्लिक इन्टरप्राइजेसहरूलाई चाहिँ प्राइभेटाइज गरेको छ चाइनाले। भारतमा हेर्नुहोस् अरू थुप्रै देशमा हेर्नुहोस् तर के हो भने तपाईँले प्राइभेटाइज गर्दाखेरि पहिलो कुरा तपाईँले मूल्य त्यहाँबाट तपाईँले प्राइभेटाइज के को लागि गर्ने त्यसबाट पैसा पनि आओस् अनि सरकारको जुन ढंगले दायित्व थपिरहेको छ राम्रो ढंग सद्ढंगले सरकारले चलाउन सकेको छैन निजी क्षेत्रमा गएर चढाओस् चलोस् पनि भन्ने हो। तपाईँले बेच्दाखेरि गुन्द्रुकको मलमा बेच्नु हो अब कस्ता उद्योगहरू बेच्नुभयो भने जुन सबभन्दा नाफामा थिए त्यो सबभन्दा विचित्र र अनौठो कुरा के छ भन्नुहुन्छ भने जुन नाफामा थिए तिनलाई तपाईँले पहिलो प्राथमिकता दिएर बेच्नुभयो भनेपछि त्यही नै तपाईँको इन्टेन्सन के थियो भन्ने कुरा क्वेसन हुने भयो होइन। अर्कोतिर तपाईँले यस्तो एउटा मेकानिजम र सिस्टमको तपाईँले त्यो त्यो त्यो एउटा परिपाटीलाई चाहिँ तपाईँले ठोस र स्थापित गरेर लिएर जानुपर्छ जसका कारणले तपाईँ निजी क्षेत्रमा गइसकेपछि त्यो चलोस् भन्ने कुरालाई तपाईँले सुनिश्चित गर्नुभयो। अझ कतिसम्म भयो भने हाम्रो चलेन त्यसो भएको हुनाले सरकारले हामीलाई अनुदान दिनु पर्यो भन्ने जस्ता कुरा भयो होइन, तपाईँको बाँसबारी चालादेखि लिएर होइन तिनीहरूको अवस्था चाहिँ के भयो होइन, भन्ने बित्तिकै नाफामा रहेकालाई तपाईँले ठिक एउटा प्रक्रिया मेथडबाट चाहिने तपाईँले निजीकरण गर्नु भएन। निजीकरणमा गएका पनि चाहिने तपाईँको चाहिने धेरै चाहिने उद्योगहरूको त्यस तिनी सबै चाहिने समाप्त भएर गए र अझ अर्को यो कस्तो विडम्बना रहेछ भने तपाईँले हिजो फोन गर्दाखेरि मैले अझ थप रूपमा फर्केर हेर्दै थिएँ, हेर्दाखेरि चाहिँ अब पाँच छवटा त यस्ता तपाईँको निजीकरण भनेर तपाईँले घोषणा गर्नुभएको छ तर सरकारको दायित्व अरबौँ रूपमा सरकारले तिरिहाल्छ होइन, तिनी चाहिँ नि व्यवहारिसी जस्तो अवस्थामा छन्। तिनको प्रपर्टी पनि यतिकै आइडियल बसिहाल्छ।
8: निजी क्षेत्रलाई के फाइदा थियो गर्दाखेरि
7: निजी क्षेत्र होइन, सरकारको त्यो असक्षमता भन्नु, सरकारको त्यो तौर तरिका भन्नु, सरकारको उपेक्षा भन्नु, त्यो हिसाबले
8: अस्पष्टताको
7: भयो। अस्पष्टता भन्दा पनि अब त्यो वास्ता नगरे मतलब नगरे होइन, अब पाँच छवटा त चल्दै नचल्ने भए अरू चाहिँ चलेका पनि अब अहिले हेर्नुभयो भने कतिपय हेर्दाखेरि चाहिँ केही केही नाफामा छन्, 16-17 अहिले पनि चाहिँ घाटामा छन् र त्योभित्र पनि अझ कस्तो छ भने कतिपय नचलेका होइन जसलाई व्यावसायिक हिसाबले चलाउनु पर्ने हो ती तपाईँको नेपालको विकासमा औद्योगिकरणमा रोजगारीमा अझ बढि मैले भनेको अग्र र पृष्ठ सम्बन्धको कारणले होइन कृषिलाईदेखि लिएर अरूलाई पनि टेवा गरेर दिने कुरामा तिमी स्ट्राटेजिकली रणनीतिक हिसाबले चाहिँ ती महत्वपूर्ण छन्। र अब कस्तो देखियो भने जस्तो सिमेन्ट उदयपुर तपाईँले त्यति जान्नु भएन अनि हामीले चाहिँ मैले चाहिँ कति 43-44 सालमा घर बनाउँदाखेरि सबभन्दा ती सिमेन्ट उद्योग के अरे चाहिँ तपाईँको त्यहाँको सिमेन्ट अनि हेटौँडा सिमेन्ट पाउँछ कि भन्दा मान्छेहरूले 6 महिनादेखि लाइन लगाएर बस्ने त्यस्तो किसिमको
8: गुणस्तरीयता
7: त्यस्तो किसिमको अवस्था चाहिने थियो। इँटाको चाहिँ त्यस्तै किसिमको मान्छेहरूले जाने होइन त्यो चाइनिज इँटा भनेर त्यो पायो भने अरू कुनै पनि इँटा नलगाउने त्यस्तो किसिमको त्यसैले अब त्यति त्यस्ता त्यसलाई कसरी चलाउने भन्ने भन्दा पनि अब यस्तो बाई डिजाइन भन्नुहोस् बाई डिफल्ट भन्नुहोस् र यस्तो हावा लाग्यो कि तपाईँले त्यो उदारीकरणको नाउँमा अब त्यतापट्टि पनि अलिकति समय भयो भने हामी कुरा गरौँ होला जस्तो 2008-09 पछि धेरै देशहरू जो तपाईँको उदारीकरणका चाहिने सबभन्दा चाहिने तपाईँको पृष्ठपोषक थिए होइन एडभोकेसीको रूपमा एडभोकेट थिए उनीहरूले पनि जुन ढंगले जुन यान्त्रिक तरिकाले टेक्निकल तरिकाले हामी चाहिँ उदारीकरणमा वाणिज्यीकरणमा गयो त्यो बेठिक थियो भनेर सामग्रिकतामा होइन अहिले पनि यहाँ चाहिँ नयाँ जेनेरेसनको चाहिने सुधारका कुराहरू भइरहेछन् अहिले पनि बोइल डाउन टु ट्याक्समा कति चेन्ज गर्ने वा एक दुईवटा चाहिने त्यो आर्थिक कुरासँग क्रियाकलापसँग जोडिएका कतिपय कानूनका कुराहरूलाई कसरी तलमाथि गर्ने वा अरू जोडेर गर्ने तर सामग्रिकतामा तपाईँले आर्थिक सुधारको कुरा गर्नेतिर अहिले पनि त्यो सोच गइरहेको छैन हिजो जसले चाहिँ नि तपाईँको बैलाउने त्यही भन्दै थियो वकालत गर्थ्यो उनीहरूले आफूलाई करेक्सन गरेर कतिपयले त अब संरक्षणवादसम्ममा पुगे आइपुगेका छन् होइन त्यो मैले फेरि त्यता जानुपर्छ भन्न खोजेका छैन होइन तर पनि हिजो जुन ढङ्गले लगिएको थियो त्यो बेठिक थियो भनेर उनीहरूले करेक्सन गर्दैछन् हामी अझै त्यहाँसम्म पनि यो विगतमा चाहिने हामी हाल्यो अर्थात् के हो भन्नुहुन्छ भने सरकारले पनि उद्योग पनि खोल्नु हुँदैन सञ्चालन पनि गर्नु हुँदैन वा भएका पनि यत्तिकै होइन जे छ जसरी जान्छ जान्छ भनेर चाहिँ त्यतापट्टि जाने तपाईँको पूरा उपेक्षा गर्ने कारणले गर्दाखेरि पनि हाम्रो मैले भनिहालेँ हाम्रो अधोगतिको हामी चाहिँ चरम बेरोजगारीको हामी आर्थिक विकासको हिसाबले जुन विभिन्न चरणका हिसाबले जुन अवस्था र स्थितिमा छौँ जुन ढङ्गले हामी पछाडि छौँ त्यसमा चाहिँ नि हाम्रो सामग्रिक नीतिगत हाम्रो अपरिपरिकता र चाहिने त्यो एकाङ्की सोच होइन अनि चाहिने प्रिकन्डिसन पूर्व शर्तहरूलाई चाहिने ठिक ढङ्गले परिपूर्ति गर्नेतिर पनि ध्यान नजाने र अझ मूल रूपमा के हो भने जुन ढङ्गले तपाईँले यो सरकारी संस्थानको निजीकरण गर्नुभयो भएकालाई पनि तपाईँले ठिक ढङ्गले नचलाइकन चाहिने जुन किसिमले पूर्ण रूपमा उपेक्षा गर्नुभयो त्यसले पनि हामी चाहिँ नि ठूलो समस्यामा भएको अवस्थामा अहिले सरकारले चाहिँ नि केही इनिसिएटिभ लिन थालेको छ त्यसलाई एक ढङ्गले आम रूपमा भन्दाखेरि सकारात्मक रूपमा लिनुपर्छ भन्ने मलाई लाग्छ
8: देशभित्र उद्योगभन्दा कल कारखानाहरू स्थापना भएनन् त्यसलाई प्रोत्साहन दिएन अथवा नियमित रूपमा सञ्चालन भएन त्यसैले हामी आयातमा निर्भर बन्यौं जसले गर्दा पैसा सबै विदेशी हो भन्ने अहिलेसम्मको आम नागरिकको गुनासो अहिलेको सरकारले के सोचिरहेको छ अलिकति सरकारको गतिविधि अब हुन त धेरै समय त भएको छैन तैपनि अलिकति मूल्याङ्कन गर्ने समय चाहिँ अब शुरू भयो भन्ने छ
7: मैले अब आम रूपमा सरकारको कतिपय कदमहरू जस्तै त्यो बाजा पत्रमा पनि संस्थानहरू किनभने हामीले त्यो सार्वजनिक खर्च पूर्णबाट पनि ठोस रूपमा हाम्रो संस्थानको बारेमा क्याटेगोरिकली कलाई निजी क्षेत्रमा पठाउने कलाई साझेदारीमा गर्ने होइन कला बाहिरबाट रणनीतिक चाहिने साझेदार चाहिने लिएर आउने भनेर क्याटेगोरिकली हामीले दिएको थियौँ र कति बेला गाभ्ने त्यो गाभ्ने तपाईँलाई थाहा होला हाम्रो सुझाव त्यो चाहिने त्यो रेडियो नेपालदेखि लिएर नेपाल टेलिभिजन हामीले हामीले हामीले मर्जको होइन अरू हामीले तीन चारवटा चाहिने मर्जको दिएको छौँ जस्तै हामीले त हेटौँडा सिमेन्ट उद्योग र अनि त्यसपछि उदयपुर सिमेन्टलाई मर्ज गर्नुपर्छ भनेको छौँ त्यस्तै चाहिने यो चाहिने औषधि व्यवस्था बिगाएर अरू के जडीबुटी के छ भन्ने छ त्यसलाई पनि मर्ज गर्नुपर्छ भनेर भनेको छौँ र अर्को अर्को म्याग्नेसाइट र अर्को के छ त्यसलाई पनि अलिक पाँच सातवटालाई मर्ज गर अनि प्राइभेट पार्टनरसिपमा निजी क्षेत्रसँग साझेदारीमा चलाऊ भनेर भनेको अर्थात् मैले अनुसार नखोजेको के हो भने सरकारले के अरे अहिलेको जुन सरकार छ त्यसले आफ्नो वाचापत्रमा जुन किसिमको प्रतिबद्धता व्यक्त गरेको थियो त्यस अनुरूप यो पोइन्टमा चाहिँ अलिकति अगाडि बढ्न खोजेको छ र कतिपय कुराहरूमा जस्तो चाहिँ तपाईँको यो गभर्नेन्सको क्षेत्रमा सुशासनका क्षेत्रमा के पनि तर पनि आम रूपमा चाहिँ के देखियो भने जुन एउटा म्याच्योर तरिकाले परिपक्व हिसाबले होइन तपाईँको कतिपय मान्छेहरूलाई पक्रिने होइन हाफाजाटले पक्रिने कुनै किसिमको प्रमाण नभइकन उनीहरू छुट्ने अनि उद्योगको क्षेत्रमा व्यापारको क्षेत्रमा ब्याङ्किङ सेक्टरको क्षेत्रमादेखि लिएर होइन त्यो त्यो अपरिपक्वता र अझ मैले त बजेटकै भन्दाखेरि पनि जुन ढङ्गको उहाँहरूले बाचामा जुन कमिटमेन्ट गर्नुभएको थियो रूपान्तरण र परिवर्तनको त्यो परिवर्तनको हिसाबले आएन बजेट यथास्थितिमा चाहिँ टेक्यो भनेर मैले भनेको थिएँ त्यसमा आर्थिक क्षेत्रमा खास गरिकन अरूतिर म गइनँ आर्थिक क्षेत्रमा चाहिँ नि जुन अपेक्षित जुन त्यो सुधार र परिवर्तनको खाँचो र आवश्यकता थियो त्यो ढङ्गले चाहिँ सरकार अघि डेभलप गरिरहेको अवस्था छ र त्यसलाई चाहिँ नि अलिकति त्यो त्यो हो अलिकति कमजोरी भयो भन्ने कुरालाई सच्याउँदै अबका दिनमा अगाडि बढोस् भन्ने म चाहिँ चाहन्छु यसमा चाहिँ जहाँसम्म यो संस्थानको कुरा हो यसमा खास गरी पनि जस्तै तपाईँले चाहिँ यो हेर्नुलाई कपडा उद्योग भने त्यो एक्सर्साइज पनि भारी छ
9: अनि त्यसको
10: परीक्षण उत्पादन
9: अनि परीक्षण उत्पादन भयो त्यो त भयो नै त्यसको नाम कति लगानी चाहिन्छ के चाहिन्छ भन्ने कुरातिर पनि भएर अनि अब यो नेपालको चाहिने सेनालाई चाहिने त्यसको चाहिने जिम्मा ल्याएको छ तर पनि के हो भन्नुहुन्छ भने अहिले पनि कससली हिजो पनि युवा त्यो ढङ्गले कतिवटा पुलहरूले प्रेसरको आधारमा चाहिने चलाउने प्रयत्नहरू जस्तो गिटा जस्तो मलाई याद छ जुरा बुढाटीहरूको जुटमिजको कुरा होइन अरू बुढो धाउको कारखानाको पनि होला फेरि चर्चा आएको त्यसपछि आएर यतापट्टि यो के टायर टायरको
10: गोरखकाली
9: गोरखकाली लगायतको कुरा चाहिँ युवा त्यो ढङ्गले केही केही पहलहरू भएका हुन् र केही केही पहल हुने क्रममा चाहिँ सरकारको के अरे सम्पत्ति के अरे स्रोतको पनि चाहिँ दुरुपयोग भएकै हो त्यसो भएको उनीहरूले यो पहल गरिएको कुरा आफ्नो ठाउँमा ठिकै ठिकै छ तर पनि के हो यसको डाउनसाइड रिस्क भन्छु मैले यसको चाहिँ जोखिमताको कुरो के छ भने ती मेसिनहरू काम लाग्दैन भन्ने आइसक्यो त्यसैले तपाईँले त्यो मेसिनहरू रिप्लेस गर्नु पर्यो अनि अर्को कुरा के हो भन्नुहुन्छ भने तपाईँले बाहिरबाट मात्रै अथवा भारतबाट मात्रै तपाईँले कच्चा पदार्थ लिउने हो भने तपाईँले खुला बोर्डर छ तपाईँको जुन किसिमको तपाईँको व्यापार सम्बन्ध आर्थिक सम्बन्ध छ होइन र त्यो त्यो तपाईँको विशेष सुविधाजनक जुन किसिमको व्यवस्था छ त्यसले गर्दाखेरि तपाईँले मैले यसमा एउटा जोडिहालेँ मलाई सम्झना भयो म चाहिँ त्यो गरी 3 महिना अगाडि म एउटा गएको थिएँ अनि यस्तै चेम्बर अफ कमर्स अनि एमएनसिसीका जिल्लाको प्रतिनिधिहरूसँग चाहिँ छलफल क्रममा एकजना एक्सक्लुसिभली तपाईँको यो कपडा उद्योगी हुनुहुँदैछ होइन उहाँले एउटा अब जमानामा के गर्नुभएको रहेछ भने नेपालको तपाईँको प्रहरीलाई चाहिने कपडा पनि उहाँले सप्लाई गर्ने मिलिट्रीलाई चाहिने त्यो ड्रेसको कपडाहरू पनि उहाँले गर्नुहुन्थ्यो तर आज आएर अवस्था के हो भने अब इन्डियामा त्यो मेसिनहरूदेखि लिएर करदेखि लिएर अरू प्रकारका सुविधाहरू जुन ढङ्गले इन्डियामा दिने गरिएको छ उद्योगिकहरूलाई त्यसको तुलनामा हाम्रो हेर्दाखेरि उहाँले यसै भन्नुहुन्छ 30-33%
10: बढी
9: लागत चाहिने हामीलाई बढी पर्छ त्यसो भएको हुनाले हामी प्रतिस्पर्धामा जान सक्ने अवस्था नै छैन त्यसो भएर हामी चाहिँ एकदमै उत्तानो परेर बसिरहेछौँ भन्नु उहाँले भन्नुहुन्थ्यो त्यसो भएको हुनाले त्यो कुरालाई मैले उहाँ जोड्न खोजेको के भने तपाईँले कच्चा पदार्थ बाहिरबाट ल्याउने अनि स्वदेशमै यद्यपि त्यो भनिएको रहेछ यो दाङ त्यसपछि आएर होइन देखि लिएर त्यो बाँके अरू 2-3 जिल्लामा चाहिने कपासको खेती गराउने भन्ने भनेर रहेछ अनि सबै यो हुँदा बित्तिकै बुटो भागलाई पनि तपाईँले चाहिँ एकैचोटि चाहिँ सञ्चालनमा ल्याउनु पर्यो त्यसै गर्ने भन्ने कुरा योजना छ तर पनि जोखिमताको पक्ष धेरै छ मैले भनिहालेँ कच्चा पदार्थको कुरो नयाँ ढङ्गको प्रविधिको कुरो मेसिनको कुरो अनि प्रतिस्पर्धी बनाएर बजारमा त्यो उत्पादन गरेको वस्तुलाई प्रतिस्पर्धी बनाउने कुरोमा ठुलो च्यालेन्ज छ तर पनि त्यो च्यालेन्जलाई स्वीकार गर्दै होइन यसले एउटा नगदी कराउने यसले ठुलो टेवा पुर्याउने यसले अन्तर सम्बन्ध हाम्रो कृषिलाई पनि माथि उठाउने किसानहरूलाई पनि माथि उठाउने होइन एउटा आत्मनिर्भरतातर्फ पनि यसले टेवा पुर्याउने हुनाले जुन सुरुवात गरिएछ त्यो ठिक छ तर यसभित्र ठूलो जोखिमताको पक्ष छ त्यसलाई एकदम सुविचारित ढङ्गले योजनाबद्ध ढङ्गले कंक्रिट योजना बनाएर ती अहिले हामीले चर्चा गरेका समस्यालाई कसरी सम्बोधन गर्ने भन्नेतिर अहिलेदेखि नै योजनासहित अगाडि बढ्नुपर्ने खाँचोहरू आवश्यकता छ भन्ने मलाई लाग्छ त्यसबाहेक अरू चाहिने 4-5 पनि सँगै टास्क फोर्स बनाएर होइन मैले हेर्दै थिएँ तपाईँको हेर्दाखेरि चाहिँ नि राम्रै खालका तपाईँको जस्तो गोर्खाली रबर उद्योगको कुरा होइन जनको चुरुट कारखानाको कुरा विराटनगर जुन जुन मिलको कुरा बिरगंज चिनी कारखानाको कुरा लगायतमा अहिले सरकारले यिनीहरूलाई चाहिँ फेरि पुनर्सञ्चालन गर्ने भनेर टास्क फोर्सदेखि लिएर एउटा गृहकार गरिरहेको छ अघि मैले हामीले जाने जुन हेटौँडा उद्योगको कुरा गऱ्यौँ नि टेक्सटाइल उद्योगको कुरा गऱ्यौँ त्यो त्यो त्यो त्यसमा जुन च्यालेन्ज छन् त्यस्तै किसिमका च्यालेन्ज यिनमा अझ बढी च्यालेन्जहरू पनि छन् ती च्यालेन्जहरूलाई पनि सम्बोधन गर्ने गरेर अगाडि जानुपर्छ र तर के हो भने अघि मैले रिस्कको कुरा गर्दाखेरि यो अपर्च्युनिटी कस्ट भन्छ नि होइन तपाईँले यतापट्टि लगानी गर्नुभयो होइन जसका कारणले गर्दा तपाईँले अर्को ठाउँमा लगानी गर्न सक्नुहुन्थ्यो त्यहाँ त लगानी नजाने भयो होइन होइन यता तपाईँले यो ठिक ढङ्गले यो दिगो हिसाबले तपाईँले चलाउन पनि नसक्ने एउटा भावनामा बगेर सेन्टिमेन्टमा गएरै नि त चलाउनुपर्छ भनेर अगाडि लिएर जाने र अनि केही दिनको लागि युवा पनि खान्न सबैतिर होइन फेरि यो जिरो सम गेम जस्तो हुने त्यस्तो अवस्था नहोस् भन्नेतिर सरकारले चाहिँ नि ठोस ढंगले अहिले कंक्रीट ढंगले अगाडि बढ्नुपर्छ र यी अरू यी चाहिँ जुन हुन् यिनमा निजी क्षेत्रलाई मुख्य चाहिँ नि हिस्सेदार साझेदार बनाएर प्राइभेट प्राइभेट पार्टनरसिपमा चलाउनुपर्छ। कतिपयलाई अघि मैले भने जस्तो हामीले जुन किसिमको सुझाव दिएका छौँ त्यति बेला मर्जर गरेर पनि चलाउनेतिर चाहिँ सरकार जानुपर्छ भन्ने मलाई लाग्छ।
10: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामी कार्यक्रम बदलिदो नेपालमा औद्योगिक क्षेत्रको अवस्था, यसले अर्थतन्त्रमा पुर्याउने योगदान र सरकारले यस क्षेत्रलाई प्रोत्साहन गर्न शुरू गरेका कामबारे वरिष्ठ अर्थविद डेल्लीराज खनालसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
11: MBL Auto Loan
12: अब नया गाड़ी खरीद करना अज सहज र सरल
11: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
12: संपूर्ण शाखाबाट कर्जा प्रवाह हुने
11: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
12: थप जानकारी को लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
11: शर्तहरू लागू हुनेछन्।
13: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
11: थोरै बचत धेरै कायदा बीमा काचन फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहा पथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान।

कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083-84 राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भए सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकियो।

0: को ढांचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मुसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाइ ओखलढुङ्गा र जोन प्राविधिक एकाइ सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफूल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, आलू जोन, बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्भेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवडा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाइ ओखलढुङ्गा टेलिफोन नम्बर 0735207711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक एकाइ सोलुखुम्बु 0385204600 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाइ ओखलढुङ्गा।

0: ठट्टैमा यो वैसा जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कममा ल्याएका वा कम जिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कतिखेर हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेन केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहिन चुच्चेपाटी काठमाडौँ
1: यदि तपाईँको बस्नामा जन्मसा पैतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एसआरडीसी काफ्रे बनेपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768 अङ्कमान 9852055768

0: एकीकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, ध्वंसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको निर्देश। पुलमा आगो लागेको, तार लोत्रीको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुल गरौं, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारिन्छ।

0: खुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्षर अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841363537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: यौनिक हिंसाबाट बचौ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको दुखीमा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: साथी हेर न, क्या खतरा समाचार आइसक्यो? अब चाहिँ
3: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्याले भ्रामक सूचना हुन सक्छ। यसो नआत्तिन, यसो त जन्मले लगिहाल्छ नि।
2: मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ?
3: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ।
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
6: खै जन्मदाता दिनुहोस् त।
7: जन्मदर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
7: पहिला कसैले भनेन?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ಮರಿ ಕೇ
1: ಇರತೋ ರಗತೆ ರಗದ್ಬು ಚಾಮತ ತಿಸ್ತು ಎರ್ನಾನಿ ಸಾಗ್ದಿನ
0: ತೇರಿಕಾ ಕಸ್ತು ಜಿಬ್ರಾ ಕ್ರಾಸ್ ಬಾಟ ಬಾಟ ಕಾಟು ಪರ್ರೆ ಕಾಟ್ ದಿನ ಬಾಟ ಬಾಟ ಕಾಟಕ ಎಲ್ಲ ಎಲ್ಲ ಎಮ್ಮನ ಸಹ ಎಮ್ಮನ ಸಹ ಲಗಿಯಲು
1: ಅರೆ ಇರತೋ ನನ್ನ ಹೆಲ್ಮೆಟ್ ಉನಾಲೆ ಮೋಟರ್ ಸೈಕಲ್ ಚಲಾವಣೆ ಬಾಚ್ಯು ಬಾಟ ಕಾಟ್ನೆ ಮಾನ್ಛೆ ಮರ್ನೆ ಕಿ ಬಾಚ್ನೆ ಕೇಹಿ ಠೆಗಾನ್ ಛೈನ
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
0: डाँडा पखालाले धेरै दुःख दियो तीन दिन भइसक्यो निको भएन डाक्टर साहब
1: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
0: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
1: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडिएको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
1: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
0: हजुर
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
0: हस् डाक्टर साहब हजुरले भने यसै गर्छु
3: नेपाल सरकार विज्ञापन बोर्ड सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
4: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ
3: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु
4: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश

0: त्यहाँको घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, वाचसम्म नलाग्ने, आत्मविश्वास कम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
2: ए बाबु, हतियारो छ, टर्च बालेर जाऊ।
3: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाईबाट जोगिन

0: घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन हो।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
5: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
6: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटिदिन्छु।
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
0: समस्या सरीमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: तपाईँको म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
2: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
0: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
8: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
9: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
8: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
9: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
8: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
9: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
8: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख ज्यू।
9: ओहो नमस्कार नमस्कार। गाउँघरमा छायो हजुर सोलु
10: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
11: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
10: सड़क प्रयोग गर्दा ध्यान दिऊ, सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ, सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
11: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
10: सवारी साधनको इन्जिन र त्रिपुट रूख हुने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र त्रिपुटको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय किराँत नगर। बाल बालिकालाई लागू औषध दुरूपयोगबाट बचाउ, लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं, बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं, बाल बालिकाको संगतमा ध्यान दिऊ, लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ, बाल बालिकासँग नियमित संवाद गर्ने गरौं, बाल बालिकालाई घरमा माया र समय दिने गरौं, विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं, बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
12: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुचिपोदेशद्वारा जनहितमा सारी सन्देश।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोचर गर्न, अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफ्नो बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय किराँतनगर। स्थानीय तहमा दर्ता भएका यी रिक्साको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना। यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलबुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलबुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी प्राविको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी, दुई प्रति हालसालै खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटोकपी, सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो, सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदलित व ग्रही महानुभाव यातायात व्यवस्था कारणी प्रवाहन सेवा प्राप्ति को सहजीकरण को नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निशुल्क सेवा प्राप्त होने सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष में संपर्क राख् अनुरोध कर सेवा प्राप्ति में कोई को प्रलोभन न करी आपको सेवा लिना हार्दिक अपील करद सेवा प्राप्ति में कई गुनासो आए में गुनासो सुनी अधिकार कार्यालय प्रमुख सीधे संपर्क राख् सकने
1: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर
0: आर्थिक वर्ष 2083-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रम को लागि प्रस्ताव आवेदन सम्बन्ध में कोशी प्रदेश योजना आयोगको सूचना
2: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रमाण मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल
0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना
3: अदलित व ग्रही महानुभाव यातायात व्यवस्था कार्यालय प्रवाहन सेवा प्राप्ति को सहजीकरण को लागि नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निशुल्क सेवा प्राप्त होने सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष में संपर्क राख् अनुरोध कर सेवा प्राप्ति में कोई को प्रलोभन न करी आपको सेवा लिना हार्दिक अपील करद सेवा प्राप्ति में कई गुनासो आए में गुनासो सुनी अधिकार कार्यालय प्रमुख सीधे संपर्क राख् सकने
1: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर
0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश
4: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्ष 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष लागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी छ।

सूचीकृत हुन आउने सम्बन्धी सूचना। प्रोजेक्ट खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र हाल यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपस्या बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षित प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षित भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर, जिल्ला खेलकुद विकास समिति, सोलुखुम्बु।

I'm not going to be able to do that.

0: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना दण्ड व्यवस्थापन कार्यविधि 2082 बन्दछन् स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2084-85 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गति आयोजना बन्द सूचना प्रणालीमा स्थित प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख 5 गति घटना प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव बन्न हुन उक्त प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.coc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: अग्रणी सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रदानगरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
2: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू
0: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएन वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
1: अग्रणी सेवा ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सकिनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
3: तपाईँ सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र निभाएर सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहित

0: सूचीकृत हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 को परिच्छेद 6 को दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णयको वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र एक प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षक निर्णयकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर बोका, जिल्ला खेलकुद विकास समिति, सोलुखुम्बु। कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083/84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मुसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, आलू जोन, बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्षिकता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735520711 वा सूचना अधिकारीको नम्बर 9852280 र जोन प्राविधिक एकाई सोलुखुम्बु 0385204600 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: छट्टै मायो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक कान्छा गीत गाउँदै कता हिँडी
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गर्ने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति छिटो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9855017979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिल चुच्चेपाटी काठमाडौँ
1: यदि तपाईँको बच्चामा जन्मसाथ कोइताला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काफ्री बनिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068 अङ्कमा 9852557068

तपाई विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ

0: वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुने बाटो प्रश्न हो।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
2: समय नै महसुस गरौ, उचालो भविष्य निर्माण गरौ। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: काठमाडौँ एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: टाइम
2: चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामय अफसेट प्रेस सोलू दुर्गुन नगरपालिका 5 सोलू खुम्बु
1: आदरणीय श्रोताबृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू

0: आत्महत्या को घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेशन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुशी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, वाससम्म नलाग्ने, आत्मविश्वास खुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
2: ए बाबु, हतियार सत्ताज बालेर जाऊ।
3: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
2: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झारीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
7: होइन, के भन्नुभएको? हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
6: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
8: अंकल अंकल आउनुहोस्, म हजुरलाई बाटो काटिदिन्छु।
9: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
10: समस्या सरीमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
6: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
11: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
12: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।

0: श्याम भाई त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
1: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
1: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
0: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
1: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
0: कहाँ जाने दिदी उप प्रमुखलाई भेट्न नमस्कार उप प्रमुखज्यू
2: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
0: खासमा कुरा के हो भने उप प्रमुखज्यू हाम्रो गाउँपारीको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
2: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भा हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुखज्यू बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
0: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
4: साथी हेर न क्या खतरा समाचार आइसक्यो भाइ फ्रेन्ड अब चाहिँ के हुनु
5: के आयो त्यस्तो यत्तिकै पत्याइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआत्थेन यसो त जसले पनि लेखिहाल्छ नि
4: अरे मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
5: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
5: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
5: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
6: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
7: खै जन्मदाता दिनुहोस् त
8: जन्मदाता गरेको छैन नि म्याडम
7: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
8: मलाई त थाहा नै थिएन म्याडम
7: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
9: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
6: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
9: नेपाल सरकार विज्ञापन बोर्ड

0: मरेंगे क्या हो
1: ये तो रगत ही रगत बो चाह मत तेस्त हेर्न नि सक्दिन
0: तेरी का कस्तो जेब्रा क्रस बाटो बाटो काट्नु पर्ने खराब बीच बाटो पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्दियो कि बाँच्यो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफू सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझी सम्पर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर सूचीकृत हुन आउने सम्बन्धी सूचना प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपस्या बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ पेश गर्नुपर्ने कागजातहरू नागरिकता प्रमाण पत्रको प्रतिलिपि प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि प्राप्त प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि हालसम्म प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस अध्यक्ष अर्जुन बहादुर बोका जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु

0: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी चिन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु उत्कुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
3: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
4: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना व्यवस्थापन कार्यविधि 2082 भन्दछन्। स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना बहिसूचना प्रणालीमा प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन संयुक्त प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
3: कोशी प्रदेश सरकार, प्रदेश योजना आयोग, विराटनगर, नेपाल।
5: खै जन्मदाता दिनुहोस् त।
6: जन्मदाता गरेको छैन नि म्याडम।
5: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
6: पहिला कसैले भनेन
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

I'm not afraid of the dark.

साँझ पर्दा घर छोडी गाउँ घुम्न जानुहुन्न बाघ भालु बैरा हात्ती चितुल पसेपछि रमजानको क्षति हुन्छ चुपचाप बसे

0: साजन छोड्नु पर्न भित्र जाँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल शुरू गरौँ आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
3: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
4: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
3: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
3: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
4: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
2: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
5: नेपाल सरकार विज्ञापन
6: के भयो के को हल्ला खल्ला हो यो
7: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
8: के सकिनु नि गाउँमा सड़क बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
6: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
8: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो परतिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
7: हो त हामीले त ध्यानै

नानी तिम्रा रात गाला चाउरी पैना लागे भुइँ काटी चमकदमा।

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: साउन्डचेक सोलु एफएम स्टुडियो टाइम
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलु दुर्कुंड नगर पालिका 5 सोलु खुम्बु.
2: This is the story of the one who keeps multiple buildings running smoothly day after day. Plumbing that flows, HVAC that hums, cleaning supplies that keep surfaces sparkling. That's why she counts on Grainger. With easy reordering online and 24/7 support, Grainger helps her keep the products she needs on hand. So sales stay stocked and buildings stay ready. Call 1-800-GRAINGER, click Grainger.com, or just stop by. Grainger, for the ones who get it done.
3: नमस्कार म महेश गेवाली उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ. सबैभन्दा पहिले मुख्य खबर. सुनको भाव आज एकै दिन 9,300 रुपियाँले बढ्यो. तोलाको 3,13,400 रुपियाँमा कारोबार. आज 18 जिल्लामा बाढ़ीको जोखिम. नदी तथा खोला आसपासका नागरिकलाई सतर्क रहन आग्रह. नेपालमा 168 प्रजातिका लामखुट्टे किर्जन्य रोगको जोखिम बढ़्दो. चीनको चाङ यी 7 चन्द्र अभियान प्रक्षेपणको अन्तिम तयारीमा. आउँदो महिना प्रक्षेपण गर्ने तयारी. र बार्सिलोनाको प्री सिजनमा सुखद अन्त्य. नेपाल खबरमा अब पूरा खबर. सुन चाँदीको भाव आज एकै दिन धेरैले बढ़ेको छ. सुन 9,300 रुपियाँले बढ़ेर तोलाको 3,13,400 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ. हिजो सुन 2,700 रुपियाँले घटेको थियो. त्यस्तै आज चाँदीको भाव पनि एकै दिन तोलामा 260 रुपियाँले बढ़ेको छ. हिजो 160 रुपियाँले घटेको चाँदी आज बढ़ेर 4,855 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ. चाँदी हिजो 4,595 रुपियाँमा कारोबार भएको थियो. आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, गोर्खा, नन्जुङ, कास्की, स्याङ्जा, पर्वत, रोल्पा, सल्यान, रूकुम पश्चिम, जाजरकोट, दैलेख र सुर्खेत आसपासका जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ. महाशाखाले यी जिल्ला भएर बग्ने सेना तथा खोलामा नदी तथा खोलामा पानीको बहाव अचानक बढ़न सक्ने भएकोले तटीय तथा नदी किनारका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ. पहाड़ी भूभागमा वर्षाको पानी छिटो समयमै खोला तथा नदीमा जम्मा हुने भएकोले पानीको बहाव अचानक बढ़न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ. वर्षाको समयमा नदी तथा खोला पार गर्ने, माछा मार्ने, बालबालिकालाई खोला नजिक जान दिने वा बाढ़ीको अवस्थामा जोखिमपूर्ण ठाउँमा नबस्न महाशाखाको सुझाव छ. मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ. यस्तै कोशी प्रदेशको तराई र मध्य प्रदेशका केही ठाउँमा हावाहुरीको सम्भावना छ. कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद प्रभावितलाई सहयोग गर्न आह्वान गरेको छ. राहत र पुनर्स्थापनाका लागि गाउँपालिकाले विपद व्यवस्थापनको सञ्चालनमा ल्याएको छ. गएको असार र साउन महिनामा गाउँपालिका क्षेत्रमा आएको बाढ़ी पहिरो तथा अन्य विपदजन्य घटनाबाट प्रभावित क्षेत्रको पुनर्निर्माण, पीड़ित परिवारको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि विपद व्यवस्थापनको सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले बताउनुभयो. गाउँपालिकाले विपद प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनामा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै स्वदेश तथा विदेशमा रहेका सहयोगी मनका व्यक्ति, विभिन्न संघ संस्था, सामाजिक तथा व्यावसायिक प्रतिष्ठानलाई विपद व्यवस्थापन कोषमा सहयोग गर्न आग्रह गरेको छ. विश्व लामखुट्टे दिवस नेपालमा सानो टुकाई ठूलो चुनौती भन्ने नाराका साथ चेतावनीमूलक कार्यक्रम गर्दै मनाइँदैछ. लामखुट्टेको टुकाईबाट उत्पन्न हुने रोगबाट बस्न तथा यसबारे जनचेतना फैलाउने यो दिवस मनाइन्छ. लामखुट्टेको टुकाईबाट औलो, डेंगू, चिकनगुनिया, कालाजार, स्कब टाइफस, हात्ती पाइलो, जापानिज इन्सेफ्लाइटिस जस्ता रोगहरू लाग्दछ. नेपालमा अहिलेसम्म 168 प्रजातिका लामखुट्टे भेटिएको पुष्टि भएको छ. स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा गएको आर्थिक वर्षमा लामखुट्टेको टोकाईबाट लाग्ने रोगबाट झण्डै 18,710 जना प्रभावित भएका थिए। पछिल्लो समय जलवायु परिवर्तनका असरका कारण उच्च हिमाली भेगमा समेत लामखुट्टेको टोकाईबाट हुने रोगको जोखिम उच्च हुँदै गएका छन्। विभागले सातवटै प्रदेशमा कीटजन्य रोग नियन्त्रणका लागि प्रयोगशाला स्थापना गरेर विभिन्न काम गरिरहेको जनाएको छ। पछिल्लो समय कीटजन्य रोगमा रोगका कारण पछिल्लो समय कीटजन्य रोग 56 जिल्लामा देखा परिसकेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा 7,000 कुखुराको पोस्टमार्टम गर्दा 10 वटा रोग पहिचान, धोवादी फलाम खानीबाट 9,60,00,000 रूपियाँ बराबरको धाउ उत्खननको योजना लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
5: फोन नम्बर 082-562-601 98578-35990 98578-31-84 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ। कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवनको सूचना।
1: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
0: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
1: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
0: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवन
1: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सुनको भाव आज एकै दिन 9,300 रूपियाँले बढ़्यो। आज 18 जिल्लामा बाढ़ीको जोखिम, नेपालमा 168 प्रजातिका लामखुट्टे, निर्जन्य रोगको जोखिममा बढ़दो लगायतका खबर प्रस्तुत गर्यो। खबरमा अब थप खबरहरू। चितवनको राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालाले 1 वर्षमा 7,000 कुखुराको शरीरभित्रको रोग पत्ता लगाउन पोस्टमार्टम गरेको छ। चितवन सहित 16 जिल्लाका कुखुरा पालका किसानका कुखुराहरूको पोस्टमार्टम गरी रोग पहिचान गरिएको हो। प्रयोगशालाका प्रमुख डाक्टर विजय कुमार श्रेष्ठका अनुसार पोस्टमार्टम गरिएका कुखुरामा विभिन्न प्रकारका रोग देखिएको थियो। प्रयोगशालाले पोस्टमार्टम बाहेक रोग पहिचानको काम गरेको छ। 1,500 कुखुराको नमूना परीक्षणका क्रममा कुखुरामा 10 रोग देखिएको उहाँले जानकारी दिनुभयो। परीक्षणका क्रममा 22% कुखुरामा इकोलाई, 13% गम्बारो, 9% कुखुरामा घ्यारघारको रोग सीआरडी देखिएको उहाँले बताउनुभयो। ढुसीजन्य रोगका 9%, सीसीआरडी 4%, सार्सो मोनोलोसिस 3.5% देखिएको छ। धवादी फलाम कम्पनी लिमिटेडले मंगलपरासीको हुप्सेकोट गाउँपालिका 5 धवादीमा रहेको फलाम खानी उत्खनन सम्बन्धी योजना तयार गरेको छ। कम्पनीले झण्डै 41 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको फलाम खानीबाट 9,60,00,000 धाउ फलाम उत्खनन गर्न सकिने योजना सहितको प्रतिवेदन खानी तथा भूगर्भ विभागमा बुझाएको हो। खानी क्षेत्रलाई धवादी पोखरी ब्लक र दुर्लुङ ब्लक गरी 2 भागमा विभाजन गरिएको छ। धवादी पोखरी ब्लक 25 वर्ग किलोमिटर तथा दुर्लुङ ब्लक 16 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। योजना स्वीकृत भएपछि कम्पनीले फलामको भण्डारण सम्बन्धी थप अनुसन्धान तथा उत्खनन कार्य अघि बढ़ाउने जनाएको छ। नेपालमा फलामको व्यावसायिक उत्पादन गर्ने उद्देश्यले धोवादी फलाम कम्पनी लिमिटेड स्थापना गरिएको हो। कम्पनीका निर्देशक शैलेश कुमार थापाले जमीन मुनिको फलामको नमूना परीक्षणका लागि विभिन्न 12 ठाउँमा गरी 1,500 मिटर ड्रिलिङ कार्य सम्पन्न गरिएको जानकारी दिनुभयो। हाल वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको र विस्तृत परियोजना प्रतिवेदन जीपीआर तयार गर्ने काम समेत छिटै शुरू गरिने कम्पनीले जनाएको छ। नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकका लागि डिजिटल भुक्तानी प्रक्रियालाई सहज र सुरक्षित बनाउने उद्देश्यले मास्टरकार्डले नेपालमा आफ्नो पे लोकल सेवा शुरू गरेको छ। यसका लागि मास्टरकार्डले नेपालको अग्रणी डिजिटल वालेट तथा एकीकृत क्यूआर भुक्तानी प्लेटफर्म मोकोसँग सहकार्य गरेको छ। नयाँ सेवा अन्तर्गत विदेशी पर्यटकले आफ्नो मास्टरकार्डलाई मोको ट्राभल एपमा लिंक गरी नेपालमा रहेका नेपाल पे र फोन पे का क्यूआर मर्चेन्टमा सहजै भुक्तानी गर्न सक्नेछन्। यसबाट पर्यटकले ठूलो मात्रामा नगद बोक्नुपर्ने, मुद्रा साट्नुपर्ने वा प्रिपेड खातामा रकम जम्मा गरिरहनु पर्ने झन्झटबाट मुक्ति पाउने अपेक्षा गरिएको छ। होटल रेस्टुरेन्ट खुद्रा पसल स्थानीय बजार तथा अन्य पर्यटकीय व्यवसायमा समेत यो सेवा प्रयोग गर्न सकिनेछ। अब विदेशको खबर। चीनले आफ्नो महत्वाकांक्षी चन्द्र अन्वेषण अभियान चाङ ई सात प्रक्षेपणका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुर्याएको छ। चीनको म्याड स्पेस एजेन्सी सीएमएसए का अनुसार मिशनका लागि प्रयोग हुने चाङ ई सात चन्द्रयान र लङ मार्च पाँच वाई चौध वाहक रकेटलाई हिजो दक्षिण चीनको हेनान प्रान्तको वेन चाङ स्पेस क्राफ्ट लन्च साइटको प्रक्षेपण क्षेत्रमा ठाडो अवस्थामा स्थानान्तरण गरिएको छ। चाङ ई सात चन्द्रयान र लङ मार्च पाँच वाई चौध रकेटलाई क्रमशः गएको अप्रेल र जुलाईमा प्रक्षेपण स्थलमा पुर्याइएको हो। प्रक्षेपण स्थलका भौतिक पूर्वाधार तथा उपकरणहरू पनि सञ्चालनका लागि तयारी अवस्थामा रहेका चीनी समाचार संस्था सिन्हाले जनाएको छ। प्रक्षेपण अघि गरिने प्राविधिक जाँच, संयुक्त परीक्षण तथा इन्धन भर्ने लगायतका काम निर्धारित कार्यतालिका अनुसार अघि बढ़ाइने जनाइएको छ।
2: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
1: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है, बल्ल सम्झे। सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि मिसले। त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, बाँचसम्म नलाग्ने, आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौं। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिप नेपालद्वारा जनहितमा जाने सन्देश।
6: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
7: अहिले के भन्नुभएको? हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
6: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
8: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटिदिन्छु।
9: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
10: समस्या सरीमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
6: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
11: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
12: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
13: आदरणीय श्रोतावृन्द, तपाईँ अहिले सुनिरहनु भएको छ सुन्द्रा एफएम। सुन्द्रा एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पद गीतहरू।

0: श्याम भाई त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
1: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
1: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
0: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
1: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
0: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुखज्यू
2: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिकाको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
2: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भा हामी त बाटो बनाउनै भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ
1: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो
2: बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्किएँ है
1: अब यतिकै छोड्नु हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
0: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो
4: अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
6: साथी हेर न क्या खतरा समाचार आइसक्यो भाइ अब चाहिँ के हुने
7: हो के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआथेन यसो त जसले पनि लेखिहाल्छ नि
6: अरे मिथ्या भ्रामक भन्छ उनीहरूको चाहिँ
7: तिमीलाई थाहा थिएन
6: थाहा थिएन
7: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
6: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
7: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
8: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
9: खै जन्मदर्ता दिनुहोस् त
10: जन्मदर्ता गरेको छैन नि म्याडम
9: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
10: मलाई त थाहा नै थिएन म्याडम
9: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
10: पहिला कसैले भने
11: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
12: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
12: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
11: नेपाल सरकार विज्ञापन बोर्ड

0: मरे
1: तो रगत रगत भो चाहिए हेन नहीं सकिन
0: कस्तो जेब्रा क्रस बाटो काट पर्ने क्या बीच बाटो पो बाटो काटे
1: अरे तो धन्न हेलमेट हुना मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्यो कि बाँच्यो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कतिको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझी सम्पर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर सूचीकृत हुन आउने सम्बन्धी सूचना प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपसिल बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ पेश गर्नुपर्ने कागजातहरू नागरिकता प्रमाण पत्रको प्रतिलिपि प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि प्राप्त प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि हालसम्म प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस अध्यक्ष अर्जुन बहादुर बोका जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु

0: दिदी दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जान लागेको। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने भयो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु खुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
4: आयोजनाको वर्गीकरण, आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 भन्दछन्। स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणालीमा स्थित प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गति भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन संयुक्त प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.co.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
3: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट

0: तपाई जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
1: मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
1: पहिला कसैले भनेन
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
3: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड
5: वन जंगल को सोना घर आंगन पर निर्भय होशियारिया पुनौन जोखिम टाड़ने भय वारी पारी झाड़ी बूटियन घास रखना साझ पर्दा घर छोड़ी गांव

0: जन छोड्नु मन भित्र जाँदा आउँदा साथीभाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल शुरू गरौँ त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
3: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
4: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
3: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
3: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
4: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
2: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने हो त है हामीले त ध्यानै नदिएको त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
2: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: होला यो फेरि
1: हाम्रा सेवाहरू
0: ओखल ढुङ्गा र खोटाङको विज्ञान बजारबाटै फाइनेन्सको सुविधा सहित ढुङ्गाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने
1: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
0: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
1: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
0: ओखल ढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिशरण नगरपालिका 11 गुरुमारे भुइजाङ ओखल ढुङ्गा
1: सम्पर्क नम्बर 0375902222 9852880222 र 9842880300
2: सवारी साधनको हिँडो त्रिपुरी सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ
3: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार।

0: कर प्रिंट रुजुकर को रकम सवारी साधन को नंबर एक गणेश सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावर तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालय में गए कर प्रिंट मांग बैंक भ्रमण गर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय किराँतनगर
2: एब्रो आज मेरो जन्मदिन हो याद त छ नि।
3: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
2: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
3: ल अब आँखा खोला त
2: वाउ कस्तो राम्रो उठी अनि मंगलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि। विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलु।

0: बालबालिकालाई लागू औषध दुरुपयोगबाट बचाऊ। लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौ। बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौ। बालबालिकाको संगतमा ध्यान दिऊ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बालबालिकासँग नियमित संवाद गर्ने गरौं। बालबालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: आया आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
3: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
2: आ कति पीर मानेको, के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
3: हो र के डेन्टल रे?
4: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत कुण्डनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु।
2: हाम्रा सेवाहरू
4: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
6: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
7: यता नआऊ है बुहारी, तलै बस, छाछुक नगर। आज कति दिन रे?
8: 3 दिन भयो।
7: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
8: केही हुनु नुहा सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
7: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
8: नुहा महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, नुहा पहिलाको जस्तो छैन अहिले।
9: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
7: भो भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
10: महिनावारीलाई मर्यादित बनाउनु, विभेद अन्त्य गर्नु।
11: नेपाल सरकार विज्ञापन।

0: हिंसाबाट बचौं र बचाऊ। यौनसन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन, बानी व्यवहार, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: नमस्कार सेनसेविका दिदी।
5: नमस्कार नमस्कार।
4: दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सुप्रभात गुरुआमा।
1: सुप्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
0: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
0: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सडक प्रयोग गर्दा ध्यान दिउँ, सडक सीमा अतिक्रमण नगरौं, सडक सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सडकको नाली ढल तथा पानी निकास बन्द हुन नदिउँ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुण्डिएर वा छतमा बसेर यात्रा नगरौं, सडकको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
8: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
3: देख्नु भएन, औषधि हालेको।
2: लौ न, शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
2: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: ए अनि नानी, विषादी प्रयोग नगरे अन्न बाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
6: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: को बाटो घम छाया जस्तो यो माया हाम्रो
1: बाल बालिकालाई लागु औषध दुरुपयोगबाट बचाऊ। लागु औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागु औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको संगतमा ध्यान दिऊ। लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।
3: सुन्नुहोस् हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
4: हो र होइन होला त्यस्तो त।
5: सोहिता तिनीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
6: के भएन मिस,
5: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हाम्रो के दोस्तर पक्रिनु भएको सर?
10: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
11: हामी त जन्ती गएका त आउनु सर।
10: त्यही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त, उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
9: तिनकै बाबुआमालाई पक्रिन्न न सर, हामीलाई छाडिदिनु।
10: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
11: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँ घरमा? एक पटकलाई छोडिदिनु सर।
10: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छोड्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
12: बाल विवाह न्यूनीकरण सम्बन्धी रेप नेपालको जनहितमा जारी सन्देश।

0: नागरिकता यता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: अग्रणी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश।
2: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082/14 अगाडि 5 वर्ष र 14/15 पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: पत्तरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: ए के भो दौडिदिई पो आइस त
0: दाई, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेको
1: भन को त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहम्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।
3: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
4: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र दाखिल प्राविधिकको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी

चिननाको सिन्दूर पोते दुईको भागो चुराओ चिननाको सिन्दूर पोते दुईको भागो चुराओ सुन्दर गर्ने औँठीलाई।

0: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
1: किन नि के भयो सन्चो भएन
0: होइन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले कुट्नुहुन्छ
1: ए कुरा त्यस्तो थियो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना दुबु
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-39 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसा मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा जोर बौद्ध सोलु खुम्बु
5: डाँडा पखालाले धेरै दुःख दियो तिन दिन भइसक्यो निको भएन डाक्टर साहब
6: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
5: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
6: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
5: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडिएको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
6: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
5: हजुर
6: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
5: हस् डाक्टर साहब हजुरले भने जसै गर्छु
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाउ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ
1: डिप्रेसन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बास सम्मान नलाग्ने आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको चिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश
2: ए बाबु हतियारो छ टर्च बालेर जाऊ
3: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
2: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
3: है बल्ल सम्झे सर्पको टुकाइबाट बस्न त खेतबारी र झारीमा जाँदा गम बुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
2: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन
3: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
2: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
4: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
5: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्यो
6: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
5: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
7: अंकल अंकल आउनुहोस् म हजुरलाई बाटो घटाइदिन्छु
8: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
9: समस्या सरीमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
5: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
11: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: ए रुम गाउँको छिटो

हीरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेताला छन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी।

0: ನಾಗರಿಕತಾಯಿತ ಕಕ್ಷ ಸಂಚಾಲನ ಸಂಬಂಧಿ ಸೂಚನೆ.
1: ಅದಳಿಸುವ ಗ್ರಹಿ ಮಹಾನುಭಾವರು ಯಾತಕ್ ವ್ಯವಸ್ಥಾ ಕರಣಿಬಾದ ಪ್ರಭಾವದಿ ಶಿವಾ ಪ್ರಾಪ್ತಿಗೂ ಸಹಜೀಕರಣ ನಾಗರಿಕ ಸಹಾಯತ ಕಕ್ಷ ಸಂಚಾಲನ ಉಕ್ತ ಕಕ್ಷಬಾದ ನಿಶುಲ್ಕ ಸೇವಾರು ಪ್ರಾಪ್ತ ಸೇವಾ ಪ್ರಾಪ್ತಿಗಾಗಿ ನಾಗರಿಕ ಸಹಾಯತ ಕಕ್ಷಬಾ ಸಂಪರ್ಕ ರಾಖ್ನ ಅನುರೋಧ ಕರಿಶ. ಸೇವಾ ಪ್ರಾಪ್ತಿ ಕಸೈಕು ಪ್ರಲೋಭನ ನಗರಿ ಆಫ್ನೋ ಸೇವಾ ಲಿನ ಹಾರ್ದಿಕ ಅಪಿಲ್ ಕರ್ದ ಸೇವಾ ಪ್ರಾಪ್ತಿ ಕುನೆ ಗುರಾಸೋ ಆಯ್ಮಾ ಗುರಾಸೋ ಸುನಿ ಅಧಿಕಾರ ಕಾರಿಣಿ ಪ್ರಮುಖ ಸೂಚಿ ಸಂಪರ್ಕ ರಾಖ್ನ ಸಕ್ರಿಯ.
0: ಕೋಸ್ತಿ ಪ್ರದೇಶ ಸರ್ಕಾರ ಆಂತರಿಕ ಮಾಮಲಾ ತಥಾ ಕಾನೂನು ಮಂತ್ರಾಲಯ ವಿರಾಟ್ನಗರ.
2: ए श्याम भाई, त्यो पारी को बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाई, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ.
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न.
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो.
2: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्छ. नमस्कार उपप्रमुख.
4: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त.
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो. खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई.
4: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ.
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो.
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है.
3: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ.
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो.
5: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ.
1: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो. तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं.
6: नेपाल सरकार विज्ञापन बोर्ड.
7: ओ साथी हेर न, क्या खतरा समाचार आइसक्यो.
8: बाप रे,
7: अब चाहिँ के हुनु हो?
8: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त. मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नआत्तिन, यसो त जल्ले पनि लेखिहाल्छ नि.
7: अरे मिथ्या भ्रामक भन्छ के हो उनीको चाहिँ?
8: तिमीलाई थाहा थिएन?
7: थाहा थिएन.
8: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो. यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ.
7: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
8: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन. सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ.
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
1: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ.
6: नेपाल सरकार.

0: सप्ताहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अपले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र दाखिल साविकको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिल बुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: मलाई जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: हो र, मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
1: पहिला कसैले भनेन.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
3: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
4: हिंसाबाट बचाउ र बचाउ. यौनचनी हिंसा सामाजिक अपराध हो. बाल बालिका यौनचनी हिंसाको जोखिममा हुन सक्छन्. हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकीबाट हुन सक्छ. अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं. बाल बालिकाको चालचलन, बाली बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ. यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं. बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं.
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश.

0: खुशियों मिलते हो हमरो पहिलो रोजाई।
1: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं,
2: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: सन्चे सोलु एफएम स्टुडियो टाइम
2: 3 PM दिउँसोको 3 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलु दुतकुंड नगर पालिका 5 सोलु खुम्बु
3: पहिले मुख्य मुख्य खबर संसारमा सामान आइपुग्नु अघि नै विवरण प्राप्त हुने गरी नेपाल भूटान बंगलादेश र मालदिव्स बीच सम्झौता सीमावर्ती व्यापारमा लाग्ने समय र खर्च घटाउन सहयोग पुग्ने अण्डाको भाव फेरि

0: बढ़ो साउन लगे मै पांचों पटक वृद्धि बढ़ुए कारण ठूल संख्या में कुखुरा नष्ट हो उत्पादन घटे माघ धान्न कठिन नवलपरासी बर्दघाट सुस्ता पूर्व में दुई वर्षीय बालक हराए तेसरो दिन में जंगल सकुशल उद्धार हजुरआमा पछाऊ जंगल पस्ता हराए आशंका अमेरिका को ऋण पहले पटक 450 खर्ब नजीक एक दशक में दोब्बर भन्दा धेरे को वृद्धि श्रीलंका का कुशल मेन्डिस र दिनेश चण्डीमाल भारत सह को निर्णायक टेस्ट बाट बाहिरिए नेपाल सहित चारवटा दक्षिण एशियाली देशहरू बीच भन्सार में माल वस्तु आईपुग्न अघि नै त्यसको अग्रिम सूचना आदान प्रदान करने संबंधी समझौता भएको छ। दक्षिण एशिया उप क्षेत्रीय आर्थिक सहयोग शासक अंतर्गत सदस्य राष्ट्रहरू बीच व्यापार सहजीकरण र भन्सार नियन्त्रणलाई थप प्रभावकारी बनाउन हिजो यो समझौता भएको भन्सार विभागले विज्ञप्ति मार्फत जानकारी दिएको छ। मालदिवसमा आयोजित भन्सार निकायहरूको 14 बैठकका क्रममा नेपाल भूटान बंगलादेश र मालदिवसले सम्झौतामा हस्ताक्षर गरेका हुन्। नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक एमलाल भूषालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। सम्झौता अनुसार अब सीमा पारीबाट सामान भन्सार कार्यालयमा आइपुग्नु अगाडि नै त्यसको विस्तृत विवरण प्राप्त हुनेछ। यसले गर्दा भन्सार अधिकारीहरूलाई जोखिमको विश्लेषण गर्न अवैध वस्तुको ओसार पसार नियन्त्रण गर्न र सही कारोबार गर्ने व्यापारीहरूको सामान छिटो जाँचपास गराउन सहज हुनेछ। यस व्यवस्थाले वैदेशिक व्यापारमा लाग्ने समय र खर्च घटाउनुको साथै व्यापारिक प्रक्रियालाई पारदर्शी र अनुमान योग्य बनाउने विश्वास लिएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक अनुदान र सहुलियतपूर्ण ऋण घट्दै गएकाले वैकल्पिक रूपमा निजी पूँजी परिचालन गर्नुपर्ने अवस्था आएको बताउनु भएको छ। सार्वजनिक लेखा समितिको आज बसेको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेटको आकार अनुसार अनुदानको हिस्सा गर्दै गएको र सहुलियतपूर्ण ऋणको बाटो पनि बन्द हुँदै गएको बताउनुभयो। विगतमा प्राप्त सहुलियतपूर्ण ऋण स्रोतको कमजोर खर्च क्षमताका कारण नेपालले प्रभावकारी उपयोग गर्न नसकेको उहाँको जिकिर छ। परम्परागत वैदेशिक सहायताका स्रोतहरू सुक्दै गएपछि सरकारले हाइब्रिड एन्युटी मोडल अफसोर बन्ड डायस्पोरा लगानी जस्ता निजी तथा वैकल्पिक पूँजी परिचालनका उपकरणहरू अघि बढ़ाएको अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो। साथै गरेर आवश्यक नेपालीको लगानी सहज बनाउन कानूनी अवरोधहरू हटाएको र वैकल्पिक विकास वित्त सम्बन्धी कानून संसदबाट पारित भइसकेको उहाँले जानकारी दिनुभयो। अण्डाको भाव फेरि बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले आजदेखि लागू हुने गरी अण्डाको नयाँ फार्म समर्थन बिक्री मूल्य तोकेको हो। चितौनलाई आधार मानेर तय गरेको नयाँ दर रेट अनुसार सबै प्रकारका अण्डामा प्रति क्रेट 15 रूपियाँसम्म भाव बढ़ेको छ। नयाँ मूल्य अनुसार अब सबैभन्दा ठूलो अण्डा प्रति क्रेट 590 रूपियाँ, ठूलो अण्डा 575 रूपियाँ र मध्यम अण्डा 535 रूपियाँ पुगेको छ। यस्तै सानो अण्डाको मूल्य प्रति पेटी 3,200 रूपियाँ कायम गरेको संघले जनाएको छ। संघले एक हप्ता नबित्दै अण्डाको भाव पुनः बढ़ाएको हो। यसअघि गएको साउन महिनामा अण्डाको मूल्य 4 पटक बढ़ेको थियो। अण्डाको उत्पादन घट्दै गएकाले मूल्य लगातार उकालो लागेको व्यवसायीहरूको भनाई छ। बर्ड फ्लूका कारण ठूलो संख्यामा कुखुरा नष्ट गर्नु परेकाले उत्पादनमा अत्यधिक गिरावट आएको र माघ धान्न धौधौ परेपछि मूल्य बढ़ाउनु परेको नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो। नवलपरासी बर्दघाट सुस्ता पूर्वमा अस्ति मंगलबारदेखि हराएका 2.5 वर्षीय बालक आज वन क्षेत्रमा फेला परेका छन्। गंगाकोट नगरपालिका नम्बर 14 भागराबाट हराएका बालक शिवान तामाङ तेस्रो दिन जंगलमा फेला परेका हुन्। बालक हराएपछि परिवार स्थानीयवासी र सुरक्षाकर्मीले खोजतलाश गर्दा 3 दिनपछि घरबाट झण्डै 4 किलोमिटर टाढा रहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। झण्डै 50 घण्टाको निरन्तर खोजीपछि बालक रुँदै गरेको अवस्थामा भेटिएको हो। उद्धार गरेका बालकको अनुहारमा चोटपटक लागेको छ। रोजगारीका क्रममा आमा बाबु भारतमा रहेकाले बालक मामा घरमा हजुरआमासँग बस्दै आएका थिए। अस्ति मंगलबार बिहान 7 बजेतिर हजुरआमा जंगलतर्फ च्याउ टिप्न गएको समयमा बालक हराएका हुन्। बालक पनि हजुरआमालाई पछ्याउँदै वनतर्फ गएको छिमेकीले देखेको बताएपछि वन क्षेत्रमा खोजी गरेकोमा आज बिहान 10 बजे भेटिएको हो। आवश्यक प्रक्रिया पूरा गरी बालकलाई सम्बन्धित आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-6189 मोबाइल 97-072-540-89

0: ਦੇ ਸੇ ਪਾਲੀ ਮੌਕਾ ਪਾਈਨੀ ਇੱਕ ਜੋੜੀ ਲੈ ਘੁੰਮਣ ਜਾਣਾ ਪਾਲੀ
1: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ रंगीन छ घर बर्सिन छ उपहार रु 50,000 को युरो पेन्ट्स को खरीद वा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइस वा पाउनुहोस् एक जोडी को लागि बाली टुर युरो पेन्ट्स घर मात्र हैन रंगाउनुहोस् सपना पनि
2: सुनत मेरो कपडा प्याकिङ गर्दिउँ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
2: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
5: फोन 056-494-333 493-555
6: सीधा कुरा प्रश्न विचार यो हो उज्याला रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू बाजुराको गौमेल गाउँपालिका नम्बर 2 मालीबनमा 10 शैयाको नवनिर्मित आधारभूत अस्पताल सञ्चालनमा आए पनि डाक्टर नपाउँदा समस्या भएको छ 13,85,00,000 रूपियाँ लागतमा 2081 सालको माघमै निर्माण सम्पन्न भएको भवनको आज गाउँपालिकाका अध्यक्ष हरिबहादुर लोकाले एक कार्यक्रमका बीच औपचारिक शुभारम्भ गर्नुभयो तर अस्पतालमा आवश्यक औषधि उपकरण र अन्य जनशक्तिको व्यवस्था भइसके पनि मेडिकल अधिकृत अर्थात

चिकित्सक पाउन नसक्दा पूर्ण सेवा दिन कठिनाई भइरहेको छ। दुईजना एमबीबीएस डाक्टर सहित 22 जनाको दरबन्दी भएको अस्पतालका लागि चिकित्साको व्यवस्था गरी सहज र गुणस्तरीय सेवा पुर्याउने तयारी भइरहेको अध्यक्ष रोकाले बताउनुभयो। गाउँपालिकामा अस्पताल सञ्चालनमा आएपछि अब सामान्य उपचारका लागि सदन काम मातवी वा धनगढ़ी धाउनुपर्ने बाध्यता हट्नेमा स्थानीय बासिन्दा आशावादी छन्। विदेश खबर। अमेरिकाको सार्वजनिक ऋण इतिहासमै पहिलो पटक 450 खर्ब नजिक पुगेको छ। अमेरिकी अर्थ मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार संघीय सरकारको

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि

0: सत्रको 2072 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन, स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला, आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोटी प्रदेशद्वारा जनहित

0: रेड पांडा मैराथन तथा रेड पांडा फंडन 2026
1: यही मिति 2083 भदौ 20 गते शनिबार सोलुखुम्बुको सोलु दुधकुण्डा नगरपालिकामा रेड पाण्डा म्याराथन तथा रेड पाण्डा कम्युनिटी रन आयोजना गरेको हुँदा कार्यक्रममा सहभागी हुन सबैलाई हार्दिक आमन्त्रण गर्दछौ। लोपन्मुख वन्यजन्तु रेड पाण्डा संरक्षणका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा सचेतना अभिवृद्धि गर्ने र तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले सल्लेरी स्थित ठेक्सिन पेमा छोलिङ गुम्बा 360 मिटरबाट शुरू भई पीकेपीका 4054 मिटर उचाईसम्म पुगेपूर्ण थेक्सिन पेमा छोलिङ गुम्बामा नै फर्किने गरी 48 किलोमिटर लामो रेड पाण्डा म्याराथन 2026 आयोजना गर्न लागेको हो। यो कोर्स कठिन प्रकृतिको रहेको हुँदा अनुभवी ट्रेल धावक तथा साहसिक खेलाड़ीहरूका लागि बढ़ी उपयुक्त रहेको छ। यस मार्गले आईटीआरएबाट 3 पोइन्ट प्राप्त गरेको छ। यसैसँग 5 किलोमिटर लामो रेड पाण्डा कम्युनिटी रन समेत सञ्चालन हुनेछ, जसको मार्ग थेक्सिन पेमा छोलिङ गुम्बाबाट सिर्गाखोप पोङ डाँडा फाब्लो ठूलो घर हुँदै फर्केर पुनः थेक्सिन पेमा छोलिङ गुम्बामा टुंगिनेछ। यो कम्युनिटी रन दौड़न सक्ने सबै सहभागीहरूका लागि सहज प्रकृतिको रहेको छ र यसमा स्थानीय सहभागितालाई विशेष प्रोत्साहन गरिनेछ।
2: म्याराथनमा महिला र पुरूष दुवैतर्फका पुरस्कारहरू, पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः 1,50,000, 1,50,000 र 30,000 साथमा मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। फरेस्ट गार्डियन वर्गमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः 25,000, 20,000 र 10,000 प्रदान गरिनेछ भने रेड पाण्डा कम्युनिटी रनमा पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः 25,000, 20,000, 10,000 र 5,000 प्रदान गरिनेछ। दौड़ पूरा गरेका सबै धावकलाई फिनिशर मेडल समेत प्रदान गरिनेछ। सहभागिता शुल्क रेड पाण्डा म्याराथनमा भाग लिने नेपाली खेलाड़ीले प्रति व्यक्ति रू 3,000 र विदेशी खेलाड़ीले प्रति व्यक्ति रू 5,000 सहभागिता शुल्क बुझाउनु पर्नेछ। रेड पाण्डा कम्युनिटी रनमा भाग लिने नेपाली खेलाड़ीलाई प्रति व्यक्ति रू 1,500 र विदेशी खेलाड़ीलाई प्रति व्यक्ति रू 2,000 सहभागिता शुल्क लाग्नेछ भने सोलुखुम्बुका स्थानीय नागरिकता प्रमाणित खेलाड़ीहरूले प्रति व्यक्ति रू 500 मात्र बुझाउनु पर्नेछ।
1: दौड़मा सहभागी हुनका लागि दर्ता प्रक्रियाहरू। रेड पाण्डा म्याराथन 2026 सहभागी हुन इच्छुक व्यक्तिले रेड पाण्डा नेटवर्क .org/redpandamarathonमा गई अनिवार्य रूपमा रजिस्ट्रेशन गर्नुपर्नेछ। दर्ता गर्दा आवश्यक पर्ने कागजात वा प्रक्रियाका बारेमा वेबसाइटमा उल्लेख गरेको छ वा marathon@redpandanetwork.orgमा इमेल गर्न सकिनेछ।
2: सबै खेलाड़ीले आफू स्वस्थ र दौड़िन योग्य रहेको सो घोषणा गर्नुपर्नेछ। स्वास्थ्य वा अन्य कुनै कारणले प्रतियोगितामा भाग लिन असमर्थन भएमा सहभागिताको लागि भुक्तानी गरिएको रकम फिर्ता हुने छैन।
1: विशेष आकर्षणहरू। यस कार्यक्रमको विशेष आकर्षणको रूपमा रेड पाण्डा नेटवर्क नेपालका संरक्षण राजदूत एवं नेपाली चलचित्र जगतका ख्याति प्राप्त अभिनेता दयाहाङ राईको पनि उपस्थित हुनेछ। यस अवसरमा सबैको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
2: सम्पर्क नम्बर 9843549, 9862951189।
1: हिमाली स्वास्थ्य र वातावरणीय सेवा सोलुखुम्बु।
3: हिमालमा घाम पर्दा मिठो बोली बोल्छ, हिमालमा घाम पर्दा मिठो बोली बोल्छ, स्वास्थ्य शिक्षा मनोरञ्जन दिँदै आँखा खोल्छ, सहर बजार गाउँ घरमा नाता जोड्दै आयो, आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो, आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो।
4: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका 6-0 पोइन्ट सोलु।

0: नमस्ते नमस्कार अनि लोकसंगीत अभिवादनले सम्पूर्णमा हार्दिक स्वागतको साथमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका लिएर उपस्थित भइसकेका छौं। प्राविधिक मित्रको साथमा आवाजमा छु म सिर्की लमु शेर्पा र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलाखा 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुन्दै हुनुहुन्छ र हरेक दिन हरेक बार फेर कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौं र आज चाहिँ हामी विशेष गरी बिहिबार व्यवसायमा रहेका छौं र बिहिबार व्यवसायमा चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मन परेको लोक बाका चाहिँ रोज्न सक्नुहुनेछ र यसको लागि चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ एकदमै खुल्ला रहेको छ। आउन सक्नुहुनेछ 97464950970 को लाइन चाहिँ हामीले खुल्ला गरिसकेका छौं र पक्कै पनि तपाईँहरू हाम्रो कार्यक्रम आफ्नै पाखा आफ्नै बाटोको प्रतीक्षामा हुनुहुन्थ्यो होला र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरिहाला को हुनुहुन्छ कहाँबाट हेलो नमस्ते नमस्कार हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट
1: हाम्रो
0: बाँकी छ भन्नुपर्छ है मदनजी। अनि आज खुटाङतिरको मौसम कस्तो छ नि? ठिक छ मदनजी, कार्यक्रममा सहभागिता गराउनु भएको छ। आज कुन लोक बाक रोज्न चाहनुहुन्छ त मदनजीले?
1: राजु परिवारका चोराएका हातमा रातो झोललाई यतिर मान्छेको मायाका चलाउने राखिन्न राजु परिवार देवी अधिकार चलाएको
0: तपाईँको लागि यो गीत राख्नेछौ। आफ्नो नजिकका मात्र एकजना साथीलाई सम्झन सक्नुहुनेछ है?
1: हुन्छ, यति मिठो भएसँग चाहेको सञ्चालन फसल तपाईँको लागि टेन्सन मित्रमा पनि हुन्थ्यो उहाँको लागि फिल्म सम्पूर्णको लागि भन्छु बहिनी सपना सिरियस लागि धेरै सम्झिरहेको बहिनी बोल्न नपाइने भन्छु र साथी त धेरै हुन्छ सम्पूर्णलाई किन इन्जेली नलाउनु भाइ।
0: ओके बाबाई, साथी हुनुहुन्थ्यो खोटाङको साथी मदन श्रेष्ठ हुनुहुन्थ्यो। उहाँले पनि मिठो कुराकानी गर्दै मिठो नै रमाइला लोकगाथा रोज्दै भने साथी छुटिसक्नु भएको छ र यसै गरी तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने चाहिँ तपाईँहरूको लागि हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला रहेको छ र अब पनि हामी दिदा नगरीकन मदनजीको रोजाई तर्फ नै जानेछौ। उहाँको रोजाईमा पर्न सफल निकै नै मिठो गीत रहेको छ। हातमा रातो जेला बोलको लोक बाचा रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ राजु परियार र देवी गर्तीको आवाजमा सजिएको यो मिठो लोक बाचा हामी एकैछिन सुनेछौ र यो लोक बाचाको साथमा चाहिँ पहिलानी छुट्टो विश्राम तर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: जन शिक्षा विकास कार्यक्रम संचालन के लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन निकाय ओखलढुङ्गाको चालू आर्थिक वर्ष 2083/84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपस्वी बहुमुखीको कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम संचालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम संचालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपस्वीमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको नीतिले 21 दिन विधुवा सार्वजनिक विधाको दिन परेमा सोको भोलिपल्ट कार्यालय समय भित्र यस कार्यक्रम कार्यान्वयन निकायमा अनुसूची 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूची 3 अनुसारको ढाँचामा कार्यक्रम संचालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुनासँग सम्बन्धित सबैमा जानकारी गराइन्छ। बुझाउनु पर्ने कागजातहरू कार्यक्रम संचालनका लागि आवश्यक कागजात सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र परिशोधन तथा भण्डारणसँग सम्बन्धी संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यक्रम कार्यान्वयन इकाइमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म कर्सिका गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू स्थानीय नम्बर प्रमाण पत्रको प्रतिलिपि समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र सम्बन्धित स्थानीय तह ओडाको सिफारिस सम्पर्क नम्बर कार्यक्रम कार्यान्वयन इकाइ ओखलढुङ्गा लीला कुमार श्रेष्ठ 98 62 93 16 सरिता दाहाल 98 62 93 45 नीलम गुरुङ 98 64 14 08 22 सम्पर्क नम्बर जुन प्राविधिक एकाइ सोलखुम्बु कविता मगर 98 44 07 74 सञ्जय बस्नेत 98 41 26 30 50 योगेन्द्र श्रेष्ठ 98 62 66 35 06 राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ ओखलढुङ्गा।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोके।

0: lips to your heart. Zulu FM 101.2 MHz.
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.2

0: कार्यक्रम आफ्नै पाखा आफ्नै बाटोको युवाले पहिलाले छुट्ट विश्राम रहेको थियो। पहिलाले छुट्ट विश्रामलाई पनि भर्खरै हामीले पार गरिरा भने फेरि पनि कार्यक्रमले लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्व नेपालकी पहिलो सामुदायिक रेडियो सोले एफएम 102.2 हर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाखा सुन्दै हुनुहुन्छ र हरेक दिन हरेकबार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौं र आज चाहिँ हामी विशेष गरी बिहिबारे बसाईमा रहेका छौं र बिहिबारे बसाईमा चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मन परेको लोक बाकाती रोगेर आफ्नो नजिक मात्र एकजना मित्रलाई पनि सम्झन सक्नुहुनेछ र यसको लागि चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला रहेको छ र आउन सक्नुहुनेछ 97464 को लाइनले चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूका निमित्त चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ एकदमै खुल्ला रहेको छ। निर्देशका भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूको टेलिफोन लाइनको पर्खाईमा छौ हामी। तपाईँहरूको टेलिफोन लाइन आइहाले पनि हामी लिने नै छौ र तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्दै तपाईँहरूको रोजाईमा पढ सफल निकै नै मिठा गीतहरू राख्ने नै छौ र मनोरञ्जन दिलाउने छौ र यो समयमा तपाईँहरू आफ्नै कामतिर व्यस्त त हुनुहुन्छ होला, गाउँ घरमा हुनुहुन्छ भने मेलापातिर हुनुहुन्छ होला, गोठालोतिर हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई अन्तिम समा सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा ढिला नगरीकन स्वागत गरौँ। हेलो, को हुनुहुन्छ कहाँबाट? हेलो,
1: गुड
0: आफ्टरनुन हजुर, दर्शन नमस्ते, लोक संगीतिक अभिवादन हजुर, खुबै हुनुहुन्छ कहाँबाट?
1: हजुर, सोलु तिङ्ला 11 नम्बरबाट पुस्तकार्की।
0: सोलु तिङ्लाबाट पुस्तकार्की जी बोल्दै हुनुहुन्छ?
1: हजुर,
0: के गर्दै हुनुहुन्छ त पुष्पाजी यो समयमा?
1: यो समय चिया खाजा खाने बेला हुँदैछ,
0: अनि के छ त हालखबर पुष्पाजी, नयाँ महिला हालखबर सुनाउनुहोस्।
1: हजुर, अहिले घाम लागिरहेको छ, पानी परेको छैन आज, राम्रै छ है। के छ
0: हाम्रो पनि एकदम ठिक ठाक छ भन्नुपर्छ पुष्पजी। ल ठिक छ पुष्पजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, आज कुन लोक बाका रचना चाहनुहुन्छ त पुष्पजीले?
1: आज मन परेको फुल भिरमा लड्केको अझै म त तिमीलाई पर्खेको भन्ने।
0: ओहो, पक्कै पनि यो गीत तपाईँको लागि राख्नेछ र आफ्नो नजिकै मात्र एकजना साथीलाई सम्झन सक्नुहुनेछ है।
1: अब सर्वप्रथम हजुरका लागि मिठो भइसक्यो, हस्त सञ्चालन गरिदिनु भएको छ हजुरका लागि, अनि सोलु एफएम सम्पूर्ण परिवारलाई, अनि मलाई चिन्नु हुने नचिने सम्पूर्णलाई भन्दै बिदा हुन्छु। यो गीत सुनेर आनन्द इन्जोय लिनुहोला भन्दै बिदा हुन्छु।
0: ओके बाबाई, साथी हुनुहुन्थ्यो सोलु तिङ्लाबाट पुस्तकार्कीजी हुनुहुन्थ्यो, उहाँले पनि निकै नै मिठो अनि रमाइला लोक बाका रोज्दै भने साथी छुटिसक्नु भएको छ र फेरि पनि हामी ढिला नगरीकन पुष्पाजीको रोजाईतर्फ नै जानेछौ। उहाँको रोजाईमा पढा सफा निकै नै मिठो गीत रहेको छ, बिरमा लड्कीको बोलको लोक बाका रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ गोविन्द पङ्गेली र निरु पङ्गेलीको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौ र यो लोक बाका पश्चात फेरि पनि उपस्थित हुनेछौ।
2: Web surfer.

0: फेरी पनि स्वागत गर्दछु बकरी मात्रामा चाहिँ हामीले निक्किनी मिठो लोक बाछा मन्तरीको फुला बिरमा लड्कीको डोलको लोक बाछा सुनेर चाहिँ मनोरञ्जन लिइसकेका छौं र पक्कै पनि तपाईँहरूले पनि मनोरञ्जन लिनु भएला सँगसँगै गाउनु भएला सँगसँगै नाच्नु भयो होला र हामीलाई सुन्दै हुनुहुन्छ यो समयमा पूर्व नेपालकी पहिलो सामुदायिक रेडियो सुलाफ्याम 101.2 दैनिक अवसरमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुन्दै हुनुहुन्छ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरे हेलो को हुनुहुन्छ कहाँबाट हेलो
1: हेलो
0: लोक संगीत अभिवादन हजुरको लागि हुनुहुन्छ कहाँबाट
1: हजुर बोल्दैछु म यता खुडुङ्गीबाट पति जान संकल्प
0: ओहो तपाईँको नाम त कति अप्ठ्यारो रहेछ संकल्प मात्र सुने नि मैले त संकल्प कार्यक्रममा पहिलोचोटि सहभागिता जनाउँदै हुनुहुन्छ पहिलोचोटि कार्यक्रममा सहभागिता जनाउँदै हुनुहुन्छ एकदमै खुसी लाग्यो संकल्पजी अनि के गर्दै हुनुहुन्छ त यो समयमा
1: हजुर यो समयमा गोठालो गर्दै अब हजुरको प्रोग्राम सुन्दैछु फोन ट्राई गरेको फोन मिल लाग्यो एकदमै खुसी लागिरहेको
0: मलाई पनि एकदमै खुसी लाग्यो तपाईँसँग कुराकानी गर्न पाउँदा चाहिँ अनि यो समयमा चाहिँ तपाईँ के को गोठालो गर्दै हुनुहुन्छ नि
1: गाई गोरु प्लस भैँसीको
0: सिस्टर खाजा त बाँकी नै होला संकल्प जीको ठिक छ संकल्पजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ फेरि आज कुन बाका रोज्न चाहनुहुन्छ त संकल्पजीले
1: हजुर अब आज चरी बस्यो अरियली गाँदैन भनेर राखिदिनु न है यसमा चाहिँ अब मौसम गुरुङ अनि त्यसरी सम्झना शिवकोटीले छोराङ्कन गर्नु भएको छ
0: ल ठिक छ यो गीत तपाईँको लागि राख्नेछ आफ्नो नजिकै मात्र एकजना साथीलाई पनि सम्झन सक्नुहुनेछ है
1: हस् हुन्छ नजिकको एकजना साथी विशेष गरी छोरा सन्तुता पठाउनको लागि भन्न छुट्टिन चाहन्छु हस् त नमस्ते बाबाई
0: ओके बाबाई साथी हुनुहुन्थ्यो खोजुङ्गाबाट संकल्पजी हुनुहुन्थ्यो उहाँले पनि एकदमै मिठो कुराकानी गर्दै भने निकै नै मिठा लोक बाका रोजेर चाहिँ साथी छुटिसक्नु भएको छ र यसै गरी तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने चाहिँ तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला नै रहेको छ र अहिले भने चाहिँ हामी रेडियो नगरीकन संकल्पजीको रोजाईतर्फ नै जानेछौ उहाँको रोजाईमा पढा सफल निकै नै मिठो गीत रहेको छ चरी बस्यो अरेली गाजेमा बोलको लोक बाछा रहेको छ र जसमा आवाज गर्नु भएको छ निकै चर्चित अनि लोकप्रिय गायक गायिका हुनुहुन्छ मौसम गुरुङ्गा सम्झना शिवकोटीको आवाजमा सजिएको यो मिठो लोक बाछा हामी एकैछिन सुन्नेछौ र यो लोक बाछाको साथमा चाहिँ दोस्रो अनि अन्तिम विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईंको वर्षमा सम्मसाप पैतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काफ्रे पनिपा नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768
0: अङ्कमा 9852055768

0: लौन दुखलाई पन्छौन लौन लौन नयाँ नेपाल बनाउन। नमस्कार, म जेबी टोरे। तपाईँले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्ज।
1: ढाकरे बोकी टेकुवा टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै ओखला ढुङ्गा रुङ्गाटारदेखि ठ्याक्कै ठ्याक्कै ठ्याक्कै

कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.16 खुम्बु। कार्यक्रम आफ्नै पाखा आफ्नै बाटोको यो भने दोस्रो अनि अन्तिम विश्राम रहेको थियो। दोस्रो अनि अन्तिम विश्रामलाई पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रममा नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुलाफियन 110.2 मेगाहर्जमा आज कार्यक्रम आफ्नै पाखा आफ्नै बाखा सुन्दै हुनुहुन्छ र आज चाहिँ हामी विशेष गरी बिहिबारे बसाईमा रहेका छौं र बिहिबारे बसाईमा चाहिँ तपाईँहरूको रोजाइमा प्रदेश निकै नै मिठा लोकबाचाहरू सुन्दै मनोरञ्जन लिँदै अगाडि बढ्ने कुरा त तपाईँहरूलाई अब अवगत नै भइ नै सकेको छ र आउन सक्नुहुनेछ 97.64/970 को लाइन हुँदैछ। कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूका निम्ति हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला नै रहेको छ र पक्कै पनि तपाईँहरू यो समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला, उकाली ओह्राली डेराली बन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भए पनि स्वस्थ अवस्थ र व्यस्तमा दिई हाम्रो कार्यक्रमलाई अन्तिम समाज सुनेर साथ दिनुहोला भन्न चाहन्छु र तपाईँहरूले चाहिँ हामीलाई अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र जसमा चाहिँ www.sulafm.com नेपाली पात्र हाम्रो पात्र र त्यसै गरी सुलाफ्याम फेसबुक पेज मार्फत पनि तपाईँहरूले चाहिँ हामीलाई एकसाथ सुन्न सक्नुहुनेछ र विनमगरी गरा कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूको निम्ति चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला नै रहेको छ र अब भने हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइ नै सकेको छ र यदि तपाईँहरूको टेलिफोन लाइन आइहाल्यो भने त हामी नै छौ र नभए चाहिँ तपाईँहरूबाट चाहिँ हामी विदा लिनु पर्ने हुन्छ र अब भने चाहिँ हामी कार्यक्रमबाट विदा लिने समय पनि आइ नै सकेको छ र किनभने साथीहरूको टेलिफोन लाइन चाहिँ आइरहेको छैन र अब भने चाहिँ कार्यक्रमलाई छुट्याएको निर्धारित समय पनि समाप्त भइ नै सकेको छ र यति बेलसम्म हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समाज सुनेर साथ दिनुहुने र त्यसै गरी कार्यक्रममा सहभागिता जनाउनुहुने र कार्यक्रममा सहभागिता जनाउन चाहिँ हर प्रयास गर्नुहुने तपाईँ तमाम श्रोतालाई पृष्ठमा धन्यवाद भन्न चाहन्छु र त्यसै गरी मेरो बन्द कोठीको आवाजलाई तपाईँको रेडियो सेवानी मोबाइल सेलसम्म पुर्याउनका निमित्त आज भरपूर सपोर्ट मिलेको छ। प्राविधिक हुनुहुन्छ रश्मि लक्ष्मी श्रेष्ठजीलाई पनि विशेष विशेष धन्यवाद भन्दै चाहिँ कार्यक्रमको अन्त्यमा निकै नै मिठो गीत रहेको छ, मन परेको मान्छे बोलको लोकबाचा रहेको छ र जसमा आज आवाज गर्नुभएको छ निकै चर्चित गायक गायिका हुनुहुन्छ खेम सेन्चुरी र त्यसै गरी बिना बुद्ध मगरको आवाजमा सजिएको यो मिठो लोकबाका छर्दी आजको कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको विशेष गरी बिहिबारे बसाईबाट म कार्यक्रम प्रस्तुता सिर्की लमेश शेर्पा पनि बिदा हुन चाहन्छु। नमस्कार।

0: छट्टैमा यो विसर्जन लाग्यो जाँदैन बाचा छिर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्नु
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल चेकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याकलागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति साह्रो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेल केएन टावर छैटौं तला काठमाडौँ सम्पर्क

अपाङ्गको दशामा जन्मजात पैतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा ऋण स्थापना केन्द्र एसआरडीसी काभ्रे कमिता नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 98 52 55 768 अङ्कमा 9 8 5 3 0 5 5 7 6 8

सूचीकृत बनाने संबंधी सूचना। प्रदेश खेलकूद विकास कृषि प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिक निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण एसी बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन एसी सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षित प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षित भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव वयस्कमा सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर, जिल्ला खेलकुद विकास समिति, सोलुखुम्बु।

नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 102 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसारभर एकसा प्रसारण भइरहेको अपरान्ह 4 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। राष्ट्रीय स्वतन्त्र पार्टी रासपाका सांसद खगेन्द्र सुनारले बिचौलियाहरूले प्रहरी हेडक्वार्टर कब्जा गरेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा यसअघि प्रहरी अधिकारीहरूसँग सवाल जवाब गरेका सांसद सुनवार बिहिबार पनि बैठकमा त्यही प्रसंग उठाएर यस्तो आरोप लगाउनु भएको हो। वहाँले प्रहरीको स्रोत साधन खरिदको विषयमा भएको जानकारी अहिलेसम्म आयो कि आएन भनेर प्रश्न गर्नुभएको छ। वहाँले अघिल्लो बैठकमा आफूले गरेका प्रश्नहरूमा अहिले पनि भेड़ रहेको उल्लेख गर्दै कसैलाई मान मर्दन भएको लागि अदालतमा गएर मुद्दा हाल्न चुनौती दिनुभयो। समितिको गत बैठकमा सांसद सुनवारको अभिव्यक्ति र शैली प्रति

चाहिँदा पनि निकै आलोचना भएको थियो। यो विषयमा सभामुखले समिति चासो लिएर समितिका सभापति सचिव र प्रहरी महानिरीक्षकसँग पनि छलफल गर्नु भएको थियो। रासुपाली सांसदहरूका प्रस्तुति शैलीमा मर्यादा कायम गर्न निर्देशन पनि दिएको छ। राष्ट्रीय स्वतन्त्र पार्टी रासोपाका संसदीय दलको विधान संशोधन कार्यदलले पूर्णता पाएको छ। कवेन्द्र बुर्ला कोटीको संयोजक रहेको विधान संशोधन कार्यदलले पूर्णता पाएको हो। कार्यदलको सदस्यहरूमा प्रकाश चन्द्र परियार, कान्ति शिखा भिताल, गणेश कार्की, सुलभ खरेल, गजुला समीन, निकरानी, मोहनलाल आचार्य, कामिनी चौधरी, पुकार बम, डाक्टर राम लामा, टीका सिंह रौला, शिवजी यादव, पुष्पा चौधरी र सोमिनामिया रहेका छन्। कार्यदलको पहिलो बैठक बिहिबार दिउँसो 2 बजे संसदीय दलको कार्यालय सिंह दरबारमा बसिरहेको रासोपाले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्नका लागि निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले बुधबार राति एक पत्र जारी गर्दै निर्देशन तथा स्वदेशी उद्यमी व्यवसायीहरूसँगको हालैको परामर्शका आधारमा यस्तो निर्देशन गरिएको जनाएको हो। संघीय मन्त्रालय प्रदेश सरकार स्थानीय तह र विदेश स्थित नियोगहरूलाई आफ्ना काम कारवाहीमा स्वदेशी वस्तु तथा सेवालाई प्राथमिकता दिन अनुरोध गरिएको छ। स्थानीय शिल्प उद्यमको प्रवर्धन, रोजगारी सृजना तथा आयात प्रतिस्थापन गर्ने प्रमुख उद्देश्यका साथ सरकारले यो कदम छाडेको हो। जारी पत्र अनुसार अबदेखि सबै सार्वजनिक निकायहरूले स्टेशनरी, फर्निचर, निर्माण सामग्री र खाद्य वस्तु खरिद गर्दा अनिवार्य रूपमा नेपाली उत्पादन नै रोज्नु पर्नेछ। यसका साथै सरकारी बैठकको औपचारिक सम्हार तथा कोशिलीका रूपमा नेपाली हस्तकलाका सामग्रीहरूको प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको हो। अण्डाको भाव फेरि बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले आजदेखि लागू हुने गरी अण्डाको नयाँ फार्म समर्थन बिक्री मूल्य तोकेको हो। चितवनलाई आधार मानेर तय गरेको नयाँ मूल्य अनुसार सबै प्रकारका अण्डामा प्रति क्रेट 15 रूपियाँसम्म भाव बढ़ेको छ। नयाँ मूल्य अनुसार अब सबैभन्दा ठूलो अण्डा प्रति क्रेट 590 रूपियाँ, ठूलो अण्डा 575 रूपियाँ र मध्यम अण्डा 535 रूपियाँ पुगेको छ। यस्तै सानो अण्डाको प्रति पेटी 3200 रूपियाँ कायम रहेको संघले जनाएको छ। संघले एक हप्ता नबित्दै अण्डाको भाव फेरि बढ़ाएको हो। यसअघि गएको श्रावण महिनामा अण्डाको मूल्य 4 पटक बढ़ेको थियो। अण्डाको उत्पादन घट्दै गएकाले मूल्य लगातार उकालो लागेको व्यवसायीहरूको भनाइ छ। अब देश बाहिरका समाचार। अमेरिकाको सार्वजनिक ऋण 1 दशकमा दोब्बर भन्दा धेरैले बढ़ेर पहिलो पटक 400 खर्ब डलर मागेको छ। अमेरिकी अर्थ मन्त्रालयको तथ्याङ्क अनुसार हिजोसम्म संघीय सरकारको ऋण 400 खर्ब 47 अर्ब डलर पुगेको हो। यसमध्ये 322 खर्ब 66 अर्ब डलर सरकारी ऋण पत्रमा सर्वसाधारण तथा लगानीकर्ताको स्वामित्वमा रहेको ऋण हो भने 77 खर्ब 82 अर्ब डलर सरकारी बीचको ऋण हो। सरकारी खर्च आमदानी भन्दा निरन्तर धेरै भइरहेका बेला यो स्तरमा पुगेको ऋणले अमेरिकाले गम्भीर वित्तीय संकटको सामना गर्न सक्ने चिन्ता बढ़ाएको समाचार संस्था रोयटर्सले जनाएको छ। अन्तिममा खेल समाचार। श्रीलंका दुईजना ब्याटर कुशल मेन्डिस र दिनेश चण्डीमाल भारतसँगको दोस्रो तथा अन्तिम टेस्टबाट बाहिर भएका छन्। आउँदो आइतबारदेखि कोलम्बोमा शुरू हुने खेलमा दुई खेलका लागि दुईजना ब्याटर बाहिर भएका हुन्। यस्तै खेस खेलका लागि अर्को ब्याटर पाथम निशानका फिट हुने सम्भावना निकै कम छ। यसको अर्थ श्रीलंकाले कोलम्बोमा आफ्ना 3 जना प्रमुख ब्याटर बिना नै खेल्नेछन्। लंका प्रिमियर लीगको शुरूआत चरणमा ह्यामस्ट्रिङको चोटपछि मेन्डिसको कुनै पनि प्रतिस्पर्धात्मक क्रिकेट खेलेका छैनन्। श्रीलंकाको टेस्ट टोलीमा उनको ठाउँ निरो सोन डिकोलाले लिएका थिए। उनले पहिलो टेस्टको पहिलो पारीमा 80 रन बनाएका थिए। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835 2016 फोन वा सोलवा फ्यान न्यूज
radio@gmail.com मा इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सुरु हालसाल सकियो। साँझ 5 बजेको सुरु हालसालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुरुवात सुन्दै रहनुहोला। नमस्कार।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गराउनु त
3: हुन्छ।
2: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँजा फाट्ने वा पहिले फाटेको छ भने ढाँजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के भयो? के पो हल्ला सल्ला हो यो?
6: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
7: के सकिनु नि, गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
5: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? सुन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
7: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
6: हो त है, हामीले त ध्यानै नदिएको।
7: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
8: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

मान्यता सबले बुझिसकिहाल्छन्। आफ्नो त यति कार्पेटको विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सनुहोला। यति कार्पेट, कार्पेटको शहंशाह।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटर साइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चौकमा। होंडा का विशेषता
2: जापानीज उच्च प्रविधि उत्पादित
1: उत्कृष्ट माइलेज
2: राम्रो रिसेल मूल्य
1: टिकाऊ र भर पर्दो
2: अफ रोड का लागि पनि उपयुक्त
1: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको
2: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
1: हाम्रा सेवाहरू
2: ओखलढुंगा र खोटाङको डिजिटल बजार फाइनेंस को सुविधा सहित होंडा का सबै मॉडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
1: जुनसुकै मॉडल का जेन्युइन पार्ट्स पाइनु का साथ ही सर्विसिंग सेवा
2: एक्सचेंज को सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्विस सेवा निःशुल्क दिइने
1: अनलाइन बाट बुकिंग गरी भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ।
2: ओखलढुंगा को लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्विस प्राली सिद्धिशरण नगरपालिका 11 गोरुमारी भुजानी ओखलढुंगा।
1: संपर्क नम्बर 037590222 9852880222 र 9842880300।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
0: नेपाल सरकार।

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज।
2: नेपाली गीतहरुको संगालो

गुड आफ्टरनून नमस्ते नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम गीतै गीत लिएर उपस्थित भइसकेका छौं प्राविधिक मित्रको साथमा आवाजमा छु म लक्ष्मी श्रेष्ठ र तपाईँहरू सुन्दै हुनुहुन्छ पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोडी एफएम 101.2 मेगाहर्जमा गीतै गीत सुनिरहनु भएको छ र सदा यही समयमा 4:15 तपाईँहरू माझै 5 बजेसम्म रहने गर्दछौ र आज पनि हामीले 5 बिदाका गीतहरू लिएर उपस्थित भइसकेका छौं र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ र त्योभन्दा अगाडि चाहिँ हामी आज बस्ने 5 बिदाका गीतका क्लिप्सहरू सुन्नेछौं।

0: भर्खरै मात्र हामीले आज बस्ने पाँच विधाका क्लिपहरू पनि सुनिसकेका छौं र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 97 64 49 70 को लाइन मार्फत चाहिँ र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ। कहाँदेखिको हुनुहुन्छ? हेलो, नमस्ते। नमस्कार, कहाँदेखिको बोल्दै हुनुहुन्छ? उदयपुरबाट सलिना परियार। अनि के छ सलिनाजी, तपाईँको खबर?
1: मेरो खबर सबै ठिकै छ। हजुर, घरको के छ सुनाउनु?
0: हजुर, हाम्रो पनि एकदमै ठिक छ भन्नुपर्छ होइन। आजको मौसमको कुरा गर्नुपर्दा चाहिँ घाम पनि लागिरहेछ, धुम्मा धुम्मा पनि भइरहेको छ भन्नुपर्छ है सलिनाजी।
1: हजुर दिदी।
0: अनि उदयपुरतिरको मौसम कस्तो छ त सलिनाजी? ल ठिक छ। अनि के गर्दै हुनुहुन्छ यो समयमा? खाजा लिनुभयो कि बाँकी छ त?
1: मेरो खाजा भइसक्यो दिदी, म प्रोग्राम सुन्दै गोठालो गर्दैछु।
0: ल ठिक छ। अनि के को गोठालो गर्दै हुनुहुन्छ त सरिनाजी? ल ठिक छ। आज कार्यक्रममा सहभागिता जनाउनु भएको छ, आज कुन गीत रोज्न चाहनुहुन्छ? ओके, पक्कै पनि तपाईँको लागि हामी यो गीत राख्नेछौँ, तपाईँले पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ नि है।
1: हुन्छ, दिदी हजुरको लागि।

0: बाई बाई वहाँ हुनुहुन्थ्यो, उदयपुरको साथी हुनुहुन्थ्यो, सलिना परियार हुनुहुन्थ्यो, उहाँ पनि छुटिसक्नु भएको छ मिठो कुराकानी सँगै, मिठो गीत रोजेर चाहिँ र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो,
1: नमस्ते।
0: नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: रेनिका
0: राणा मगर। अनि के छ रेनिकाजी तपाईँको खबर? हजुर, हाम्रो पनि एकदमै ठिकै छ भन्नुपर्छ। अनि के गर्दै हुनुहुन्छ यो समयमा?
1: यो समयमा
0: गोठाला गर्दै हुनुहुन्छ है? के को गोठाला गर्दै हुनुहुन्छ त रेनिकाजी? ठिक छ, ल सायद तपाईँ गोठालो गर्दै थियो भने थाहा पाएको भाइ, सायद म पनि आउँथे होला है रेविकाजी। ल ठिक छ, अनि खाजा त बाँकी होला रेविकाजी है? ल ठिक छ रेविकाजी, अघिल्लो साथीले एकदमै मिठो गीत रोजेर रोज्नु भएको छ, तपाईँले चाहिँ आफ्नो पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ नि है?
1: हजुरको लागि र चलाउनु अलिक राम्रो लाग्यो भन्न चाहन्छु, र साथीहरू त धेरै हुनुहुन्छ र
0: साथीहरूमा मिस गरिरहेको छु, बोल्न नपाए पनि। नमस्ते। नमस्ते, उहाँ साथी हुनुहुन्थ्यो रेविका मगर हुनुहुन्थ्यो, उहाँ पनि छुटिसक्नु भएको छ र अहिले भने चाहिँ हामी ढिला नगरिकन चाहिँ एकदमै मिठो गीततर्फ नै लाग्नेछौँ। सलिनाजी र रेविकाजी को रोजाइमा पर्न सफल एकदमै मिठो र पुरानो गीत रहेको छ होइन, सोचै हो एकदमै मिठो गीत रहेको छ। यो चाहिँ हाम्रो चलचित्र क्षेत्रबाट दिएको गीत हो र यसमा चाहिँ आवाज गर्नुभएको छ दीपक लिम्बू र मेलिना मगरको आवाजमा रहेको एकदमै मिठो गीत रहेको छ। यो गीतको साथमा चाहिँ पहिलो र छोटो विश्राम पनि लिनेछौ।

0: बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को वर्ना संबंधी सूचना।
1: विगत 34 वर्ष देखि योग्य दक्षर अनुभवी शिक्षक द्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01056, 9841-63-53 र 0385-2456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहु

0: अधिकृत हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 को परिच्छेद 6 को दफा 21 बमोजिमा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णायक वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णायकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षु प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षित भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर गोका, जिल्ला खेलकुद विकास समिति, सोलुखुम्बु।
1: यदि तपाईँको दशामा जन्मसाथ पैतारा घुमेको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एसआरडीसी काभ्रे कमिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहा नगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068, अंक 9853055768।
2: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
3: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
2: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
3: हो, खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
2: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
3: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौँ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन।
0: अर प्रिन्ट मुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोक्सर गर्न, अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
4: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि मलाई तुल्य भयो। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य श्वासमै समस्या देखियो। धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।

0: अनि हामीले पहिले छोटो विश्राम पनि प्राय गरिसकेका छौं र तपाईँले सुन्दै हुनुहुन्छ पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीति गीतलाई सुनिरहनु भएको छ र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 97 64 50 70 को लाइन मार्फत आउन सक्नुहुनेछ। हामीले टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौं र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो,
1: नमस्ते।
0: नमस्कार, कहाँदेखिको हुनुहुन्छ? खोटाङबाट मदन श्रेष्ठ बोर्ड हुनुहुन्छ है? अनि के छ मदनजी तपाईँको खबर? हजुर, हाम्रो चाहिँ एकदमै ठिकै छ भन्नुपर्छ होइन, धुमा धुमा घाम लाग्दै धुमा धुमा त्यस्तै भइरहेको छ। खाजा चाहिँ बाँकी छ भन्नुपर्छ मदनजी, अनि तपाईँले लिनुभयो त
1: दिदी?
0: ल ठिक छ, सँगै खानुपर्छ है मदनजी। ओके, अनि कार्यक्रममा सहभागिता जनाउनु भएको छ, आज कुन गीत रोज्न चाहनुहुन्छ? त्यो गीत त पक्कै छैन जस्तो लाग्यो। ओके, तपाईँको लागि यो गीत राख्नेछ, ओके, पक्कै पनि तपाईँको लागि यो गीत राख्नेछ। तपाईँले नजिकको पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ नि है? ओके, उहाँ हुनुहुन्थ्यो खुटाङको साथी हुनुहुन्थ्यो मदन श्रेष्ठ हुनुहुन्थ्यो, उहाँ पनि छुटिसक्नु भएको छ र तपाईँ पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ भन्दै थिए। कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँसँग कुराकानी गर्नेछौ। हेलो
2: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
2: उदयपुरबाट अलिसा परियार।
0: उदयपुरबाट अलिसा परियार, के छ नि अलिसाजी तपाईँको खबर?
2: मेरो खबर एकदमै ठिक छ दिदी, अनि खबर के छ सुनाउनुहोस्
0: न? हजुर, हाम्रो पनि एकदमै ठिकै छ भन्नुपर्छ है, बसी बसाइ छ, यस्तै छ, घाम लागिरहेछ, बादल पानी त्यस्तै भइरहेछ अलिसाजी। अनि तपाईँ उदयपुरतिरको मौसम कस्तो छ? खाजा लिनुभयो कि बाँकी छ त? हजुर, हाम्रो चाहिँ बाँकी नै छ भन्नुपर्छ, प्रोग्राम सकाएर खाने योजनामा है त अलिसाजी। ओके, अगाडिको साथीले एकदम मिठो गीत रोजेर गइसक्नु भएको छ, तपाईँले चाहिँ पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ नि है?
2: सुमन परियार, सुहना परियार, मिलन परियार, सीता परियार, साथीहरू धेरै हुन्छ, सबैलाई सम्झिरहेको हुन्छ छिटो।
0: ओके, उदयपुरको साथी हुनुहुन्थ्यो, उहाँसँग पनि मिठो कुराकानी, सँगसँगै चाहिँ आफ्नो पाँचजना साथीलाई सम्झेर चाहिँ छुटिसक्नु भएको छ र अब उनी चाहिँ हामी ढिला नगरीकन चाहिँ एकदमै मिठो गीततर्फ नै लाग्नेछु। मनोज श्रेष्ठ, मनोजी र अलिसाजीको रोजाइमा पर्न सफल एकदमै मिठो राष्ट्रिय भावनाले समेटेको गीत प्यारो प्यारो हाम्रो देश नेपाल भन्ने एकदमै मिठो गीत रहेको छ, राष्ट्रिय भावनाले समेटेको र यसमा चाहिँ आवाज पाउनुभएको छ लोकप्रिय गायक राजेश पाल राईको आवाजमा रहेको यो गीत सुन्नेछौ। त्यसपछि फेरि उपस्थित हुनेछौ।

हामीले एकदमै मिठो गीत पनि सुनिसकेका छौं, राष्ट्रिय भावनाले समेटेको गीत। र तपाईँ पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। 97.5/69 लाइभ मार्फत चाहिँ आउन सक्नुहुनेछ। र अझै पनि हामीसँग चाहिँ 3 गीत चाहिँ बाँकी रहेको छ होइन, र फटाफट आउन सक्नुहुनेछ। हामी टेलिफोन लाइन पनि खुल्ला गरिसकेका छौं र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछु भन्दै थियौं। उहाँको कल चाहिँ डिस्कनेक्ट भएको छ, पुनः प्रयास गर्न सक्नुहुनेछ। हामीसँग चाहिँ अझै पनि 3 गीतहरू चाहिँ बाँकी रहेको छ होइन, कतिपय साथीहरू चाहिँ गीतको क्लिप चाहिँ क्लिप्स नसुनिकन आउनु भएको पनि हुन सक्छ होइन, गीतको क्लिप्स चाहिँ सुनेर आउनुहोला पनि भन्न चाहन्छु। र कतिपय साथीहरू त व्यस्तता पनि हुनुहुन्छ होला होइन, आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, कतिपय साथीहरू चाहिँ खेतबारीमा हुनुहुन्छ होला, गोठालो मिलापात होइन उकाली ओह्राली गर्दै हुनुहुन्छ होला। जस्त अवस्थामा भए पनि स्वस्थ रहनुहोस् र हाम्रो कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला र कार्यक्रममा पनि सहभागिता सुनाउनु होला भन्न चाहन्छु। र अब भने चाहिँ हामी ढिला नगरीकन चाहिँ एकदमै मिठो गीततर्फ नै लाग्नेछौ। चाहिँदैन मोहर चाहिँदैन सुकी भन्ने एकदमै मिठो गीत रहेको छ, यसमा चाहिँ आवाज गर्नुभएको छ शरद उमा गाई र विशाखा साईको आवाजमा रहेको एकदमै मिठो गीत रहेको छ। यो गीतको साथमा चाहिँ दोस्रो र अन्तिम विश्राम पनि लिनेछौं।

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083/84 राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मिन्सल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिश पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिश राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0335520711 वा सूचना अधिकारीको नम्बर 9852280 र जोन प्राविधिक एकाई सोलुखुम्बु 0385204600 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आलेमगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

वर्षे ज्ञानल्बी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति, भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 98-51-01-05-56, 98-41-28-45-45 र 98-42-84-87-75। गीता घिमिरे क्याम्पस प्रमुख, सोलुखुको कानून क्याम्पस पल्लिरी।

0: समावेशी रेडियो समावेशी आवाज
1: सुनो एफएम 101.2 मेगाहर्ट्ज फेरि पनि स्वागत गर्न चाहन्छु र भर्खरै मात्रामा चाहिँ हामीले दोस्रो र अन्तिम विश्राम पनि पार गरिसकेका छौं र तपाईँहरू सुन्दै हुनुहुन्छ पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनु एफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुनिरहनु भएको छ र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ हामी उहाँलाई स्वागत गर्नेछौ हेलो
2: हेलो दिदी नमस्ते
1: नमस्ते नमस्कार कहाँदेखिको बोल्दै हुनुहुन्छ उदयपुरबाट के परिवार भन्नुभयो सुमन परिवार अनि के छ सुमनजी तपाईँको खबर अनि के हजुर हाम्रो एकदमै ठिकै छ भन्नुपर्छ सुमनजी अनि के गर्दै हुनुहुन्छ यो समयमा अनि हाम्रो रेडियोलाई सुनिराख्नु भएको छ कि छैन ल ठिक छ कार्यक्रममा सहभागिता जनाउनु भएको छ तपाईँको लागि कुन गीत राख्नु आज ओके पक्कै पनि तपाईँको लागि यो गीत राख्नेछौ तपाईँले आफ्नो नजिकको पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ नि है ओके बाई बाई उहाँ हुनुहुन्थ्यो उदयपुरको साथी हुनुहुन्थ्यो सुमन परियारजी हुनुहुन्थ्यो उहाँ पनि छुटिसक्नु भएको छ र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ भन्न चाहन्छु र अब भने चाहिँ हामी ढिला नगरिकन चाहिँ एकदमै मिठो गीततर्फ नै लाग्नेछ सुमनजीको रोजै पर्न सफल जसलाई धेरै माया गर्थ्यो भने एकदमै मिठो गीत रहेको छ र यसमा चाहिँ आवाज बोल्नु भएको छ प्रमोद खरेलको आवाजमा रहेको एकदमै मिठो गीत त सुन्नेछौ त्यसपछि

हामीले यति मिठो गीत पनि सुनिसकेका छौं। सुमनजीको रोजाईमा पर्न सफल र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 97.64 लाइन मार्फत आउन सक्नुहुनेछ। अब भने चाहिँ हामीसँग एउटा मात्रै गीत बाँकी रहेको छ, कुन गीत हो भनेर चाहिँ थाहा भएर गीतको क्लिप चाहिँ थाहा भएर आउनुहोला भन्न चाहन्छु। हामीले टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौं र अब भने चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौं र कार्यक्रमलाई छुट्याएको निर्धारित समय पनि सकिसकेको छ। यति जेलसम्म सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनुभयो, फोन ट्राई गर्नुभयो, सम्पूर्णलाई विशेष विशेष धन्यवाद दिन चाहन्छु र मेरो बन्द कोठाको आवाजलाई तपाईँको रेडियो शीर्षमा पुर्याउनको लागि चाहिँ भरपूर सहयोग मिलेको छ। प्राविधिक मित्र सुकिलमु शेर्पालाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु र अन्तिममा चाहिँ एकदमै मिठो गीत रहेको छ, तिम्रो पछ्यौरी उडाई लग्यो भने, एकदमै मिठो पविताका गीत रहेको छ र यसमा चाहिँ आवाज भन्नुभएको छ एकदेव लिम्बुको आवाजमा रहेको एकदमै मिठो गीत छार्दै म कार्यक्रम प्रस्तुता लक्ष्मी श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार।

0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना।
1: महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभार्थीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमा भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभार्थीहरूले आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-97-91, 97-65-97-104।
0: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदलित सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो

0: अन्ठानब्बे एकसठी तिरासी पैंतिस चौतिस टेलिफोन 038-520-243। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 98-62-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 98-62-93-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका सात गारमा जोर बौद्ध सुलुखुम्बु।
1: रेड पाण्डा म्याराथन तथा रेड पाण्डा फन रन 2026
2: यही मिति 2083 भदौ 20 गते शनिबार सोलुखुम्बुको सोलु दुधकुण्डा नगरपालिकामा रेड पाण्डा म्याराथन तथा रेड पाण्डा कम्युनिटी रन आयोजना गरेको हुँदा कार्यक्रममा सहभागी हुन सबैलाई हार्दिक आमन्त्रण गर्दछौ। विपन्नक वन्यजन्तु रेड पाण्डा संरक्षणका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा सचेतना अभिवृद्धि गरेर तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले सल्लेरी स्थित थेक्सिन पेमा गुम्बा 360 मिटरबाट शुरू भई पीकेपी का 4054 मीटर उचाईसम्म पुगीपूर्ण थेक्सिन पेमा सोलिङ गुम्बा भने फर्किने गरी 48 किलोमिटर लामो रेड पाण्डा म्याराथन 2026 आयोजना गर्न लागेको हो। यो कोर्स कठिन प्रकृतिको रहेको हुँदा अनुभवी ट्रेल धावक तथा साहसिक खेलाड़ीहरूका लागि बढ़ी उपयुक्त रहेको छ। यस मार्गले आईटीआरएबाट 3 पोइन्ट प्राप्त गरेको छ। यसैसँग 5 किलोमिटर लामो रेड पाण्डा कम्युनिटी रन समेत सञ्चालन हुनेछ, जसको मार्ग थेक्सिन पेमा छोलिङ गुम्बाबाट सिर्गाखोप पोङ डाँडा फाब्लो ठूलो घर हुँदै फर्केर पुनः थेक्सिन पेमा छोलिङ गुम्बामा टुंगिनेछ। यो कम्युनिटी रन दौड़न सक्ने सबै सहभागीहरूका लागि सहज प्रकृतिको रहेको छ र यसमा स्थानीय सहभागितालाई विशेष प्रोत्साहन गरिनेछ।
3: म्याराथनमा महिला र पुरूष दुवैतर्फका पुरस्कारहरू, पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः 1,50,000, 1,50,000 र 30,000 साथमा मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। फरेस्ट गार्डन वर्गमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः 25,000, 20,000 र 10,000

नमस्कार, पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सलुवा एफएम 110.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sulwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 5 बजेको सुलु हालसाल लिएर आइपुगेँ म सरस्वती पुरी। बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा किरण थापा नियुक्त हुनु भएको छ। आज प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी नेकपा र राप्रपाका संसदीय दलका नेताको समर्थनलाई थापालाई संविधानको धारा 16(2) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेको हो। प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने 2 वा 2 भन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई 4 भयो। बिहिबार अपरान्ह 4 बजेसम्म मुख्यमन्त्रीमा नियुक्तिका लागि दावी पेश आह्वान गरेका थिए। थापाले 3 दलका 63 जना सांसदको समर्थन

0: समर्थनमा बुधबार दावी पेश गर्नुभएको थियो। नयाँ सरकार गठनमा राप्रपाको समर्थनलाई लिएर राप्रपा भित्र पनि विवाद भएको छ। राप्रपा संसदीय दलका नेता उद्धव थापालाई राप्रपाले पार्टी सदस्य समेत नरहने गरी निष्कासन गरिसकेको छ। पार्टीको केन्द्रीय निर्देशन बिना प्रदेश संसदीय दलबाट गरिएको निर्णय पार्टीको आधिकारिक निर्णय नभएको भन्दै केन्द्रले असहमति जनाएको छ। राप्रपाले बागमती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्कासन गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्गेनले पार्टीको निर्देशन बमोजिम नचलेको भन्दै कार्यवाही गरेको जानकारी दिनुभयो। थापाले एमाले र नेकपाको सरकारलाई समर्थन गरेको थियो। उहाँको समर्थनलाई अस्वीकार गर्दै राप्रपाले समर्थन फिर्ता लिन आग्रह गरेको थियो, तर उक्त आग्रह नमानेको उल्लेख गर्दै राप्रपाले कार्यवाही गरेको हो। उद्धव थापालाई साधारण सदस्य र प्रदेशसभा सदस्यबाट कार्यवाही गरिएको लिङ्गेनले बताउनुभयो। अहिले संसदीय दलको नेतालाई कार्यवाही गरेको, अब सरकारमा सहभागी हुने अन्यलाई पनि कार्यवाही गर्ने अध्यक्ष लिङ्गेनले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाले एक महिनामा 11 जना फरार प्रतिवादी पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले चालू आर्थिक वर्षको पहिलो महिनामै 11 जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ। अपराधिक घटनाका फरार प्रतिवादीलाई खोजी तथा पक्राउ तीव्र पार्ने क्रममा उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाका प्रहरी निरीक्षक नेकराज अरियालले बताउनुभयो। प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई 22 वर्ष 2 महिना 23 दिन कैद सजाय तोकिएको थियो। साथै उनीहरूबाट 2,09,999,949 रूपियाँ जरिमाना असुल गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाले जनाएको छ। अब देश बाहिरका समाचार। साइबर सुरक्षा परीक्षणका क्रममा आफ्नै एआई एजेन्टले अनधिकृत रूपमा बाह्य प्रणालीमा पहुँच बनाएपछि च्याट जीपीटी निर्माता ओपन एआईले उन्नत एआई विकासको गति केही समयका लागि चुस्त बनाउने भएको छ। ओपन एआईले आफ्नो सबैभन्दा ठूलो एआई प्रशिक्षण प्रक्रिया तत्कालका लागि स्थगित गर्दै सुरक्षा परीक्षण निगरानी र आन्तरिक नियन्त्रण थप कडा बनाउने जनाएको हो। अन्तिममा खेल समाचार। श्रीलंका दुईजना ब्याटर कुशल मेन्डिस र दिनेश चण्डीमाल भारतसँगको दोस्रो तथा अन्तिम टेस्टबाट बाहिरिएका छन्। आउँदो आइतबारदेखि कोलम्बोमा शुरू हुने खेलका लागि दुईजना ब्याटर बाहिरिएका हुन् यस्तै यस खेलका लागि अर्का ब्याटर फाथुम स्कानकार फिट हुने सम्भावना निकै कम छ। यसको अर्थ श्रीलंकाले कोलम्बोमा आफ्ना 3 जना पुरानो ब्याटर बिना नै खेल्ने भएको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385 2016 फोन वा solwarfamnews@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौं। हवस् त अहिलेलाई सुनभाषार सकियो। साँझ 7 बजेको सोलु समाचारमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु एफएम सुन्दै रहनुहोला। नमस्कार।
1: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट पूर्वाङ्गरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। यौनी हिंसाबाट बचाउ र बचाउ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बाली व्यवहार अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: 県民生のサンドパヒドロザイ。
1: उपभोक्ता अधिकारको उत्तम रक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश यौन हिंसाबाट बचौ र बचाऊ यौनसन्य हिंसा सामाजिक अपराध हो बाल बालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल राखौ बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौ आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश सोलुक खुम्बु कानून क्याम्पसको अनिल गुरुङ भर्ना सम्बन्धी सोलुक खुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्ष ग्यालबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ भर्ना कार्यक्रमको निम्ति भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म सब जानकारीका लागि 9851-01-05-56 9841-28-45-45 र 9842-84-87-75 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस पल्लिरी छोडेर कुनै हात पसाउने काम छोडेर

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलू दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
5: धत बहिनी, तिमी पनि कस्तो समनामा छौ?
4: बिजुलीको सामान लिन काठमाडौँ किन जानु?
5: हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
4: ए हो र दिदी, कहाँ पाइन्छ?
5: म त खोज्दा खोज्दा थाकिसके हो।
4: ल सुन बहिनी, सुलु दुखकुण्ड नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई भने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
5: ल, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
4: यो त ढुङ्गा खोज्दा बौता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर गुरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00।
2: सुनु दुखकुण्ड नगरपालिका 5 सल्लेरी।

0: रेड पांडा मैराथन तथा रेड पांडा फंडन 2026
1: यही मिति 2083 भदौ 20 गते शनिबार सोलुखुम्बुको सोलु दुधकुण्डा नगरपालिकामा रेड पाण्डा म्याराथन तथा रेड पाण्डा कम्युनिटी रन आयोजना गरेको हुँदा कार्यक्रममा सहभागी हुन सबैलाई हार्दिक आमन्त्रण गर्दछौ। लोपन्मुख वन्यजन्तु रेड पाण्डा संरक्षणका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा सचेतना अभिवृद्धि गर्ने र तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले सल्लेरी स्थित थेक्सिन पेमा छोलिङ गुम्बा 360 मिटरबाट शुरू भई पीकेपीका 4054 मिटर उचाइसम्म पुगीपूर्ण थेक्सिन पेमा छोलिङ गुम्बामा नै फर्किने गरी 48 किलोमिटर लामो रेड पाण्डा म्याराथन 2026 आयोजना गर्न लागेको हो। यो कोर्स कठिन प्रकृतिको रहेको हुँदा अनुभवी ट्रेल धावक तथा साहसिक खेलाड़ीहरूका लागि बढ़ी उपयुक्त रहेको छ। यस मार्गले आईटीआरएबाट 3 पोइन्ट प्राप्त गरेको छ। यसैसँग 5 किलोमिटर लामो रेड पाण्डा कम्युनिटी रन समेत सञ्चालन हुनेछ, जसको मार्ग थेक्सिन पेमा छोलिङ गुम्बाबाट चिर्गाखोप पोङ डाँडा फाब्लो ठूलो घर हुँदै फर्केर पुनः थेक्सिन पेमा छोलिङ गुम्बामा टुंगिनेछ। यो कम्युनिटी रन दौड़न सक्ने सबै सहभागीहरूका लागि सहज प्रकृतिको रहेको छ र यसमा स्थानीय सहभागितालाई विशेष प्रोत्साहन गरिनेछ।
2: म्याराथनमा महिला र पुरूष दुवैतर्फका पुरस्कारहरू, पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः रू 1,50,000, 1,50,000 र 30,000 साथमा मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। फरेस्ट गार्डन वर्गमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रू 25,000, 20,000 र 10,000 प्रदान गरिनेछ भने रेड पाण्डा कम्युनिटी रनमा पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः रू 25,000, 20,000, 10,000 र 5,000 प्रदान गरिनेछ। दौड़ पूरा गरेका सबै धावकलाई फिनिशर मेडल समेत प्रदान गरिनेछ। सहभागिता शुल्क रेड पाण्डा म्याराथनमा भाग लिने नेपाली खेलाड़ीले प्रति व्यक्ति रू 3,000 र विदेशी खेलाड़ीले प्रति व्यक्ति रू 5,000 सहभागिता शुल्क बुझाउनु पर्नेछ। रेड पाण्डा कम्युनिटी रनमा भाग लिने नेपाली खेलाड़ीलाई प्रति व्यक्ति रू 1,500 र विदेशी खेलाड़ीलाई प्रति व्यक्ति रू 2,000 सहभागिता शुल्क लाग्नेछ भने सोलुखुम्बुका स्थानीय नागरिकता प्रमाणित खेलाड़ीहरूले प्रति व्यक्ति रू 500 मात्र बुझाउनु पर्नेछ। दौड़मा सहभागी हुनका लागि दर्ता प्रक्रियाहरू। रेड पाण्डा म्याराथन 2026 सहभागी हुन इच्छुक व्यक्तिले रेड पाण्डा नेटवर्क .org/redpandamarathonमा गई अनिवार्य रूपमा रजिस्ट्रेशन गर्नुपर्नेछ। दर्ता गर्दा आवश्यक पर्ने कागजात वा प्रक्रियाका बारेमा वेबसाइटमा उल्लेख गरेको छ वा marathon@redpandanetwork.orgमा इमेल गर्न सकिनेछ। सबै खेलाड़ीले आफू स्वस्थ र दौड़िन योग्य रहेको सो घोषणा गर्नुपर्नेछ। स्वास्थ्य वा अन्य कुनै कारणले प्रतियोगितामा भाग लिन समर्थन भएमा सहभागिताको लागि भुक्तानी गरिएको रकम फिर्ता हुने छैन।
1: विशेष आकर्षणहरू। यस कार्यक्रमको विशेष आकर्षणको रूपमा रेड पाण्डा नेटवर्क नेपालका संरक्षण राजदूत एवं नेपाली चलचित्र जगतका ख्याति प्राप्त अभिनेता दयाहाङ राईको पनि उपस्थित हुनेछ। यस अवसरमा सबैको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
2: सम्पर्क नम्बर 9843049, 9862595119। हिमाली स्वास्थ्य र वातावरणीय सेवा सुलभ।

0: भएको जनहितमा जारी सन्देश
1: पोषण युक्त खाने कुरा जीवनका रङहरू पूरा मनमा ताजगी तन्मा
2: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
0: जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु।

सवारी साधन को इंजिन और चेसिस रूपीकरण संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन नयाँ खरीद गर्दा नामसारी गर्दा सवारी साधन को इंजिन र चेसिस को अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरीद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महकुमा गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभकारी हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही कारण 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्जीकरण शाखा 98-92-97-91, 97-65-97-104।
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुम गाउँपालिका बुम सोलुखुम्बु।
2: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पुरै सक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौँछ कोलकातामा देखिने जस्तै लक्षिन्छ त, कतै लागौँछ त। भाइ के भएको तिमीलाई? उधाती भन त।
3: खै दिदी के भन्नु र, साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
3: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिनु।
2: भारतमा लज सृजना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्।

0: बालबालिकालाई लागू औषध दुरूपयोग बाट बचाऊ।
1: लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौ। बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको सुंगतमा ध्यान दिउ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बालबालिकासँग नियमित संवाद गर्ने गरौं। बालबालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोची प्रदेशद्वारा जनहितमा सारी सन्देश।
3: साथी हेर न, क्या खतरा समाचार आइसक्यो। अब चाहिँ के हो,
4: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याएछ रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्याले भ्रामक सूचना हुन सक्छ, यसो नआत्न, यसो त जल्ले पनि लेखिहाल्छ नि।
3: अरे मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ।
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
7: खै जन्मदाता दिनुहोस् त।
8: जन्मदाता गरेको छैन नि म्याडम।
7: लौ, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
8: मलाई त थाहा नै थिएन म्याडम।
7: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
8: पहिला कसैले भनेन?
9: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
10: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।

सूचीकृत हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र हाल यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षण

0: गोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: साउन्ड चेक सोलु एफएम स्टुडियो टाइम
2: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामय अफसेट प्रेस सोलु दुतकु नगरपालिका 5 सोलु खुम्बु
3: Wherever you are. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
0: Where do we begin?
3: With international news you can trust.
4: Pramukhailai samsadharuko prashna passport thekka prakaran ma mudda chalaunu aghi Sinha darbar ma bhayeko chalphal swabhavik bhayeko raiko dabi.
5: Budget karyanwayan ra kanuni sudhar ma sarkar ko sakriyata saun pachi matra 1 kharb rajaswa sankalan BBC sahayata ghatirahekale niji kshetra ka srot parichalan ma jod
4: स्वास्थ्य बीमामा नयाँ आपतता र नवीकरण अनलाइन गर्न सकिने सेवा प्रवाहसँगै बीमामा हुने दुरूपयोग रोकिने बोर्डको अपेक्षा
6: घरमै बसेर अनलाइन मार्फत आफ्नो स्वास्थ्य बीमा फारम भर्ने प्रक्रिया हामीले शुरूआत गरेका छौँ दुरूपयोगका विषयहरू त्यस्ता सम्बन्धका मागहरूले कन्ट्रोल गर्न सकिने हामीले बुझेका छौँ त्यसलाई अगाडि लग्न चलेका छौँ
5: विगतमा परेको खडेरीका कारण ड्याङ नदीको जलस्तर घटेपछि दोस्रो विश्वयुद्धकालीन बम भेटियो 700 किलो तौलको बम सुरक्षित ठाउँमा लगेर विस्फोट गराउन सफल
4: र चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक
7: सुन त मेरो कपडा प्याकिङ गरिदिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो
8: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल

0: सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आन्सरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 0556-94-33, 4-93-555।
3: एयरटेल अप्लायंसेज का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगाय अन्य घरेलू सामान घर ल्याएर त हेर्नुहोस्, सफाई पनि भन्नु हुँदैछ। मलाई त बेचकको पानी लागिसकेको छ। एयरटेल अप्लायंसेज, बेचकको पानी लाग्छ।
4: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएस भेटेनरी डाक्टर र कृषितर्फ बीएससीएडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीएससीएडी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवन,
5: फोन 0556-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
6: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठक निकै पेचिलो बनेको छ। भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई उपस्थित बैठकमा सांसदहरूले आयोगको निष्पक्षता, मर्यादा र स्वायत्ततामाथि गम्भीर प्रश्न उठाएका छन्। बैठकमा सांसदहरूले साना कर्मचारी र टुक्रिए भ्रष्टाचारमा तदारुकता देखाउने अख्तियार, ठूला राजनीतिक काण्ड र नीतिगत निर्णयहरूमा किन पछि हट्छ भन्दै चासो व्यक्त गरे। विशेष गरी राहदानी, पासपोर्ट ठेक्का प्रकरणमा मुद्दा अघि बढ़ाउन दबाव दिने नियतले आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्रीको सचिवालयमा घण्टौं राखिएको भन्ने संचार माध्यमका समाचारप्रति सांसदहरूले आक्रोश गरेका थिए। संवैधानिक निकाय कार्यकारीको इशारामा चल्न नहुने र कार्यपालिकाको शाखा जस्तो बन्न नहुने उनीहरूको भनाई थियो। जवाफमा प्रमुख आयुक्त राईले आफूहरूमाथि कुनै अनुचित दबाव नपरेको दावी गर्नुभयो। राहदानी प्रकरणमा मुद्दा लैजानु अघि प्रधानमन्त्रीसँग नियम अनुसार नै छलफल भएको बताउँदै उहाँले आयोगले कुनै कैफियत बिना प्रमाणका आधारमा मात्रै अभियोग पत्र दर्ता गरेको स्पष्ट पार्नुभयो। साथै जीवित रहेका पूर्व प्रधानमन्त्रीहरू विरूद्ध परेका उजुरीमाथि पनि आयोगले अनुसन्धान जारी रहेको उहाँको भनाई छ। सांसदहरूले भने राजनीतिक प्रभाव र दबाव भन्दा माथि उठेर काम नगरी संवैधानिक निकायहरूप्रति नागरिकको विश्वास गुम्ने भन्दै अख्तियारलाई गम्भीर र निष्पक्ष भन्न आग्रह गरेका छन्।
7: बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त हुनुभएको छ। उहाँलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा 186 को 2 बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्दै आज शपथ ग्रहण गराउनुभयो। उहाँले एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रदेश सभा सदस्य सहित 63 जनाको समर्थनमा मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएको थियो। आज एमाले, नेकपा र राप्रपाका गरी 6 जना मन्त्रीले पनि शपथ लिएका छन्। बागमतीमा राप्रपाले समर्थन जनाएपछि एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि बहुमत जुटेको हो। यसअघि कांग्रेसका इन्द्रबहादुर बानिया मुख्यमन्त्री हुनुहुन्थ्यो। उहाँले राजीनामा दिएपछि प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई सांसदबाट पदमुक्त गर्न सिफारिश गर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले एमाले नेकपा गठबन्धनबाट मुख्यमन्त्री किरण थापा मगरलाई समर्थन गरेको भन्दै कार्यवाही गरेको हो। प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले उद्धव थापालाई सांसदबाट पदमुक्त गर्न लेखी पठाउने र साधारण सदस्यता नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो। थापा 2079 को प्रदेशसभा चुनावमा काठमाडौँ क्षेत्र नम्बर 8 को प्रदेशसभा 2 विजय हुनुभएको हो। सांसद थापाले बागमती प्रदेश सरकार निर्माणमा गठबन्धनलाई समर्थन गरेपछि राप्रपाभित्र विवाद उत्पन्न भएको छ। बुद्ध थापाले भने दलको नेताको हैसियतले आफूले एमाले नेकपा गठबन्धन सरकारलाई समर्थन गरेको र यो समर्थन कायम रहने बताउनु भएको छ। राप्रपाको कमल थापा समूहले भने थापालाई समर्थन गर्दै कार्यवाही गर्न नहुने बताएको छ।
6: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्ने भएको छ। समितिले भोलि बिहान 11 बजेका लागि बैठक बोलाएको हो। केन्द्रीय कांग्रेस नेतामा बैठक बस्ने र बैठकका एजेण्डाहरू भने खुलाएको छैन। यस्तै नेपाली कांग्रेसको संस्थापन इतर पक्ष अर्थात पूर्व सभापति शेरबहादुर देउवा समूहले 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ। डाक्टर शशांक कोइरालाको निवास महाराजगंजमा आज बसेको शीर्ष नेताहरूको बैठकले अदालत जाने निर्णय गरेको संस्थापन इतर समूहका प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिनुभयो। अदालतमा पार्टीको आधिकारिकता सम्बन्धी विवादको मुद्दा पुनः सुनवाई हुने भएपछि महाधिवेशन प्रक्रिया अघि बढ़ाउन नहुने इतर समूहको भनाई छ। तर नेपाली कांग्रेसले महाधिवेशन प्रक्रिया अघि बढ़ाइसकेको छ। कांग्रेसले असोज 16 गतेदेखि 19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्ने पूर्व निर्णयलाई यथावत राख्दै तल्लो तहका अधिवेशनको कार्यतालिका भने हेरफेर गरेको छ।
7: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले संविधान संशोधनका लागि प्रतिनिधि सभाको द्वितीयाई बहुमत मात्र पर्याप्त नहुने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले संविधान संशोधनको कानूनी र संवैधानिक प्रक्रियाका जटिलतातर्फ ध्यानकर्षण गराउनु भएको हो। लामिछानेले राप्रपा लगायत दलहरूले संविधान संशोधनका लागि आवश्यक संख्या पुर्याउन सरकारलाई सहयोग गर्ने भने पनि संशोधनका लागि प्रतिनिधि सभाको द्वितीयाई संख्या मात्र अन्तिम आधार नभएको उल्लेख गर्नुभयो। सभापति लामिछानेले संविधान संशोधन जस्तो संवेदनशील विषयमा भावना भन्दा पनि कानूनी र संवैधानिक प्रक्रियालाई प्राथमिकता राख्नुपर्ने बताउनुभयो।
6: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लीले सरकार बजेट कार्यान्वयन र अर्थतन्त्रको संरचनागत सुधारमा सक्रियताका साथ लागि परेको दावी गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री वाग्लीले लगानी मैत्री वातावरण बनाउन ऐन परिमार्जन र असान्दर्भिक ऐन खारेजीको प्रक्रिया शुरू भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार यसै वर्ष 27 वटा ऐन पारित गर्ने र 15 वटा असान्दर्भिक ऐन खारेज गर्ने सरकारको लक्ष्य छ। डिजिटल अर्थतन्त्रलाई प्रवर्धन गर्न पियर टू पियर ल्याण्डिङलाई कानूनी मान्यता दिने र पूर्वाधारमा नीति वित्त परिचालनका लागि अल्टरनेटिभ डेभलपमेन्ट फाइनान्स ऐन कार्यान्वयनमा ल्याउने उहाँले बताउनुभयो। बजेटका 421 वटा कार्ययोजना प्रभावकारी रूपमा अघि बढ़ाउन प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता भइसकेको छ। यसैबीच चालू आर्थिक वर्ष शुरू भए यता 1 खर्ब रूपियाँ भन्दा बढ़ी राशि संकलन भएको छ। गएको वर्ष 12 खर्ब 49 अर्ब राशि संकलन भएकामा यस वर्ष 15 खर्ब 80 अर्ब रूपियाँको महत्वाकांक्षी लक्ष्य राखिएको करको दायरा विस्तार र चुनाव नियन्त्रणमा जोड़ दिएको अर्थमन्त्रीले बताउनुभयो। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लीले नेपालमा वैदेशिक अनुदान र सहुलियतपूर्ण ऋण घट्दै गएकाले वैकल्पिक रूपमा निजी पूँजी परिचालन गर्नुपर्ने अवस्था आएको पनि बताउनुभयो। यसैबीच सार्वजनिक लेखा समितिले वैदेशिक विकास सहायता राष्ट्रिय प्राथमिकता बजेट प्रणाली र सरकारी कोष मार्फत परिचालन हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। राष्ट्रिय आवश्यकता र प्राथमिकता र स्वीकृत योजना तथा कार्यक्रमसँग प्रत्यक्ष सम्बन्धित वैदेशिक सहायता नत्र स्वीकार तथा परिचालन गर्नुपर्ने समितिको निर्देशन छ।
7: नोबेल प्रासी वर्दघाट सुस्ता पूर्वमा अस्ति मंगलबारदेखि हराइरहेका 2.5 वर्षीय बालक आज वन क्षेत्रमा फेला परेका छन्। गोडाकोट नगरपालिका वडा नम्बर 14 भगराबाट हराएका बालक शिवान तामाङ तेस्रो दिन जंगलमा फेला परेका हुन्। बालक हराएपछि परिवार स्थानीय बासिन्दा र सुरक्षाकर्मीले खोजी गर्दा 3 दिनपछि घरबाट झण्डै 4 किलोमिटर टाढा रोइरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। झण्डै 50 घण्टाको निरन्तर खोजीपछि बालक रुँदै गरेको अवस्थामा भेटिएका हुन्। उद्धार गरिएका बालकको अनुहारमा चोट लागेको छ। रोजगारीको क्रममा आमा बुवा भारतमा रहेकोले बालक मामा घरमा हजुरआमासँग बस्दै आएका थिए। अस्ति मंगलबार बिहान 7 बजेतिर हजुरआमा जंगलतर्फ च्याउ टिप्न गएको समयमा बालक हराएका थिए। बालक पनि हजुरआमालाई पछ्याउँदै वनतर्फ गएको छिमेकीले देखेको बताएपछि वन क्षेत्रमा खोजी गरेकोमा आज बिहान 10 बजेतिर भेटिएका हुन्। आवश्यक प्रक्रिया पूरा गरी बालकलाई सम्बन्धित आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ।
6: सेवा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा स्वास्थ्य बीमामा नयाँ आबद्धता र नवीकरणका लागि शुरू गरेको अनलाइन प्रणाली बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
8: हरेक मान्छेको सपना जपना र चाहना पैसा
9: पैसामा छ शक्ति पैसामा छ सहारा धोती पटुका र इजारको गाँठो हुँदै गार्ड हुन्छन्।
10: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म
9: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
10: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
9: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
10: इतिहास गाथा र कथा गाँठका कुरा
9: गाँठका कुरा
10: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा एमबीएल अटो लोन
11: अब नयाँ गाड़ी खरीद गर्न अझ सहज र सरल
10: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
10: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्
10: शर्तहरू लागू हुनेछन्
12: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
13: राप्ती इंजीनियरिंग कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
13: राप्ती इंजीनियरिंग कलेज घोराही दाङ
10: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-84 3 वर्षे डिप्लोमा इन कम्प्युटर इंजिनियरिंग र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
6: जल रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख राईलाई सांसदहरूको प्रश्न पासपोर्ट ठेक्का प्रकरणमा मुद्दा चलाउने अघि सिंहदरबारमा भएको छलफल स्वाभाविक भएको राईको दावी विदेशी सहायता घटिरहेकाले निजी क्षेत्रका स्रोत पहिचानमा जोड़ दिएको अर्थमन्त्री वाग्लेको भनाई नवल प्रवासी वर्गका सुस्ता पूर्वमा अस्ति मंगलबारदेखि हराएका 2.5 वर्षीय बालक आज वन क्षेत्रमा सकुशल फिला लगाएको खबर प्रस्तुत गर्यो।
7: स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत नयाँ आबद्धता बीमा लेख नवीकरण तथा बीमितको विवरण अध्यावधि गर्ने काम अब अनलाइनबाटै भइरहेको छ। स्वास्थ्य बीमा बोर्डले गएको साउन 29 गतेदेखि ई पोर्टल मार्फत स्वास्थ्य बीमा सम्बन्धी विभिन्न सेवा लिन सकिने व्यवस्था लागू गरेको हो। नयाँ आबद्धता र नवीकरणसँगै प्रिमियम रकम ई सेवा खल्ती र कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्न सकिनेछ। यसै विषयमा साथी हृदय रिमालले स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी एवं जनस्वास्थ्य अधिकृत विकेश मल्लसँग कुराकानी गर्नुभएको छ।
14: विद्यार्थी कार्य विशेषहरूदेखि यो जुन कार्यक्रम छ यसलाई सम्पूर्ण रूपमा हामीले अनलाइन मार्फतै सञ्चालन गर्ने भनेर हामी अगाडि बढाएका छौँ। त्यो भन्नुको अर्थ के हो भने शुरूआत दर्ता पनि स्वयं व्यक्तिले घरमै बसेर आफैले अनलाइन मार्फत आवेदन गर्न सक्ने र त्यसै सँगै त्यहाँ केवाईसी अपडेट गर्नुपर्ने हुन्छ, फ्यामिलीको विवरणहरू अपडेट गर्नुपर्ने हुन्छ, होइन नवीकरण पनि अनलाइन मार्फत गर्न सक्ने, त्यो सबै प्रक्रियाहरूलाई चाहिँ हामीले घरमै बसेर अनलाइन मार्फत चाहिँ व्यक्ति स्वयंले अथवा परिवारको सदस्यले आफ्नो परिवारको सम्पूर्ण विवरण हालेर चाहिँ आफ्नो स्वास्थ्य बीमा फारम भर्ने प्रक्रिया हामीले शुरूआत गरेका छौँ।
7: भनेपछि नेपालको जुनसुकै कुनामा बसेको व्यक्तिले पनि आफ्नो जुनसुकै ठाउँको लागि पनि त्यो गर्न सक्यो।
14: नेपालको जुनसुकै क्षेत्र नेपाल मात्रै पनि भएन, विदेशमा रहेका नेपाली नागरिकले समेत आफ्नो नेपालमा रहेका आफ्नो सहित नेपालमा रहेका आफ्ना घर परिवार आफ्नो सदस्यहरूलाई पनि स्वास्थ्य बीमा कार्यक्रममा सजिलै अनलाइन मार्फत आवेदन गर्न सक्ने प्रक्रिया रह्यो। यो हुँदै गर्दाखेरि हामीले यो प्रक्रियालाई एनआईडीसँग राष्ट्रिय परिचय पत्र जुन छ नेपाल सरकारको त्यो परिचय पत्रसँग भएका तथ्याङ्कहरूसँग हामीले यो अन्तराबद्धता गर्न शब्द कम फारममा पनि शब्द कम भर्ने गरी अधिकांश विवरण चाहिँ एनआईडी मार्फत नै आउँछ। त्यो हिसाबले चाहिँ व्यक्तिले आफूले शब्द कम भर्ने गरी सम्पूर्ण एनआईडीबाट नै यो इन्टरलिङ्क गरेको छ। अनलाइन माध्यमका खास गरी कम्पनी सेवा प्रमुख आइपिएसबाट पनि आफ्नो प्रिमियम तिरेर यो कार्यक्रममा आबद्ध सक्ने कुरा रह्यो। त्यसै गरी चाहिँ नवीकरण पनि गर्ने कार्यक्रम हामीले चाहिँ सुरुवात गरी अगाडि बढेको छ। केही औषधिहरूको हकमा चाहिँ स्वास्थ्य बिमा बोर्डले आफ्नो सुविधा थैली प्रत्येक वर्ष अथवा दुई तीन वर्षको अवधिमा संशोधन गर्ने गरेको छ। त्यसै अन्तर्गत केही औषधिहरू प्रयोगमा नआउने औषधिहरू राज्य स्वास्थ्य सेवासँग विकृति भएका औषधिहरू र सेवाहरू चाहिँ स्वास्थ्य बिमा बोर्डले हाम्रो सुविधा थैलीबाट हटाएको छ।
15: आर्थिक व्यवस्थापन अथवा आर्थिक अभावले गर्दा बेला बेला कार्यक्रम नै अलिकति आलोचित बन्ने गर्छ। सरकारी कमी कमजोरी अथवा त्यो चुस्त व्यवस्थापनको पनि प्रश्न उठ्ने गर्छ। यसलाई समाधान गर्नका लागि के कस्ता पहलहरू भइरहेका छन् पछिल्लो समय?
14: व्यक्तिको दोहोरो कार्डहरू होइन, कार्डको दुरूपयोगका विषयहरू होइन, त्यसलाई स्टार्टेड गर्नुपर्ने विषयहरू हामीले अधिकतम प्रयोग गरेर खास गरी ई गभर्नेन्स भने अथवा अनलाइन मार्फत यी कार्यहरूलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने एउटा महत्वपूर्ण आधारमा हामीले अनलाइन नियमन लिएको छौँ। त्यो हुँदै गर्दाखेरि कार्डमा हुने दुरूपयोगका विषयहरू त्यस्ता सम्बन्धका मागहरूले कन्ट्रोल गर्न सकिने हामीले बुझेका छौँ र त्यसलाई अगाडि लग्न चलेका छौँ। अर्को विषय खासै यो स्वास्थ्य बिमासँग आबद्ध भएका सेवाकर्ता स्वास्थ्य संस्था जसले सेवाकर्ता गर्नुपर्ने स्वास्थ्य बिमा बोर्डसँग सम्झौता गरिएको हुन्छ उहाँहरूसँगको नियमित छलफल अनुगमन स्वास्थ्य बिमा सेवा प्रभाव गर्ने सम्बन्धमा हामी अनुगमन सँगसँगै छलफल उहाँहरूले क्यापासिटी बिल्डिङ गर्ने काममा हामी सँगसँगै हिँडिरहेका छौँ। सुझाव सङ्गठनभन्दा हामी चाहिँ काम गर्दै अघि बढिरहेका छौँ।
15: आबद्ध हुने तर नवीकरण नगर्ने संख्या पनि ठूलो छ भनिन्छ बिमितहरूको, अनि यसका लागि बोर्डको तर्फबाट आम बिमितहरूलाई के सुझाव के आग्रह गर्न चाहनुहुन्छ?
14: जस्तो स्वास्थ्य सेवा बाध होइन सक्दा सहकारीलाई अलिकति मर्क परेको अवस्था स्वाभाविक हो, त्यो परेको छ होइन। यसका सन्दर्भमा स्वास्थ्य बिमा बोर्डले हालसम्मको भुक्तानीका विषयमा नेपाल सरकारबाट आएको बजेटलाई निरन्तर रूपमा बजेट सरभा गरेर चाहिँ अगाडि बढ़ाइरहेको छ। त्यसो हुँदै गर्दाखेरि रोकिएका अवृत्त भएका स्वास्थ्य सेवा प्रदायक पनि निरन्तर सेवा प्रभाव दिइरहेको अवस्था छ र नागरिकको तर्फबाट स्वास्थ्य सेवामा अप्ठ्यारो भएको औषधिहरू नपाएको सेवा प्रभावमा असहजता भएको सन्दर्भमा नियमित निरन्तर छलफल गरेर अगाडि बढ़िरहेको छ र बिमितहरूलाई पनि सामाजिक स्वास्थ्य सुरक्षामा आधारित प्रक्रिया भएको हुँदा हामी आवश्यक परेको मात्रै स्वास्थ्य सेवा लिने अनावश्यक स्वास्थ्य सेवाको लागि सेवा प्रदायकमा अनावश्यक प्रोत्साहन नदिन पनि हामी स्वास्थ्य बिमा बोर्डको तर्फबाट हामी अनुरोध गर्दछौँ।
6: प्रधानमन्त्री स्वास्थ्य बिमा बोर्डका सूचना अधिकारी विकेश मल्ल, नेपालका प्रमुख वर्ग सिलसिला, नेपाल भूटान बंगलादेश र माओवादी बीच सीमापार व्यापार थप सुरक्षित र सहज बनाउने उद्देश्यले नयाँ सम्झौता भएको छ। दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग र शासक अन्तर्गत माओवादीमा आयोजित भन्सार निकायहरूको चौधौं बैठकका क्रममा हिजो यो सम्झौता पत्रमा हस्ताक्षर भएको हो। नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक एम लाल भूषालले हस्ताक्षर गर्नुभएको छ। सम्झौता अनुसार अब सामान भन्सार कार्यालयमा आइपुग्नु अगावै त्यसको विस्तृत विवरण प्राप्त हुनेछ। यसले जोखिम विश्लेषण गर्न, अवैध वस्तुको कारोबार ओसार पसार नियन्त्रण गर्न र वैध व्यापारीहरूको सामान छिटो जाँच पास गराउन मदत पुग्नेछ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य ब्रह्मडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एण्ड एस्थेटिक डेन्टल क्लिनिक एण्ड इम्प्लान्ट सेन्टर।
17: ब्रह्मडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
16: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
17: ब्रह्मडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एण्ड एस्थेटिक डेन्टल क्लिनिक एण्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01 54 54 66, व्हाट्सएप 98 65 44 24 96।

0: बाहु एकमात्र द्वितीय सेवा जिस हो
1: देश हो खुशी को कनेक्शन
2: थोड़े बचत धेरे कायदा बीमा का छन् फाइदे फाइदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिन्त बनाऊ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रामसहा पथ काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। अहिले देशका केही जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौँ सहित दोलखा, मकवानपुर, सिन्धुली, नवलपरासी, दान, सुर्खेत लगायतका जिल्लामा पानी परेको हो। पछिल्लो एक घण्टामा काठमाडौँको सुन्दरी जल आसपासका क्षेत्रमा सबैभन्दा धेरै 20 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भागका केही ठाउँ, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका थोरै ठाउँमा मेघ गर्जन सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। त्यस्तै पहाड़ी क्षेत्रका केही ठाउँ अनि कोशी प्रदेशको तराई भागका केही ठाउँ तथा मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाड़ी र हिमाली भागका एक दुई ठाउँमा भने ठूलो पानी पर्न सक्ने महाशाखाको अनुमान छ।
3: नेपाल यस कुखुरा पालक संघले आजदेखि लागू हुने गरी अण्डाको नयाँ फार्म समर्थन बिक्रीमूल्य तोकेको छ। चितवनले आधारमा अन्डेसँगले सबै प्रकारका अण्डामा प्रति क्रेट 15 रूपियाँसम्म भाव बढ़ाएको हो। नयाँ मूल्य अनुसार अब सबैभन्दा ठूलो

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं,
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunuwafm.com संसारभरिक साथ प्रसारण भइरहेको साँझ 7 बजेको सुरु समाचार लिएर आइपुगे म सरस्वती पुरी। मुख्य खबरका शीर्षकहरू शिलान्यासको डेढ़ महिनामै लुप्ला सड़कको ठुला खुल्यो आगामी दशैंसम्म जीप चलाउने लक्ष्य क्रोसियामा ज्यान गुमाएका सोताङका गोपाल बस्नेतको शव स्वदेशियामा सांसद र प्रकाश सिंह कार्कीको आग्रह मिरेसोलु हाइड्रो पावरको 77,60,000 किता चोरको लक इन अवधि सकिँदै सोलुखुलुमा निमा मुरू शेर्पाको टोलीद्वारा नर्देको पहाड़मा आकर्षक ढुंगे सेरी निर्माण पर्यटन्त्र भर्दन र आमदानीको बलियो माध्यम एमाले नेकपा गठबन्धनलाई समर्थन गरेपछि राप्रपाका उद्धव थापा कार्यवाहीमा बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त महाधिवेशन प्रक्रिया रूपमा देवबार खड्काले शुक्रबार सर्वोच्चमा छुट्टा छुट्टै रेट दायर गर्ने अमेरिकाको ऋण पहिलो पटक 400 खर्ब डलर नाग्यो एक दशकमा दोब्बर भन्दा धेरैले बढ़्यो चीनको चाँदी सात चन्द्रमा अभियान प्रक्षेपणको अन्तिम तयारीमा र तापुजिन वर्ल्ड कपको खेल तालिका सार्वजनिक
1: ए दादु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
2: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि रुना नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
3: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पायल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला

0: पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843-79-86-52, 9824-74-17-18, 9843-43-59-96 र 9861-23-14-72। आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: अब समाचार विस्तारमा।
2: स्थानीय खबर।
1: खुम्बु पासी लामो गाउँपालिका 2 नासागाराबाट लुक्नातर्फ निर्माण भइरहेको सड़कको ट्रयाक शिलान्यास भएको करिब 1.5 महिनामै लुक्ना बस पार्कसम्म पुगेको छ। 2083 असार 4 गते शिलान्यास गरिएको सड़कको ट्रयाक 2083 साउन 16 गते लुक्ना बस पार्क पुगेको हो। खुम्बु पासी लामो गाउँपालिकाका अध्यक्ष लिङमा छोरी शेर्पाले सड़कलाई गाउँपालिकाले विकासको पहिलो प्राथमिकतामा राखेको बताउनुभयो। वहाँका अनुसार सड़कको पहुँच विस्तारले स्थानीय नागरिकको आवत जावत तथा दैनिक उपभोग्य सामग्रीको भुवानीमा सहजता ल्याउनका साथै खुम्बु क्षेत्रमा आउने पर्यटकको आगमनलाई समेत थप सहज बनाउने उल्लेख गर्नुभएको छ। अध्यक्ष शेर्पाका अनुसार गाउँपालिकाले सड़कलाई चौरी खर्क हुँदै 12 महिना संचालन योग्य बनाउने योजना अघि बढ़ाएको छ। सड़क 12 महिना संचालन हुन सके हालको हाई सिजन र लो सिजनको अवधारणालाई परिवर्तन गर्दै न्यून पर्यटकीय सिजनमा समेत पर्यटकको आगमनलाई निरन्तरता दिन सक्ने अपेक्षा गरिएको छ। खुम्बु पासु लामो गाउँपालिका 2 का वडा अध्यक्ष आङफुर्बा शेर्पाले सड़क विस्तारले वडा नम्बर 2 सहित समग्र खुम्बु क्षेत्रका स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो। विशेष गरी दशैं जस्ता चाड़पर्व तथा पर्यटकीय व्यस्त समयमा स्थानीयको आवतजावत सहज हुने र दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्रीको ढुवानीमा समेत ठूलो राहत पुग्ने उहाँको भनाई छ। आगामी अक्टोबर अर्थात दशैंको आसपाससम्म बोलेरो तथा जीप लुक्लासम्म पुर्याउन सकिने गरी काम अगाडि बढ़ाउने लक्ष्य राखिएको छ। हाल लुक्लासम्म सड़कको ट्र्याक मात्र खोलिएको हो। सड़कलाई पूर्ण रूपमा संचालन योग्य बनाउन बाँकी संरचना निर्माण, ब्याक कटिङ, रिटेनिङ वाल निर्माण, ढुङ्गाको ग्राबन तथा स्तरोन्नतिका काम गर्न बाँकी रहेको र काम निरन्तर हुने वडा नम्बर 2 का वडा अध्यक्ष शेर्पाको भनाई छ। वहाँ भन्नुहुन्छ, अहिले हामीले ट्र्याक ओपनिङ मात्र गरेका छौं, सड़क पूर्ण रूपमा तयार भइसकेको होइन। सामान्यतया वर्षायाममा पहाड़ी तथा हिमाली क्षेत्रमा निर्माण कार्य प्रभावित हुने र कतिपय अवस्थामा काम नै रोकिने गए पनि कम्पनीले वर्षायाममै निर्माण कार्यलाई निरन्तरता दिएको निर्माण कम्पनी रेकर्ड कन्स्ट्रक्शनका संचालक विजय तामाङले बताउनुभयो। उपलब्ध स्रोत साधनलाई निरन्तर परिचालन गरी कामलाई प्राथमिक दिएकै कारण छोटो अवधिमै लुक्ला बस पार्कसम्म ट्र्याक पुर्याउन सम्भव भएको उहाँको भनाई छ। सड़क मार्फत सामान ढुवानी हुन थालेपछि खुम्बु क्षेत्रमा वस्तु तथा सामग्री पुर्याउँदा लाग्ने खर्च समेत घट्ने गाउँपालिकाको विश्वास छ। सड़क निर्माणका क्रममा केही स्थान अझै चुनौतीपूर्ण रहेको निर्माण पक्षले जनाएको छ। विशेष गरी चट्टानी भूभागमा विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएकाले सड़क खन्ने गति सुस्त हुने गरेको छ। तर लुक्लातर्फको भूभागमा मात्र बढ़ी भएकाले ट्रैक खोलने काम तुलनात्मक रूप में सहज भएको निर्माण कंपनी को भनाई छ। आयोजना को समझौता रकम मूल्य अभिवृद्धि कर भ्याट तथा छूट सहित करीब 2,44,89,794 रूपया खुम्बू पासुङ लामो गाउँपालिकाका लेखा अधिकृत चेतनाथ कटेलले जानकारी दिनुभएको छ। सड़क समय लुखलामा व्यवस्थित बस पार्क निर्माण को योजना समेत अघि बढ़ाइएको छ। गाउँपालिकाले बस पार्क निर्माण का लागि 50 लाख रूपया बजेट विनियोजन गरेको जनाएको छ। लुखला विमानस्थल भन्दा तलको क्षेत्र में बस पार्क निर्माण गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ। शिलान्यास भएको छोटो अवधिमै लुखला बस पार्क सम्म ट्र्याक पुग्न खुम्बु क्षेत्र में सड़क पहुँच विस्तार को महत्वपूर्ण उपलब्धि भए पनि यसलाई पूर्ण सड़क का रूप में संचालन गर्न भने बाँकी संरचना र स्तरीय उन्नति को काम पूरा गर्नुपर्ने देखिएको छ। यता गाउँपालिकाका केन्द्र चौधरी खर्क चोर्ने सड़क को ट्र्याक ओपन को कार्य निरन्तर भइरहेको निर्माण कम्पनीले जनाएको छ। प्रतिनिधि सभा सदस्य प्रकाश सिंह कार्कीले वैदेशिक रोजगारी का क्रम में क्रोशियामा निधन भएका सोताङ गाउँपालिका पाँचका 34 वर्षीय गोपाल बस्नेतको शव तत्काल स्वदेश ल्याउने व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कार्कीले गत 37 गते क्रोशियाको मेट भेट ग्रेट कम्पनीमा कार्यरत रहँदा बस्नेतको दुखद निधन भएको जानकारी गराउँदै उहाँले मृतक प्रति पूर्ण श्रद्धांजलि अर्पण गर्नका साथै सुकाकुल परिवार जनप्रति गहिरो समवेदना समेत प्रकट गर्नुभएको छ। विदेशी भूमिमा ज्यान गुमाएका आफ्ना नागरिकको शव स्वदेश फर्काउने लक्ष्यको पहिलो र प्रमुख दायित्व भएको स्मरण गराउँदै सांसद कार्कीले नेपाली दूतावास वैदेशिक रोजगार विभाग परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालय बीच तत्काल प्रभावकारी समन्वय हुनुपर्नेमा जोड़ दिनुभएको छ। वहाँले मृतकका परिवारलाई कुनै पनि प्रकारको प्रशासनिक वा आर्थिक झन्झटमा नपारी शव शीघ्र नेपाल ल्याउने वातावरण मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण यसै गरी सांसद कार्कीले सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउँदै बस्नेतको वास्तविक मृत्युको कारण छानबिन गर्न तथा बीमा एवं वैदेशिक रोजगार बापत परिवारले पाउनुपर्ने सम्पूर्ण सेवा सुविधा र क्षतिपूर्ति अविलम्ब उपलब्ध गराउन माग गर्नुभएको छ। पीड़ित परिवारले न्याय पाउनुपर्ने र आफ्ना मान्छेको अन्तिम संस्कार गर्न पाउने अधिकारको सुनिश्चितता हुनुपर्ने उहाँको भनाई रहेको छ। मिड सोलो हाइड्रो पावर लिमिटेडको कुल 77,63,153 किताश्वरीको लकिन आगामी असोज 10 गतेदेखि सक्रिय भएको छ। कम्पनीको संस्थापक तर्फको 68,85,280 किता आयोजना प्रभावित स्थानीयको 8,60,660 किता र कर्मचारी तर्फको 17,213 किताश्वरीको लकिन असोज 10 गतेपछि सक्रिय भएको छ। सर्वसाधारण लगानीकर्ता 2080 साल असोज 10 गते आईपीओ बाँडफाँड गरेको कम्पनीले सोही मितिदेखि ईश्वर 3 वर्षको लागि लकिनमा राखेको थियो। लकिन अवधि सकिएपछि संचालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारी बाहेक अरूले आफ्नो स्वामित्वको शेयर कारोबार गर्न सक्नेछन्। हिटो पत्र दोस्रो बजारमा कम्पनीको कुल 86,06,600 किता शेयर सूचीकृत रहेको छ। किताशेयर मध्ये संस्थापक तर्फ 80% र सर्वसाधारण तर्फ 20% शेयर स्वामित्व रहेको छ। सोलु खुम्बुका निमा लुरू शेर्पा र वहाँको टोलीले विगत 2 दशकदेखि नर्वेका कठिन पहाड़ी क्षेत्रहरूमा ढुंगी सिँढी निर्माण गर्दै आएका छन्। हरेक वर्ष करिब 6,000 किलोमिटरको यात्रा तय गरी नर्वे पुग्ने यो नेपाली शेर्पा टोलीले हालसम्म त्यहाँ 200 भन्दा बढ़ी साना ठूला ढुंगी सिँढीहरू निर्माण गरिसकेको छ। स्थानीय रूपमा शेर्पा तापा तथा शेर्पा सुडी नामले चिनिने यी संरचनाहरू 10 देखि 4,000 सम्मका खुड्किलाहरू फैलिएका छन्। यस कार्यले कठिन पहाड़ी क्षेत्रमा पदयात्रालाई सहज र सुरक्षित बनाउनका साथै नगदीको पर्यटन प्रवर्धनमा ठूलो योगदान पुर्याएको छ। यस परियोजनाको शुरूआत करिब 20 वर्ष अघि एसटीबीयूआरएन एप्सका प्रबन्ध निर्देशक गिरगोटीले आफ्नै कृषि फार्म जाने बाटो बनाउने क्रममा गर्नु भएको थियो। पहाड़मा आधुनिक मेसिन लैजाने असम्भव भएपछि उहाँले सगरमाथा आरोहणमा संलग्न कुशल नेपाली शिल्पहरूको सहयोग लिने विचार गर्नु भएको थियो। सोही क्रममा निमा मुरूका बुबा पहिलो पटक नर्वे पुगेर काम शुरू गर्नु भएको हो। पछि किशोर अवस्थामै बुबासँग नर्वे पुग्नुभएका निमा मुरूले हाल आफ्नै टोलीको नेतृत्व गर्दै यो परम्परालाई निरन्तरता दिइरहनु भएको छ। नर्वेका भिराला र प्राय पानी परिरहने पहाड़मा गोइटी गल छिनेर हतौडाको प्रयोग गरी 1000 किलोसम्मका गरौं ढुङ्गाहरू मिलाएर सिंढी बनाउनु निकै चुनौतीपूर्ण मानिन्छ। असम्भव जस्तै देखिने यी ढुङ्गाहरू ओसार पसार गर्न हेलिकप्टरको समेत प्रयोग गरिन्छ। प्राकृतिक वनहरूसँग मेल खाने गरी बनाइएका यी खुड्किलाहरूमा शिल्पहरूले आफ्नो सांस्कृतिक पहिचान स्वरूप मन्त्र लेखिएका रोङ्गी चंगी धो जापातका घरू समेत टाङ्ने गरेका छन्, जसले सो क्षेत्रको सुन्दरतालाई थप बढ़ाएको छ। पश्चिमी नदीको प्रसिद्ध लनफर झरना नजिकैको सिंढी होस् या ओथ्रो या द्वीपमा रहेको 3292 खुड्किला सहितको विश्वकै लामो मध्येको मृद सुन्द सिंढी यी सबै नेपाली शेर्पाकी मेहनतमा उपज छन्। नर्द मोरी रोम्स डालिल र आन्दाल सेन्सको नेसाक्सला जस्ता चर्चित पर्यटकीय स्थलहरूमा निर्माण गरिएका सिंढीहरू अहिले पर्यटकका लागि मुख्य आकर्षणका केन्द्रका रूपमा बनेका छन्। बेलायती पर्यटक जेनका अनुसार यी सिंढीहरूले उकालो यात्रालाई अत्यन्त सहज र सुरक्षित बनाएका छन् भने स्थानीय व्यवसायी मीना काल्टा बास्वरले शेर्पा सिंढीका कारण पर्यटकको संख्या बढ़ेर आफ्नो रेस्टुरेन्ट व्यवसाय समेत फस्टाएको बताउनु भएको छ। गिरिबेटीका अनुसार शेर्पाहरू विश्वकै बलिया ढुङ्गाको काममा सिपालु र उच्च मनोबल भएका व्यक्ति हुन। यस परियोजनाको हिस्सा बन्न पाउँदा आफूहरूलाई असाध्यै खुशी लागेको र यस्तै नयाँ पुस्तालाई मद्दत पुग्ने निमा मुरू शेर्पाले बताउनुभयो। नेपालमा हुने कमाईको तुलनामा नर्वेमा करिब 20 गुणा बढ़ी आमदानी हुने भएकाले यसले शेर्पा समुदाय र उहाँहरूको परिवारको जीवनस्तर उकास्न ठूलो सहयोग पुर्याएको उहाँले बताउनु भएको छ। यो काम आफ्नो परिवारका लागि मात्र नभई सम्पूर्ण शेर्पा समुदाय र देशकै लागि गौरवको विषय बनेको उहाँको भनाई छ। नेपाली हिमाली क्षेत्रमा पुस्तौंदेखि विकसित भएको यो परम्परागत सिपले आज नर्वेको प्राकृतिक संरक्षण र पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको छ। नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो अधिवेशनबाट सोलुखुम्बुको काङ्गेलका महेन्द्र बस्नेत युवा मामिला उपसभापति पदमा निर्विरोध निर्वाचित हुनुभएको छ। सोही अधिवेशनबाट मनेन्द्र नेमवाङ सभापतिमा निर्वाचित हुनुभएको छ। लामो समयदेखि विद्यार्थी राजनीति संगठन निर्माण तथा सामाजिक अभियानमा सक्रिय रहँदै आएका बस्नेतको यो निर्वाचनलाई अमेरिकामा रहेका नेपाली युवाहरूलाई नेतृत्वको मूलधारमा छोड्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। नेपालमा रहँदा नेपाल विद्यार्थी संघमा एक दशक भन्दा बढ़ी समय विभिन्न जिम्मेवारी सम्हाल्नु भएका बस्नेतले अमेरिका पुगेपछि पनि गैर आवास नेपाली संघ लगायतका विभिन्न सामाजिक तथा सामुदायिक संघ संस्थाहरूमा निरन्तर सक्रियता जनाउँदै आउनु भएको छ। सहयोगी हातहरूको समूह सहस नेपालले आफ्नो 31 स्थापना दिवस तथा वार्षिक उत्सवको अवसरमा 3 विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। मंगलबार संस्थाको स्थापना दिवसको अवसरमा सगरमाथा जनता माध्यमिक विद्यालयका शारीरिक रूपमा अशक्त 3 विद्यार्थीलाई कापी डटपेन क्याल्कुलेटर लगायतका शैक्षिक सामग्री प्रदान गरिएको हो। अध्ययनका लागि आवश्यक सामग्रीको अभाव झेलिरहेका विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्यले सामग्री वितरण गरिएको सहज नेपालले सुनाएको छ। सिद्धिचरण नगरपालिका 5 वडामा विभिन्न सामाजिक तथा सामुदायिक क्षेत्रमा काम गर्दै आएको सहज नेपालले स्थापना दिवसलाई सामाजिक सेवा मार्फत मनाएको हो। संस्थाले शिक्षा, बाल बालिका, महिला तथा समुदायसँग सम्बन्धित क्षेत्रमा विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको जनाएको छ। कृषि यान्त्रिकरण मार्फत किसानलाई प्रविधि मैत्री र आत्मनिर्भर बनाउने उद्देश्यले उदयपुरमा पहिलो पटक मिनी टिलर तथा कम्बाइन मिला संचालन र मर्मत सम्भार सम्बन्धी 5 दिने प्रयोगत्मक तालिम शुरू भएको छ। हुरेनडेक उदयपुरको कार्यक्षेत्रभित्रका 26 जना किसानको सहभागितामा शुरू भएको तालिमको औपचारिक उद्घाटन हुरेनडेक उदयपुरका अध्यक्ष शंकर थापाले दिनुभएको छ। तालिम भदौ 2 गतेदेखि 6 गतेसम्म घाट स्थित भूगोल एग्रो एण्ड मल्टी सप्लाइजको प्राङ्गणमा सञ्चालन भइरहेको छ। उदयपुरमा कृषि औजार तथा उपकरण बिक्री वितरण गर्दै आएको जयलक्ष्मी ट्रेडर्स कटारीले शाखा विस्तार गरी भूगोल एग्रो एण्ड मल्टी सप्लाइज मार्फत कृषि क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ। तालिममा किसानलाई हाते ट्र्याक्टर, मिनी टिलर तथा कम्बाइन मिल सञ्चालनसँगै मेसिनमा देखिन सक्ने सामान्य समस्या पहिचान, मर्मत सम्भार तथा आवश्यक उत्साह उपकरणको प्रयोग बारे प्रत्यक्ष अभ्यास गराइनेछ। सहभागी किसानका लागि तालिम अवधिभर आवासीय सुविधा समेत उपलब्ध भएको जनाइएको छ। अण्डाको भाव फेरि बढ़ेको छ। नेपाल यस कुखुरा पालक संघले आजदेखि लागू हुने गरी अण्डाको नयाँ फार्म समर्थन बिक्री मूल्य तोकेको हो। चितवनलाई आधार मानेर तय गरेको नयाँ मूल्य अनुसार सबै प्रकारका अण्डामा प्रति क्रेट 15 रूपियाँसम्म भाव बढ़ेको छ। नयाँ मूल्य अनुसार अब सबैभन्दा ठूलो अण्डा प्रति क्रेट 590 रूपियाँ, ठूलो अण्डा 575 रूपियाँ र मध्यम अण्डा 535 रूपियाँ पुगेको छ। यस्तै सानो अण्डाको मूल्य प्रति प्रति 3200 रूपियाँ कायम गरेको संघले जनाएको छ। संघले 1 हप्ता नबित्दै अण्डाको भाव फेरि बढ़ाएको हो। यसअघि गएको श्रावण महिनामा अण्डाको मूल्य 4 पटक बढ़ेको थियो। अण्डाको उत्पादन घट्दै गएकाले मूल्य लगातार उकालो लागेको व्यवसायीहरूको भनाइ छ। बर्ड फ्लूका कारण ठूलो संख्यामा कुखुरा नष्ट गर्नु परेकाले उत्पादनमा अत्याधिक गिरावट आएको र माघ धानमा धुधु परेपछि मूल्य बढ़ाउनु परेको नेपाल यस कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश संशोधित दलका नेता उद्धव थापालाई सांसदबाट पदमुक्त गर्न सिफारिश गर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले एमाले नेकपा गठबन्धनबाट मुख्यमन्त्री किरण थापा मगरलाई समर्थन गरेको भन्दै कार्यवाही गरेको हो। प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले थापालाई सांसदबाट पदमुक्त गर्न लेखी पठाउने र साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो। थापा 2079 प्रदेशसभा चुनावमा काठमाण्डौ क्षेत्र नम्बर 8 प्रदेशसभा 2 विजयी हुनुभएको हो। सांसद थापाले बागमती प्रदेश सरकार निर्माणमा गठबन्धनलाई समर्थन गरेपछि राप्रपा भित्र विवाद उत्पन्न भएको हो। उद्धव थापाले भने दलको नेताका हैसियतले आफूले एमाले नेकपा गठबन्धन सरकारलाई समर्थन गरेको र यो समर्थन कायमै रहने बताउनु आउनु भएको छ। बागमती प्रदेशका मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त हुनु भएको छ। उहाँलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा 186(2) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्दै आज शपथ ग्रहण गराउनुभयो। किरण थापा मगरले एमाले नेपाली कम्युनिष्ट पार्टी, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रदेशसभा सदस्य सहित 63 जनाको समर्थनमा मुख्यमन्त्रीका लागि दावी पेश गर्नु भएको थियो। बागमतीमा राप्रपाले समर्थन जनाएपछि एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि बहुमत जुटेको हो। यसअघि कंग्रेसका इन्द्र बहादुर बानिया मुख्यमन्त्री हुनुहुन्थ्यो। उहाँले राजीनामा दिएपछि प्रदेश प्रमुख देव कोटाले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो। नेपाली कंग्रेसको संस्थापना इतर समूहले पार्टीको पाँच महाधिवेशनमा प्रक्रिया रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ। महाराजगंज स्थित डाक्टर शशांक कोइरालाको निवासमा मंगलबारदेखि तीन दिनसम्म बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकले महाधिवेशनको कार्यकालिकालाई चुनौती दिँदै कानूनी उपचार खोज्न सर्वोच्च अदालतमा रिट दायर गर्ने निष्कर्ष निकालेको हो। इतर समूहका नेता एनपी सावले शुक्रबार सर्वोच्चमा रिट दायर गरिने जानकारी दिनुभयो। यसै गरी प्रचार प्रसार समिति संयोजक मिनु विश्वकर्माले पनि महाधिवेशनमा रोक्न माग गर्दै शुक्रबार निवेदन दर्ता हुने जानकारी दिनुभयो। पार्टीको आधिकारिकता सम्बन्धी विवादको मुद्दा सर्वोच्चमा पुनः सुनवाई पुनरावलोकनको अनुमति दिएपछि त्यसको टुंगो नलागेसम्म महाधिवेशनमा प्रक्रिया अगाडि नबढ़ाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने इतर समूहले निर्णय गरेको हो। महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेर बहादुर देउबा र निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट निवेदन दायर गर्ने निर्णय पनि इतर समूहको छ। देउबा र खड्काले छुट्टा छुट्टै दायर गरेको रिटमा नै सर्वोच्चले पुनरावलोकनको अनुमति दिएको थियो। गत माघ 2 गते निर्वाचन आयोगले गरेको निर्णय र गत वैशाख 4 गते सर्वोच्च अदालतको डिभिजन बेन्चले आयोगको त्यही निर्णयलाई सदर गरेको फैसला पूर्ण इजलासको पुनरावलोकनको अनुमति दिएको भन्दै यस्तो अवस्थामा पार्टी विवाद पुरानो अवस्थामा पुगेको इतर समूहको भनाई छ। विशेष महाधिवेशनलाई आधिकारिकता दिने निर्णय पुनरावलोकन भएपछि त्यसबाट चयन भएको समितिले महाधिवेशनको प्रक्रिया शुरू गर्न नसक्ने इतर समूहको ठहर छ। त्यही ठहरसहित अन्तरिम आदेश माग्दै सर्वोच्चमा रिट लिएर जान लागि नेता विश्वकर्माले बताउनुभयो। अमेरिकाको सार्वजनिक ऋण 1 दशकमा दोब्बर भन्दा धेरै नै बढ़ेर पहिलो पटक 400 खर्ब डलर नागेको छ। अमेरिकी अर्थ मन्त्रालयको तथ्याङ्क अनुसार हिजोसम्म संघीय सरकारको ऋण 400 खर्ब 47 अर्ब डलर पुगेको हो। यसमध्ये 322 खर्ब 66 अर्ब डलर सरकारी ऋण पत्रमा सर्वसाधारण तथा लगानीकर्ताको स्वामित्वमा रहेको ऋण हो भने 77 खर्ब 82 अर्ब डलर सरकारी निकायहरू बीचको ऋण हो। सरकारी खर्च आमदानी भन्दा निरन्तर धेरै भइरहेका बेला यो स्तरमा पुगेको ऋणले अमेरिकाले गम्भीर वित्तीय संकटको सामना गर्न सक्ने चिन्ता बढ़ाएको समाचार संस्था रोइटर्सले जनाएको छ। चीनले आफ्नो महत्वाकांक्षी चन्द्र अन्वेषण अभियान चाङ्गी 7 प्रक्षेपणका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुर्याएको छ। चीनको म्यान्डे स्पेस एजेन्सी सीएमएसए का अनुसार मिशनका लागि प्रयोग हुने चाङ्गी 7 चन्द्रयान र लङ मार्च 5Y14Y रोकेटलाई हिजो दक्षिण चीनको हेनान प्रान्तको बेनचाङ स्पेस क्राफ्ट लन्च साइटको प्रक्षेपण क्षेत्रमा ठाडो अवस्थामा स्थानान्तरण गरिएको छ। चाइना 7 चन्द्रयान र लङ मार्च 5Y14 रकेटलाई गएको अप्रेल र जुलाईमा प्रक्षेपण स्थलमा पुर्याइएको थियो। प्रक्षेपण स्थलका भौतिक पूर्वाधार तथा उपकरणहरू पनि संचालनका लागि तयारी अवस्थामा रहेका चिनिया समाचार संस्था सुनहाले जनाएको छ। अन्तर्राष्ट्रिय आमन्त्रण चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक भएको छ। खेलसँगै पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिताको तालिका फताङलिङ गाउँपालिकाको सिङ्जेमा तालसाम्बो पोखरी बिकी छयो खोरलिङ गुम्बा तथा मिकुवा खोलाको पापुङमा रहेको लोभेन क्षेत्रमा पुगेर सार्वजनिक गरिएको हो। आयोजक लाखे छात्रा संचालन समितिका अध्यक्ष सागर महादेवका अनुसार यही भदौ 12 गते ताप्लेजुङ संघ एघार र भारतको चर्चिन युनाइटेड फुटबल को क्लब बीच उद्घाटन खेल हुनेछ। त्यस्तै भदौ 13 गते चितलाङ फुटबल क्लब मकवानपुर र फ्रिडम स्पोर्टिङ क्लब पाँच थर बीच खेल हुनेछ। भदौ 14 गते सात बाटोमा फुटबल क्लब ललितपुर र सलहेस युवा क्लब सिधा, भदौ 15 गते झापा एघार र नेपाल पुलिस क्लब बीच खेल हुने छ। सहेस युवा क्लब गएको वर्षको विजेता टोली हो प्रतियोगिताको सेमी फाइनल खेल भदौ 16 र 17 गते तथा फाइनल खेल भदौ 19 गते सञ्चालन हुने आयोजकले जनाएको छ। खेल खबर सँगै सुरु समाचार सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। शिलान्यासको डेढ़ महिनामै मुखला सड़कको ट्र्याक खुल्यो, आगामी दशैंसम्म जीप चलाउने लक्ष्य। क्रोसियामा ज्यान गुमाएका सोताङका गोपाल बस्नेतको शव स्वदेश ल्याउन सांसद प्रकाश सिंह कार्कीको आग्रह। मेडसोलो हाइड्रो पार्कको 77,00,000 60,000 किता शेयरको लक इन अवधि सकिँदै सोलो खुलुमा लीला शेर्पा कोटोलीद्वारा नर्वेका पहाड़मा आकर्षक ढुंगे सिंढी निर्माण, पर्यटन प्रवर्धन र आमदानीको बलियो माध्यम। एमाले नेकपा गठबन्धनलाई समर्थन गरेपछि राप्रपाका उद्धव थापा कार्यवाहीमा, बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त। महाधिवेशन प्रक्रिया रोक्न देउवा र खड्काले शुक्रबार सर्वोच्चमा छुट्टा छुट्टै वेतन पारित गर्ने। अमेरिकाको ऋण पहिलो पटक 400 खर्ब डलर नाग्यो, एक दशकमा दोब्बर भन्दा धेरैले बढ़्यो। चीनको चाइनिज सात चन्द्र अभियान प्रक्षेपणको अन्तिम तयारीमा र तापले जुन गोल्ड कपको खेल तालिका सार्वजनिक। हवस्त, साँझ 7 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वतीपुरी विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु एफएम सुन्दै रहनुहोला। नमस्कार।
2: सूचीकृत हुन आउने सम्बन्धी सूचना। प्रोजेक्ट खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता, नवीकरण, संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिमा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखि यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाणपत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षित प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षित भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर, जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।

0: next to your heart. Radio FM 101.2 MHz.
1: विदेशी सहयोग राष्ट्रीय बजेट र सरकारी कोष मार्फत चलाउन सरकारलाई निर्देशन. नेपाल सहित चार देशबीच भन्सार सूचना आदान प्रदान सम्झौता.
2: सामानहरू भन्सार पोइन्टमा नआउँदै त्यो डाटाहरू इम्पोर्ट हुनुहुन्छ र उहाँहरूले डिक्लेयर गर्नुहुन्छ. त्यो डाटासँग डिक्लेयर गरेको डाटाहरूको चाहिँ भेरिफाई गर्दाखेरि यसको एसी बढी हुन्छ.
1: तीन वर्षीय बालिकाको हत्या प्रकरणमा बारामा प्रदर्शन. न्यायको माग गर्दै राजमार्ग ठप्प. बागमतीमा सरकार विस्तार. मन्त्रालय बाँडफाँड भने अझै टुंगिएन. थापामाथिको कार्यवाहीले राप्रपाभित्रै मतभेद तर्कियो.
3: उद्धव थापालाई पार्टीको साधारण सदस्य र प्रदेश सभाको सदस्यबाट समेत पदमुक्त गर्ने सिफारिश गर्ने निर्णय.
1: र चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक. नेपालमा पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता आयोजना हुँदै.
0: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
1: तीन वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले समाजको संवेदनशीलता मात्रै होइन राज्यको सुरक्षा संयन्त्रमाथि पनि गम्भीर प्रश्न उठाएको छ. दोषीमाथि कानून बमोजिम कठोर कार्यवाहीसँगै बाल बालिकाको सुरक्षा र घटनाको प्रारम्भिक अनुसन्धानमा प्रहरीको भूमिकाबारे निष्पक्ष छानबिन आवश्यक छ. न्यायको मागमा सड़क अवरूद्ध हुनु आक्रोशको अभिव्यक्ति भए पनि दीर्घकालीन समाधानका लागि कानूनको प्रभावकारी कार्यान्वयन र प्रहरीप्रति जनविश्वास पुनस्थापित गर्नुपर्छ.
4: नेपाल भारत सीमा व्यवस्थापन संयुक्त कार्यदलको चौधौं बैठक देहरादूनमा जारी छ. दुई देशका अधिकारीहरू सहभागी बैठकमा सीमा स्तम्भ, दशगजा, जीपीएस म्यापिङ र सीमा क्षेत्रका बासिन्दाको जमीन सम्बन्धी विवरण संकलन लगायत विषयमा छलफल भइरहेको छ. तर बैठकको चासो सीमा विवाद समाधान भन्दा सीमा व्यवस्थापनमै केन्द्रित हुने देखिएको छ. लिम्पियाधुरा, कालापानी र सुस्ताको विवाद समाधानका लागि छिट्टै राजनैतिक तथा कूटनीतिक पहल आवश्यक रहेकाले कार्यदलको बैठकले ती विषयमा ठोस निर्णय गर्न सक्ने सम्भावना सीमित रहेको टिप्पणी गरेको छ. पूर्व परराष्ट्र मन्त्री प्रदीप ग्यावलीले बैठकलाई औपचारिकतामा सीमित नगरी सीमा क्षेत्रमा देखिएका व्यावहारिक समस्या र भोगाधिकारका विषयमा निर्णय गर्नुपर्ने बताउनु भएको छ. अर्का पूर्व परराष्ट्र मन्त्री उपेन्द्र यादवले भने मूल सीमा विवाद समाधान नभएसम्म व्यवस्थापन सम्बन्धी बैठक अपूरो हुने टिप्पणी गर्नु. नेपाल भारत बीच अधिकांश सीमाको स्टिम म्याप तयार भइसके पनि लिम्पियाधुरा, कालापानी र सुस्ताका कारण अन्तिम टुंगो लाग्न सकेको छैन. लामो समयदेखि कायम रहेको नेपाल भारत सीमा विवाद समाधानका लागि यस बैठकले कस्तो भूमिका खेल्न सक्छ सीआईएमसँग कुरा गर्दै भारतका लागि नेपालका पूर्व राजदूत लोकराज बराल.
2: अब त्यो छलफल गरिसके त्यसको कार्यान्वयन कसरी गर्ने, सम्भव भएसम्मलाई सिमानालाई न्यूनतम विवादास्पद बनाउने, अब सम्भव भएसम्म अब उहाँले निम्त्या धेराको कुरा त म उठाउन सक्दिनँ. निम्त्या धेरा निकुलिएको कुरा चाहिँ तर अरू त कुरा त सुल्टाउन सकिन्छ नि त. त्यो कुरा पनि सुल्टाए हुने हो. त्यो पनि अब मिटिङ हुन्छ, फेरि अर्को मिटिङमा फेरि यस्तै कुरा हुन्छ. यसरी मिटिङ कति भयो, कति संयुक्त बिग्रियो, प्रधानमन्त्रीको संयुक्त बिग्रेको कति

आफ्नै भाका, आफ्नै गीत, आफ्नै रेडियो, आफ्नै आवाज। हामी सबैको रेडियो सोलु एफएम 101.2 मेगाहर्ज।

0: wherever you are, stay connected.
1: पढिहरु हो भने हरेक ठाउँमा लगाइरहेको छ अनि मैले के साइड गरे मैले अर्थ मन्त्रालयले एक्सपेन्डिचर सम्बन्धी चाहिँ नि एउटा गरेको अथवा ट्याक्स तपाईँले नियम उठाएका कारणले गर्दा कति कर चाहिँ लस भयो भनेर त्यो सोही अर्थ मन्त्रालयले हिसाब गरेको छ मैले त्यही साइड गरे त्यो के हो भन्नुहुन्छ भने जस्तो 2023-24 तपाईँको जति कर उठ्नु पर्थ्यो त्यसको एक तिहाई अर्थात 3 खरब भन्दा बढी उठ्नु पर्ने कर चाहिँ नउठेको होइन अनि त्यसपछि आएर अझ तपाईँले ट्याक्स कम्प्लायन्स भन्छ नि तपाईँ आयकरको ट्याक्स कम्प्लायन्स हेर्नुभयो त्यसपछि भ्याटको ट्याक्स कम्प्लायन्स हेर्नुभयो भने कम्प्लायन्स नै तपाईँको 28-50% छ जसका कारणले गर्दा तपाईँले यसै पनि अलि अझ ट्याक्स आधारहरू चाहिँ तपाईँले चाहिँ अझ बढाउने कुरा त त्यो छोडिदिनुहोस् नबढाइकन पनि अहिलेको परिपाटीबाट पनि कमसेकम 3-4 खरब रुपियाँ तपाईँले बढी यी कारणले तपाईँहरूले गरेको अध्ययन तपाईँहरूका रिपोर्टका आधारमा चाहिँ हुन सक्छ त्यसो भएको हुनाले पनि यो यसमा शिक्षा स्वास्थ्यमा अनि बिजुलीमा चाहिँ ट्याक्स लगाउन आवश्यक छैन भनेर चाहिँ मैले भनेको थिएँ अर्थात् मैले यहाँ जोड्न खोजेको कुरा के हो भन्नुहुन्छ भने कर छुटहरू कतिपय भए छुटहरू भए उद्योगलाई इन्सेन्टिभ सुविधा दिने नाउँमा तिनको ठोस रूपमा कहीँ पनि चाहिँ सदुपयोग भएन परिणाम के भयो त भन्दा तपाईँले त्यस्ता छुटहरू दिँदै जानुभयो तर उद्योग औद्योगिकरणको प्रक्रिया जान्छ नि एकपछि अर्को गरिकन धरायसी हुँदै भयो जमानामा कुनै 10-12% होइन कुन ग्रास उत्पादनमा चाहिने औद्योगिक योगदान थियो भने अहिले 5% झर्या छ अझ त्यसभित्र अझ जुन किसिमको रोजगारी धेरै रोजगारी सिर्जना गर्थ्यो रोजगारी पनि एकपछि अर्को गरिकन खुम्चेर गयो अर्थात् के हो भन्नुहुन्छ भने तपाईँले दिएको सुविधाको नाउँमा पनि त्यो त्यसको दुरुपयोग भयो र आम रूपमा तपाईँले यस्तै चाहिने त्यही बिचको मार्चिङ अथवा तपाईँले बिचौलिया तन्त्र जे भने पनि यो बिचौलिया तन्त्रलाई हाबी गराउने परिपाटीलाई नै तपाईँले प्रोत्साहन गर्दै गएको हुनाले हामी औद्योगिकरणको क्षेत्रमा यो अवस्थामा छौँ र त्यसले प्रकारान्तरले चाहिँ निजी क्षेत्रको लगानी उत्पादित क्षेत्रमा लगानी प्रोत्साहन गर्न पनि त्यसले निरुत्साहित गर्यो भन्ने मलाई लाग्छ
2: नयाँ नयाँ प्रविधि उत्पादनहरू भइराखेको होला हामी चाहिँ भएको उद्योग पनि बन्द गरेर एकदमै आयातमुखी अर्थतन्त्रमा अहिलेसम्म निर्भर छौँ त्यही कुरामा आउँदैछौँ हामीसँग भएका सम्भावनाहरू अथवा चाहिँ आजभन्दा 2-3 दशक अगाडिसम्म चाहिँ यस्तो खालको उद्योगहरू थियो जुन चाहिँ अहिलेसम्म भएको भए हामी चाहिँ अझै अर्थतन्त्रमा यसले टेवा

0: गर्न सक्थ्यो भन्ने खालको यहाँलाई के छ सम्झना भएछ?
1: अहिले सबभन्दा अहिले सरकारले जुन किसिमको जुन इनिसिएटिभ पुरा गर्दैछ त्यो बेलामा हामीले अलिकति पछाडि फर्केर त्यो हेर्नुपर्ने जरुरी आवश्यकता छ। र मैले भन्दै आएको कुरा के गर्नुहुन्छ भने र त्यो तथ्यगत कुनै एउटा पूर्वाग्रह हिसाबले होइन, नेपालको औद्योगिकरणको अनुभव नेपालमा बेरोजगारी समस्या जसरी चाहिने चाहिने घनीभूत गरेर गएर 2022 चाहिने युवाहरू प्रतिदिन नेपाल छोडेर जानुपर्ने स्थितिको सुरुवात जुन ढंगले हामी सुन्नु भने त्यो इम्मेच्योर गलत ढंगले कौडीको मोलमा थुप्रै देशहरूमा चाहिने तपाईँको चाहिँ निजीकरण भएको छ। तपाईँले अगर चाइनाकै हेर्नुभयो भने जुन कम्युनिस्ट कन्ट्री चाइनाकै हेर्नुभयो भने पनि उद्योगको करिब एक तिहाई त्यहाँका चाहिने पब्लिक इन्टरप्राइजेसहरूलाई चाहिने प्राइभेटाइज गरेको छ चाइनाले। भारतमा हेर्नुहोस् अरू थुप्रै देशमा हेर्नुहोस् तर के हो भने तपाईँले प्राइभेटाइज गर्दाखेरि पहिलो कुरा तपाईँले मूल्य त्यहाँबाट तपाईँले प्राइभेटाइज के को लागि गर्ने त्यसबाट पैसा पनि आओस् अनि सरकारको जुन ढंगले दायित्व थपिरहेको छ राम्रो ढंगले सरकारले चलाउन सकेको छैन निजी क्षेत्रमा गएर चढाओस् चलोस् पनि भन्ने हो। तपाईँले बेच्दाखेरि गुन्द्रुकको मलमा बेच्नुभयो अब कस्ता उद्योगहरू बेच्नुभयो भने जुन सबभन्दा नाफामा थिए त्यो सबभन्दा विचित्र र अनौठो कुरा के छ भन्नुहुन्छ भने जुन नाफामा थिए तिनलाई तपाईँले पहिलो प्राथमिकता धेरै बस्नुभयो भनेपछि त्यही नै तपाईँको इन्टेन्सन के थियो भन्ने कुरा क्वेसन हुने भयो होइन। अर्कोतिर तपाईँले यस्तो एउटा मेकानिजम र सिस्टमको तपाईँले त्यो त्यो त्यो एउटा परिपाटीलाई चाहिँ तपाईँले ठोस स्थापित गरेर लिएर जानु पर्यो जसको कारणले तपाईँ निजी क्षेत्रमा गइसकेपछि त्यो चलोस् भन्ने कुरा तपाईँले सुनिश्चित गर्नुभयो। अझ कतिसम्म भयो भने हाम्रो चलेन त्यसो भएको हुनाले सरकारले हामीलाई अनुदान दिनु पर्यो भन्ने जस्तो कुरा भयो होइन, तपाईँको बाँसबारी छालादेखि लिएर होइन तिनीहरूको अवस्था चाहिँ के भयो होइन भन्ने बित्तिकै नाफामा रहेकालाई तपाईँले ठिक एउटा प्रक्रिया मेथडबाट चाहिँ तपाईँले निजीकरण गर्नु भएन। निजीकरणमा गएका पनि चाहिँ तपाईँको चाहिँ धेरै चाहिने उद्योगहरूको त्यस्तो सबै चाहिँ समाप्त भएर गए। र अझ अर्को यो कस्तो विडम्बना रहेछ भने तपाईँले हिजो फोन गर्दाखेरि मैले अझ थप रूपमा फर्केर हेर्दै थिएँ, हेर्दाखेरि चाहिँ अब पाँच छवटा त यस्ता तपाईँको निजीकरण भनेर तपाईँले घोषणा गर्नुभएको छ तर सरकारको दायित्व अरबौं रूपियाँ सरकारले तिरिहाल्छ होइन, तिन चाहिने व्यवहारिसी जस्तो अवस्थामा छन्। तिनको प्रपर्टी पनि यतिकै आइडियल बसिहाल्छ।
2: निजी क्षेत्रलाई के फाइदा थियो गर्दाखेरि
1: निश्चित होइन, सरकारको त्यो असक्षमता भन्नु, सरकारको त्यो तौर तरिका भन्नु, सरकारको उपेक्षा भन्नु, त्यो हिसाबले
2: अस्पष्टताको भयो।
1: अस्पष्टता भन्दा पनि अब त्यो वास्ता नगरे मतलब नगरे होइन, अब पाँच छवटा त चल्दै नचल्ने भए अरू चाहिँ चलेका पनि अब अहिले हेर्नुभयो भने कतिपय हेर्दाखेरि चाहिँ केही केही नाफामा छन्, 16-17 अहिले पनि चाहिँ घाटामा छन्। र त्योभित्र पनि अझ कस्तो छ भने कतिपय नचलेका होइन जसलाई व्यावसायिक हिसाबले चलाउनु पर्ने हो ती तपाईँको नेपालको विकासमा औद्योगिकरणमा रोजगारीमा अझ अघि मैले भनेको अग्र र पृष्ठ सम्बन्धको कारणले होइन कृषिलाईदेखि लिएर अरूलाई पनि टेवा गरेर दिने कुरामा तिमी स्ट्राटेजिकली रणनीतिक हिसाबले चाहिँ ती महत्वपूर्ण छन्। र अब कस्तो देखियो भने जस्तो सिमेन्ट उदयपुर तपाईँहरूले त्यति जान्नु भएन
2: होइन,
1: हामीले चाहिँ मैले चाहिँ कति त्यो 40-45 सालमा घर बनाउँदाखेरि सबभन्दा ती सिमेन्ट उद्योग के अरे चाहिँ तपाईँको त्यहाँको सिमेन्ट अनि हेटौँडा सिमेन्ट पाउँछ कि भनेर मान्छेहरूले 6 महिनादेखि लाइन लगाएर बस्ने त्यस्तो किसिमको
2: गुणस्तरीयता
1: त्यस्तो किसिमको ती अवस्था चाहिँ थियो। इँटाको त त्यस्तै किसिमको मान्छेहरूले जाने होइन, त्यो चाइनिज इँटा भनेर त्यो पायो भने अरू कुनै पनि इँटा नलगाउने त्यस्तो किसिमको, त्यसैले अब त्यो त्यस्ता त्यसलाई कसरी चलाउने भन्ने भन्दा पनि अब यस्तो बाई डिजाइन भन्नुहोस् बाई डिफल्ट भन्नुहोस् र यस्तो हावा लाग्यो कि तपाईँले त्यो उदारीकरणको नाउँमा अब त्यतापट्टि पनि अलिकति समय भयो भने हामी कुरा गरौँ होला। जस्तो 2008-09 पछि धेरै देशहरू जो तपाईँको उदारीकरणका चाहिने सबभन्दा चाहिने तपाईँको पृष्ठपोषक थिए होइन एडभोकेसीको रूपमा एडभोकेट थिए उनीहरूले पनि जुन ढङ्गले जुन यान्त्रिक तरिकाले टेक्निकल तरिकाले हामी चाहिँ उदारीकरणमा वाणिज्यीकरणमा गयो त्यो बेठिक थियो भनेर सामग्रिकतामा होइन अहिले पनि यहाँ चाहिँ नयाँ जेनेरेसनको चाहिने सुधारका कुराहरू भइरहेछन्। अहिले पनि बोइल डाउन टु ट्याक्समा कति चेन्ज गर्ने वा एक दुईवटा चाहिने त्यो आर्थिक कुरासँग क्रियाकलापसँग जोडिएका कतिपय कानूनका कुराहरूलाई कसरी तलमाथि गर्ने वा अरू जोडेर गर्ने तर सामग्रिकतामा तपाईँले आर्थिक सुधारको कुरा गर्नेतिर अहिले पनि त्यो सोच भइरहेको छैन. हिजो जसले चाहिँ नि तपाईँको बोइला उति गर्नुहुन्थ्यो थियो ओकालत गर्थ्यो उनीहरूले आफूलाई करेक्सन गरेर कतिपयले त अब संरक्षण वासम्ममा पुगे आइपुगेका छन् होइन त्यो मैले फेरि त्यता जानुपर्छ भन्न खोजेका छैन होइन तर पनि हिजो जुन ढङ्गले लगिएको थियो त्यो बेठिक थियो भनेर उनीहरूले करेक्सन गर्दैछन्. हामी अझै त्यहाँसम्म पनि यो विगतमा चाहिँ हामी हाल्यौँ. अर्थात् के हो भन्नुहुन्छ भने सरकारले कुनै उद्योग पनि खोल्नु हुँदैन सञ्चालन पनि गर्नु हुँदैन वा भएका पनि यत्तिकै होइन जे छ जसरी जान्छ जान्छ भनेर चाहिँ त्यतापट्टि चाहिँ तपाईँको पुरा उपेक्षा गर्ने कारणले गर्दाखेरि पनि हाम्रो मैले भनिहालेँ हाम्रो अधोगतिको हामी चाहिँ चरम बेरोजगारीको हामी आर्थिक विकासको हिसाबले जुन विभिन्न चरणका हिसाबले जुन अवस्था र स्थितिमा छौँ जुन ढङ्गले हामी पछाडि छौँ त्यसमा चाहिँ नि हाम्रो सामाजिक नीतिगत हाम्रो अपरिपरिकता र चाहिँ त्यो एकाङ्की सोच होइन अनि चाहिने प्रिकन्डिसन पूर्व शर्तहरूलाई चाहिँ ठिक ढङ्गले परिपूर्ति गर्नेतिर पनि ध्यान नजाने र अझ मूल रूपमा के हो भने जुन ढङ्गले तपाईँले यो सरकारी संस्थानको निजीकरण गर्नुभयो भएकालाई पनि तपाईँले ठिक ढङ्गले नचलाइकन चाहिने जुन किसिमले पूर्ण रूपमा उपेक्षा गर्नुभयो त्यसले पनि हामी चाहिँ नि ठुलो समस्यामा भएको अवस्थामा अहिले सरकारले चाहिँ नि केही इनिसिएटिभ लिन थालेको छ त्यसलाई एक ढङ्गले आम रूपमा भन्दाखेरि सकारात्मक रूपमा लिनुपर्छ भन्ने मलाई लाग्छ.
0: देशभित्र उद्योग धन्दा कल कारखानाहरू स्थापना भएर नि त्यसलाई प्रोत्साहन दिएन अथवा नियमित रूपमा सञ्चालन भएन त्यसैले हामी आयातमा निर्भर बन्यो जसले गर्दा पैसा सबै विदेशी हो भन्ने अहिलेसम्मको आम नागरिकको गुनासो. अहिलेको सरकारले के सोचिरहेको छ अलिकति सरकारको गतिविधि अब हुन त धेरै समय त भएको छैन तैपनि अलिकति मूल्याङ्कन गर्ने समय चाहिँ अब शुरू भयो भन्ने छ.
1: मैले अब आम रूपमा सरकारको कतिपय कदमहरू जस्तै त्यो बाजा पत्रमा पनि संस्थानहरू किनभने हामीले त्यो सार्वजनिक खर्चपूर्ण आयोगबाट पनि ठोस रूपमा हाम्रो संस्थानको बारेमा क्याटेगोरी चाहिँ कसलाई निजी क्षेत्रमा पठाउने कसलाई सहकारीमा गर्ने होइन कसलाई बाहिरबाट रणनीतिक चाहिने साझेदार चाहिँ लिएर आउने भनेर क्याटेगोरिकली हामीले दिएको थियौँ र कतिलाई गाभ्ने त्यो गाभ्ने तपाईँलाई थाहा होला हाम्रो सुझाव त्यो चाहिँ त्यो रेडियो नेपालदेखि लिएर नेपाल टेलिभिजन हामीले हामीले मर्जको अरू हामी तीन चारवटा चाहिँ मर्जको दिएको छौँ जस्तै हामीले त हेटौँडा सिमेन्ट उद्योग र अनि त्यसपछि उदयपुर सिमेन्टलाई मर्ज गर्नुपर्छ भनेको छ. त्यस्तै चाहिँ नि अहिले चाहिँ औषधि व्यवस्था बिगाएर अरू के जडीबुटी के छ भन्ने छ त्यसलाई पनि मर्ज गर्नुपर्छ भनेर भनेको छौँ र अर्को अर्को म्याग्नेसाइट र अर्को के छ त्यसलाई पनि हामी पाँच सातवटालाई मर्ज गर अनि प्राइभेट पार्टनरसिपमा निजी क्षेत्रसँग साझेदारीको चलाउनु भनेर भनेको
0: छौँ.
1: अर्थात् मैले अन्त नखोजेको के हो भने सरकारले के अरे अहिलेको जुन सरकार छ त्यसले आफ्नो वाचापत्रमा जुन किसिमको प्रतिबद्धता व्यक्त गरेको थियो त्यस अनुरूप यो पोइन्टमा चाहिँ अलिकति अगाडि बढ्न खोजेको छ र कतिपय कुराहरूमा जस्तो चाहिँ तपाईँको यो गभर्नेन्सको क्षेत्रमा सुशासनका क्षेत्रमा के के पनि तर पनि हाम्रो रूपमा चाहिँ के देखियो भने जुन एउटा म्याच्योर हिजोले परिपक्व हिसाबले होइन तपाईँको कतिपय मान्छेहरूलाई पक्रिने होइन हाजाटले पक्रिने कुनै किसिम प्रमाण नभइकन उनीहरू छुट्ने अनि उद्योगको क्षेत्रमा व्यापारको क्षेत्रमा ब्याङ्किङ सेक्टरको क्षेत्रमादेखि लिएर होइन त्यो त्यो अपरिपक्वता र अझ मैले त बजेटकै भन्दाखेरि पनि जुन ढङ्गको उहाँहरूले बाचामा जुन कमिटमेन्ट गर्नुभएको थियो रूपान्तरण र परिवर्तनको त्यो परिवर्तनको हिसाबले आएन बजेट यथास्थितिमा चाहिँ टेक्यो भनेर मैले भनेको थिएँ. त्यसमा आर्थिक क्षेत्रमा खास गरिकन अरूतिर म गइनँ आर्थिक क्षेत्रमा चाहिने जुन अपेक्षित चाहिँ जुन सुधार र परिवर्तनको खाँचो र आवश्यकता थियो त्यो ढङ्गले चाहिँ सरकार अघि डबल बढिरहेको अवस्था छ र त्यसलाई चाहिने अलिकति त्यो त्यो हो अलिकति कमजोरी भयो भन्ने कुरालाई सच्याउँदै अबका दिनमा अगाडि बढोस् भन्ने म चाहिँ चाहन्छु. यसमा चाहिँ जहाँसम्म संस्थानको कुरा हो यसमा खास गरिकन जस्तै तपाईँले चाहिँ कपडा
0: उद्योग
1: परीक्षा त्यो त भयो नि त्यसले कति लगानी चाहिन्छ के चाहिन्छ भन्ने कुरातिर पनि भएर अनि अब यो नेपालको चाहिँ सेनालाई चाहिँ त्यसको चाहिँ जिम्मा दिएछ तर पनि के हो भन्नुहुन्छ भने अहिले पनि कसरी हिजो पनि युवा त्यो ढङ्गले कतिवटा पुल अनि प्रेसरको आधारमा चाहिँ चलाउने प्रयत्नहरू जब विधा जस्तो मलाई याद छ जुन बुढाबुढी जुट मिल्सको कुरा होइन अरू जुन धागोको कारखानाको पनि होला त्यसले चर्चा राखेको त्यसपछि आएर यतापट्टि यो के टायरको
0: टायर गोरखकाली
1: गोरखकाली लगायतको कुरा चाहिँ नि यो अत्य ढुङ्गाले के पावलहरू भएका हुन् र के पावल हुने क्रममा चाहिँ सरकारको के अरे सम्पत्ति के अरे स्रोतको पनि चाहिँ दुरूपयोग भएको हो। त्यसो भएको उनीहरूले यो पहल गरिएको कुरा आफ्नो ठाउँ चिन्दै ठिकै छ, तर पनि के यसको डाउनसाइड रिस्क भन्छु मैले, यसको चाहिँ जोखिमताको कुरो के छ भने ती मेसिनहरू काम लाग्दैन भन्ने आइसक्यो, त्यसैले तपाईँले त्यो मेसिनहरू रिप्लेस गर्नु पर्यो। अनि अर्को कुरा के हो भने चाहिँ तपाईँले बाहिरबाट मात्रै अथवा भारतबाट मात्रै तपाईँले कच्चा पदार्थ ल्याउनु हो भने तपाईँले खुला बोर्डर छ, तपाईँको जुन किसिमको तपाईँको व्यापार सम्बन्ध आर्थिक सम्बन्ध छ होइन, र त्यो तपाईँको विशेष सुविधाजनक जुन किसिमको व्यवस्था छ त्यसले गर्दाखेरि तपाईँले मैले यसमा एउटा जोडिहाल्ने मलाई सम्झना भयो, म चाहिँ त्यो भने 3 महिना अगाडि म रिटर्न गएको थिएँ अनि यस्तै चेम्बर अफ कमर्स अनि सिसिआईका जिल्लाको प्रतिनिधिहरूसँग चाहिँ छलफल क्रममा एकजना एक्सक्लुसिभली तपाईँको यो कपडा उद्योगी हुनुहुँदैछ होइन, उहाँले एउटा अब जमानामा के गर्नु भएको रहेछ भने नेपालको तपाईँको प्रहरीलाई चाहिने कपडा पनि उहाँले सप्लाई गर्ने, मिलिट्रीलाई चाहिने त्यो ड्रेसको कपडाहरू पनि उहाँले गर्नुहुन्थ्यो। तर आज आएर अवस्था के हो भने अब इन्डियामा त्यो मेसिनहरूदेखि लिएर करदेखि लिएर अरू प्रकारका सुविधाहरू जुन ढङ्गले इन्डियामा दिने गरिरहेछ उद्योगिकहरूलाई, त्यसको तुलनामा हाम्रो हेर्दाखेरि उहाँले यसै भन्नुहुन्छ 30-33%
2: बढी
1: लागत चाहिँ नि हामीलाई बढी पर्छ, त्यसो भएको उनीहरूले हामी प्रतिस्पर्धामा जान सक्ने अवस्था नै छैन, त्यसो भएर हामी चाहिँ एकदमै उत्तानो परेर बसिरहेको छौँ भनेर उहाँले भन्नुहुन्छ। त्यसो भएको उनीहरूले त्यो कुरालाई मैले जोड्न खोजेको के भने तपाईँले कच्चा पदार्थ बाहिरबाट ल्याउने अनि स्वदेशमै यो विधि भनिएको रहेछ, यो दाङ त्यसपछि आएर होइन देखि लिएर त्यो बाँकै अरू 2-3 जिल्लामा चाहिँ कपासको खेती गराउने भन्ने भनिहाले रहेछ, अनि सबै यो हुँदा बित्तिकै बुटोक भागोलाई पनि तपाईँले चाहिँ एकैचोटि चाहिँ सञ्चालनमा ल्याउनु पर्यो, त्यसै गर्ने भन्ने कुरा योजना छ। तर पनि जोखिमताको पक्ष धेरै छ, मैले भनिहाले कच्चा पदार्थको कुरो, नयाँ ढङ्गको प्रविधिको कुरो, मेसिनको कुरो, अनि प्रतिस्पर्धी बनाएर बजारमा त्यो उत्पादन गरेको वस्तुलाई प्रतिस्पर्धी बनाउने कुरोमा ठूलो च्यालेन्ज छ। तर पनि त्यो च्यालेन्जलाई हामी स्वीकार गर्दै होइन यसले एउटा लोकदिनको नै यसले ठूलो टेवा पुर्याउने, यसले अन्तर्सम्बन्ध हाम्रो कृषिलाई पनि माथि उठाउने, किसानहरूलाई पनि माथि उठाउने होइन, एउटा आत्मनिर्भरतातर्फ पनि यसले टेवा पुर्याउने हुनाले जुन सुधार गरिएछ त्यो ठिक छ, तर यसभित्र ठूलो जोखिमताको पक्ष छ, त्यसलाई एकदम सुविचारित ढंगले योजनाबद्ध ढंगले कंक्रीट योजना बनाएर ती अहिले हामीले चर्चा गरेका समस्यालाई कसरी सम्बोधन गर्ने भन्नेतिर अहिलेदेखि नै योजनासहित अगाडि बढ्नुपर्ने खाँचोको आवश्यकता छ भन्ने मलाई लाग्छ। त्यसबाहेक अरू चाहिने 4-5 पनि सँगै टास्क फोर्स बनाएर होइन मैले हेर्दै थिएँ, तपाईँको हेर्दाखेरि चाहिँ नागरिक खालका तपाईँको जस्तो गोर्खाली रबर उद्योगको कुरा होइन, जलको चुनौत कारखानाको कुरा, विराटनगर जुन मिलको कुरा, बेलनगर चिनी कारखानाको कुरा लगायतमा अहिले सरकारले यिनीहरूलाई चाहिँ फेरि पुनर्सञ्चालन गर्नुभन्दा टास्क फोर्सदेखि लिएर एउटा गृहकार गरिरहेको छ। अघि मैले हामीले चाहिँ जुन हेटौँडा उद्योगको कुरा गऱ्यौँ नि, टेक्सटाइल उद्योगको कुरा गऱ्यौँ, त्यो त्यसमा जुन च्यालेन्ज छ त्यस्तै किसिमका च्यालेन्ज यिनमा अझ बढी च्यालेन्जहरू पनि छन्, ती च्यालेन्जहरूलाई पनि सम्बोधन गर्ने गरेर अगाडि जानुपर्छ। र तर के हो भने अघि मैले रिस्कको कुरा गर्दाखेरि यो अपर्च्युनिटी कस्ट भन्छ नि होइन, तपाईँले यतापट्टि लगानी गर्नु हो होइन, जसका कारणले गर्दा तपाईँले अर्को ठाउँमा लगानी गर्न सक्नुहुन्थ्यो, त्यहाँ त लगानी नजाने भयो होइन, अनि यता तपाईँले यो ठिक ढङ्गले यो दिगो हिसाबले तपाईँले चलाउन पनि नसक्ने, एउटा भावनामा बगेर सेन्टिमेन्टमा गरे नि त चलाउनु पर्छ भनेर अगाडि लिएर जानेर अनि केही दिनको लागि युवा पनि खाने सबैतिर होइन, फेरि यो जिरो सुन गेम जस्तो हुने त्यस्तो अवस्था नहोस् भन्नेतिर सरकारले चाहिँ नि ठोस ढङ्गले अहिले कन्क्रिट ढङ्गले अगाडि बढ्नुपर्छ। र यी अरू यी चाहिँ जुन हुन् यिनमा निजी क्षेत्रलाई मुख्य चाहिँ हिस्सेदार साझेदार बनाएर प्राइभेट पार्टनरसिपमा चलाउनुपर्छ। कतिपयलाई अघि मैले भने जस्तो हामीले जुन किसिमको सुझाव दिएका छौँ त्यति बेला मर्जर गरेर पनि चलाउनेतिर चाहिँ सरकार जानुपर्छ भन्ने मलाई लाग्छ।
0: तपाई अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामी कार्यक्रम बदलिदो नेपालमा औद्योगिक क्षेत्रको अवस्था, यसले अर्थतन्त्रमा पुर्याउने योगदान र सरकारले यस क्षेत्रलाई प्रोत्साहन गर्न शुरू गरेका काम बारे वरिष्ठ अर्थविद दिल्लीराज खनालसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: मेरो कपडा प्याकिङ गर्दै त सामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्दैन।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध क्यान्सरको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-4943-3335।

0: Zion Radio Network. तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 MHz देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकैसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा अर्थतन्त्रको मेरुदण्ड मानिने औद्योगिक क्षेत्रको विगत वर्तमान र भविष्यमा सरकारले यसको विकासका लागि शुरू गरेका प्रयास लगायतका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ अर्थविद डाक्टर दिल्लीराज खनाल।
1: उद्योगलाई समग्र अर्थतन्त्रसँग जोडेर हेर्दाखेरि अहिलेको सरकारले बजेटमा चाहिँ के के कुराहरू जोड्यो?
2: तीन चारवटा कुरा पक्ष
1: अलिकति जोड
2: किनभने तपाईँले मैले त मेरो 2005 किताब रहेछ एउटा होइन त्यसमा अझ एउटा जोइन्ट किताब थियो डाक्टर धनराज खनाल प्रोफेसर जो रिटायर हुनुभयो। हामीले त्यसमा त्यति बेलादेखि हामीले चाहिँ कराउँदै आएका थियौँ। के भन्नुहुन्छ भने तपाईँले एकातिर उद्योगलाई प्रोत्साहन गर्नुहुन्छ उनीहरूले चर्चा गर्नु होइन त्यो मिसलिनुभयो भनेर गलत ठाउँमा गर्नुभयो भनेर। अर्को रहेछ तपाईँले चाहिँ उपभोग्य वस्तु पुँजीगत वस्तु अनि कच्चा पदार्थ पनि एउटै दर छ नि भन्सार घर लगाउनुहुन्छ होइन त्यसो भइसकेपछि त प्रकारान्तले अझ धेरै हिसाबले अघि भने लगातका कुरादेखि लिएर बजारका कुरादेखि धेरै कुराले चाहिँ हामी प्रतिस्पर्धामा चाहिँ हामी धेरै कम छौँ। त्यसो हुँदा बित्तिकै त हामीले त के हुनुभयो भने तपाईँको नकारात्मक संरक्षण हुनुभयो नेपालका उद्योगलाई होइन यसै पनि धराशायी हुनुभयो भनेर हामीले भन्दै आएका थियौँ। अब अलिअलि आंशिक रूपमा 3-4 वर्षदेखि पनि धेरै कराउँदै दिइसकेपछि अनि हाम्रा धात्री निकायहरूले पनि यो व्यक्ति गाह्रै छ भनेर पनि मैले स्वीकार गरे। बल्ल उहाँकाले पनि अब ए भनेर बल्ल अलि कान ठडासो गरे अनि गरेका थिए। तर अहिले ठोस रूपमा क्याटेगोरीकली नै कतिवटा कति सय छ म चाहिँ कच्चा पदार्थमा जुन किसिमको छुट्टो सुविधा दिइएको छ होइन त्यो ठिकै छ। अनि सबै आएर चाहिँ तपाईँको सुरक्षा त्यो के अरे वस्तुहरू किन्नतिर प्रोत्साहन गर्ने होइन अनि डिजिटलाइज सिस्टमबाट अनि त्यो भ्याटमा छुट दिनुदेखि लिएर होइन तमाम कुराहरू चाहिँ जुन किसिमको बनाइएको छ त्यसले केही केही होइन जस्तो आइटी सेक्टरलाई चाहिँ विशेष प्रायोरिटी दिइएको छ होइन नेपालीहरूले बाहिर नयाँसँग जानु पाउने
1: स्टार्टअप भन्ने
2: छ स्टार्टअप पनि छ तर पनि के भएको छ होइन आइटी सेक्टरलाई जो प्रायोरिटी दिएको छ त्यो पनि ठिकै छ। अनि मैले भनेको तपाईँको यो एक्साइजको चाहिँ जुन किसिमको होइन के अरे एक्साइजदेखि लिएर आन्तरिक रूपमा एक्साइजमा अनि बाहिर चाहिने त्यो कच्चा पदार्थमा जुन किसिमको छुट दिएको छ त्यो पनि ठिकै छ। तर कंक्रिटली जुन समस्यामा निजी क्षेत्र चाहिँ फेस गरिरहेको जुन समस्यासँग जुझिरहेको छ होइन त्यसलाई सामग्रिकतामा करसहित होइन करसहित सामग्रिकतामा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरिकन जसरी आउनु पर्थ्यो त्यो नआएको एक त फेरि तपाईँ हुन्छ कतिपय झलेका कारणले गर्दाखेरि जुन किसिमको नकारात्मक जुन एउटा लगानी वातावरण अथवा डिसइन्सेन्टिभ प्राइभेट सेक्टर थियो त्यसको हिसाबले मैले त भन्ने के थियो भन्नुहुन्छ भने मैले त देवान लेखेँ। अब यो सब जुन म्यान्डेट सहित सरकार आएको छ त्यसले तात्कालिक अर्थतन्त्रलाई तात्कालिक रूपमा पुनरुत्थान गर्ने एउटा प्याकेज चाहिँ लिएर आउनुपर्छ। त्यसो गर्दाखेरि कर छुटदेखि लिएर ब्याङ्किङ सेक्टरमा जुन ढुङ्गाले पैसा चाहिँ आइडियो गरेर बसिरहेको छ होइन त्यो पैसाको पनि लगानी माग निजी क्षेत्रको हुने गरिकन र अर्थतन्त्रलाई पुनरुत्थान गर्ने एउटा तत्कालीन चाहिँ तपाईँको नीति योजना सहित चाहिँ सरकारमा आउनुपर्छ भनेको हिजो सरकार बनेपछि पनि आएन बजेटमा पनि त्यो ढुङ्गाले आएन यो वा त्यो ढुङ्गाले छरेर चाहिँ आयो के आयो तर एक्सपेक्टेड रूपमा यसले इन्डस्ट्रियलाइजेसनमा ठूलो टेवा दिन्छ भन्ने कुरा त निजी क्षेत्रले अहिलेसम्म पनि विश्वास नगरिरहेको अझ कतिपयले जुन चर्चा गरेका कुरा सरकारका हामीहरूले भन्छौँ जुन ढंगले मान्छेहरूले पक्दैन र
1: एकातिर उद्योगहरूलाई प्रोत्साहन गर्ने उहाँहरूको लगानीको सुरक्षा समग्र जिम्मा सरकार लिन्छ भन्ने खालको म्यासेज शुरूमा दियो तर पछि धरपकड हुँदाखेरि अहिले अर्थतन्त्र अलिकति सुस्त आयो यो सरकारले व्यवस्थापन गर्न सकेन त्यसैले यसको चाहिँ परिणाम देखिएको छैन भनिन्छ जस्तो पुँजी बजारको कुरा छ होइन अनि बजारमा पनि अब उद्योग व्यवसायहरू कोही पलायन भइरहेको भन्ने आन्तरिक कहिले सुनिन्छ होइन यो कुराहरूमा सरकार चाहिँ अहिले अलिकति केही कुरा बुझे अवस्था हो अहिले केही बन्द भए पनि देखिन्छ
2: जोडिहालौँ के यहाँ कस्तो अनि उल्टो बाटो हो यो सरकार बजेट आउँछ बजेट आएपछि अनि चाहिँ प्रधानमन्त्रीले चाहिँ उद्योगीहरूसँग इत्यादिसँग चाहिँ भेट्ने कुरा गर्नुहुन्छ होइन त्यसपछि आएर तपाईँको अनि मोनिटरी पोलिसी आउँछ मोनिटरी पोलिसी आइसकेपछि अर्थमन्त्रीले चाहिँ राष्ट्र ब्याङ्कका चाहिँ पदाधिकारीलाई बोल्नुहुन्छ र अझ के अरे बोलाएर चाहिँ कुरा गर्नुहुन्छ र अझ मलाई चाहिँ स्ट्राइकिङ के भन्नुहुन्छ भने जुन बेलामा तपाईँले राष्ट्र ब्याङ्कको सेन्ट्रल ब्याङ्कको नयाँ के अरे एक्टमा चाहिँ सुधार गर्दै हुनुहुन्छ तपाईँले उद्देश्य चाहिँ त्यही पुराना चाहिँ उद्देश्यहरू राष्ट्र ब्याङ्कका रोल के हुने भनेर चाहिँ राख्नुहुन्छ तपाईँहरूले नयाँ ढङ्गले राष्ट्र ब्याङ्कले चाहिँ भूमिका खेल्न पर्यो भनेर तपाईँले बनाएको कानूनमा जुन किसिमको प्रोभिजन गर्नुभएर पार्लियामेन्टमा पेश गर्नुभएको छ त्यो पुरा नै छ अनि तपाईँले यहाँ छलफल गर्दाखेरि के गर्नुहुन्छ भनेदेखि तपाईँहरूले नयाँ ढङ्गले नयाँ ढङ्गले तपाईँहरूले चाहिँ भूमिका खेल्न पर्यो भन्नुहुन्छ त बान्नु भएको छ जस्तो भन्नुहोस् न तपाईँले सुन चाहिँ इम्फ्यासिस चाहिँ सेन्ट्रल ब्याङ्कको केमा दिनुभएको छ स्थायित्व स्थायित्व पनि माग पक्षबाट स्थायित्व बाह्य र आन्तरिक स्थायित्व गर्नु भन्नुभएको छ होइन तर हाम्रो जस्तो देशमा चाहिँ जबसम्म सप्लाई आपूर्ति पक्ष ठोस हुन्न तपाईँले चाहिँ त मूल्यमा स्थिति ल्याउनै सक्नुहुन्न नि होइन अनि बजेटमा के अरे बजेटले अथवा सरकारले गरेको कुरा सरकारसँग समन्वय गर्ने भन्नुभयो सरकारको पहिलो स्टेज भने त उच्च आर्थिक वृद्धि हो नि त्यो उच्च आर्थिक वृद्धिलाई योगदान गर्ने गरेर तपाईँले ल्याउने मौद्रिक नीति के हुन्छ तपाईँले अनि चाहिँ त्यो विभिन्न सेक्टरमा दिने चाहिँ प्राथमिकता के हुन्छ त्यसको चाहिँ अन्तर सम्बन्ध के हुन्छ भन्ने कुरा तपाईँले ठोस नगर्ने होइन तपाईँको रोजगारी र आर्थिक वृद्धि त तपाईँको मौद्रिक पोलिसीको चाहिँ लक्ष्य नै होइन होइन त्यो एकापट्टि छ तपाईँले यता आएर नयाँ ढङ्गले तपाईँले भूमिका खेल भन्नु त्यसो भएको उनीहरूले पनि के हो भन्नुहुन्छ भने एकातिर सुरुवाती भनेको थियो भने सरकारका हरेक गतिविधिहरू अपरिपक्व भए र त्यो धरपकडको पनि अपरिपक्व भयो स्थापित भइसकेपछि प्रुभेन भइसकेपछि तपाईँले जाने होइन स्टाब्लिस गरेपछि मात्रै चाहिने तपाईँले कसैलाई पक्राउनु पर्यो नि अहिले पक्राउनु त सबैलाई पर्यो जसले बदमासी गर्छ त्यसलाई त पक्राउनु पर्यो त्यसमा होइन होइन त्यही भएर अपरिपक्व भयो अपरिपक्व भएर अझ सबभन्दा डेन्जर के हो भने तपाईँले अलिकति संकेत गर्नु पनि खोज्नुभयो ठुलो स्केलमा ठुलो मात्रामा हाम्रो पुँजी पलायन भएको र यही स्थिति कहाँ हुने हो भने ठुलो मात्रामा अझ थप रूपमा पुँजी पलायन भएर जाने त्यो खतरा छ त्यसो भएको हुनाले सरकारले त एउटा कन्क्रिट अब त्यसलाई के पत्र भन्नु कंक्रिटली त्यो ठोस गर्ने गरेर त्यो विश्वास आर्जन गर्ने हिसाबले होइन त्यो प्रधानमन्त्री तहबाटै होइन वा सरकारले एउटा भन्नुहोस् न त्यो के पत्र पत्र भन्नुहोस् कि चाहिँ वाटे भयो होइन त्यो त्यस्तो किसिमको ल्याएर सबैलाई आश्वस्त गर्ने र अनि त्यसपछि ब्याङ्किङ सेक्टरमा जुन किसिमको तरलता थुप्रिएको छ त्यो तरलताको पनि माग बढ्ने र कतिपय ठूला प्रोजेक्टहरू सञ्चालन गरेर त्यो ब्याङ्किङ सेक्टरको पनि चाहिँ के गर्ने त भन्दाखेरि पैसा तान्ने गर्नुपर्छ अदरवाइज चाहिँ के हुन्छ भन्नुहुन्छ भने पहिलेसम्म त्यो ब्याङ्कहरूमा रहेको पैसा होइन त्यो तरलता व्यवस्थापन गर्ने भने राष्ट्र ब्याङ्कले थुपार्दै जाने अनि त्यसले गर्दा प्रकारान्तले अलिकति रेस्क्यु त हुने भयो ब्याङ्किङ सेक्टर अनि यो तपाईँले कहिले अनन्तकालसम्म यस्तै गरेर तपाईँले थ्याक्न सक्नुहुन्छ ब्याङ्किङ सेक्टरलाई
1: अहिले पनि ब्याज
2: घटाएको छ त्याक्न सक्नुहुन्छ थ्याक्न सक्नुहुन्छ होइन ब्याङ्किङ चाहिँमा जिरो इन्ट्रेस्ट रेट हुँदाखेरि पनि लगानी माग भएन भन्ने कुरा बुझ्नु परेको परेन अनि त्यसको आँखा चिन्नेर तपाईँले भाषण गरेर लगानी गर भनेर हुन्छ जिरो इन्ट्रेस्ट रेट हुँदा पनि लगानी माग किन भएन किन यत्रो क्राइसिस अफ कन्फिडेन्स भयो किन
1: मौद्रिक नीति कर्मकाण्डी आयो भन्ने पनि एउटा आलोचना भयो त्यो बेला
2: एकदम होइन मैले नै भने
1: सरकारले बजेट
2: मैले भने मैले कमेन्ट गर्दाखेरि के भने यस्तो खालको तपाईँको गृह कार्य बिनाको झारा टार्ने मौद्रिक नीति मैले धेरै वर्षदेखि मैले देखेको थिइनँ भनेर विद्यापराजमै कमेन्ट
1: राष्ट्र ब्याङ्कले सरकारलाई नै जिम्मा दिए जस्तो कार्यान्वयनमा यो चाहिँ
2: भन्ने एकदम त्यसो भए उहाँले पनि के गर्नुहुन्छ भने सरकारले अहिलेसम्म जुन किसिमको गतिविधि गरिरहेको छ जुन किसिमको म्यान्डेट छ जनताको अहिले पनि त्यो अनुसार भरोसा र विश्वास छ होइन त्यो विश्वासलाई कायम गर्नको निम्ति पनि पुरै टोटल रिभ्यू गरेर अहिलेसम्म होइन नयाँ सिराभा एउटा मोमेन्टम क्रिएट गर्ने हुन्छ नि विश्वासको कन्फिडेन्सको होइन त्यो क्रिएट गर्ने सबैतिर सरकारलाई सहित आम जनतालाई सहित गर्ने गरेर चाहिँ सरकार अगाडि बढ्नु पर्ने हुन्छ र यहाँ त के छ भने अब मैले कसरी भनिरहनु हिजो केही तपाईँ बजारमा जानु हो भने केही कुरा सुन्न सक्ने नै छैन मैले हेर्दाखेरि खसीको मासु 1700 किलो छ
1: मैले यो बजारकै कुरामा जोडेँ यहाँले यसैमा थप्नु होला हिजो जस्तो यो सरकारले अलिकति आफ्नै सरकारी संयन्त्रहरूलाई पनि विश्वास नगराएर सोमबार मात्रै सरकारले यो आयल निगमबाट बिक्री वितरण भइराखेको थियो होइन डिपोहरूबाट दिइरहेको थियो पसलमा आफै सरकारले चाहिँ सञ्चालन गर्यो 8-10 ठाउँमा अनि काठमाडौँ उपत्यकामा कतिपय ठाउँमा त्यो मान्छे पाएको नपर्ने ठाउँमा नहुँदाखेरि त्यो झन आलोचना भएपछि फेरि फुर्का लियो अब प्रहरी प्रशासनमा पनि त्यस्तो कहिले कहिले देखिन्छ कुराकानी सुन्दाखेरि
2: के गर्नुहुन्छ भने मान्छेहरूको
1: कर्मचारीमा अलिकति समय आउँछ
2: आम रूपमा कर्मचारी पनि अझ बढी छ आम रूपमै मान्छेहरू पर्खेर हेर र दिन प्रतिदिन चाहिँ नि अविश्वास
1: यसले के गर्छ भन्ने
2: नै अविश्वासको वातावरण चाहिँ मर्दै गएको छ यो राम्रो संकेत होइन त्यसो भएको हुनाले पनि सरकारले चाहिँ सुविचारित ढङ्गले अलिक प्रम्प्ट अहिले एउटा विश्वास आर्जन गर्ने गरिकन अगाडि जानुपर्ने आवश्यकता खाँचो छ र त्यो सन्दर्भमा अलिकति हामीले जुन विषयमा कुरा गरिरहेका छौँ यहाँ पनि कतै भावनामा बढेर चाहिने तपाईँको सञ्चालन गर्न अगाडि अग्रसर हुने अनि सरकारले पैसा पनि त्यसमा खर्च गर्ने होइन अरूतिर जानुपर्ने पैसा त्यहाँ गर्ने तर बीचमा एउटा व्यवसायी जस्तो भएर झन् खतम हुने अवस्था नआओस् भन्नेतिर अलिक परिपक्व ढङ्गले कदम चाल्नु पर्ने कुरा यहाँ अहिलेका जुन चाहिँ हामीले घटनाक्रमको चर्चा गर्यौं त्यसले पनि त्यो कुरालाई चाहिँ थप रूपमा उजागर गर्छ भन्ने मलाई लाग्छ
1: अहिले सरकारले चलाउँछु भन्ने केही समय देखाउने फेरि निजी क्षेत्रलाई दिनुपर्यो त सकिँदो रहेछ भन्ने खालको त्यो स्थिति नआओस् भन्ने अब सुझाव
2: त्यही बासबारी जस्तो हुने
1: फेरि अन्त्यमा व्यवसायमाथि नै धरपकड भएर उहाँहरू समस्या
2: चाहिने हामी त उद्योगीकरणमा त सुन्नतिर झर्ने
1: अब बन्द सरकारी उद्योग मध्ये पनि कस्ता प्रकृतिका उद्योगलाई चाहिँ प्रोत्साहन दिने र कतिपय उद्योगहरू अनावश्यक पनि हुन सक्छन् भन्ने चर्चा पनि गरिन्छ अहिले पेट्रोलियम पदार्थ दैनिकमा भइरहेको छ अलिकति ठूलो मात्रामा अनि अरू पनि सम्भाव्यताको हिसाबले प्राकृतिक ग्यासहरू पनि धेरै छ त्यसमा अध्ययन अनुसन्धानको कुरा छ अब त्योभन्दा माथि गयो भने युरेनियमको पनि सम्भावना छ भनिन्छ होइन यस्ता कुराहरूलाई सरकारले नीतिगत रूपमा कसरी सुधार गरेर के कानून व्यवस्था गर्छ
2: जति बेला योजना आएको थियो त्यति बेला पनि हामीलाई चाहिँ सपोर्ट गर्नु पर्यो भन्ने मान्ना साइडको अर्को के नेटवर्क त्यो त्यही पनि त्यो प्रक्रिया अहिलेसम्म पनि कन्टिन्यू छ भन्ने मलाई लाग्छ त्यो कतिपय त्यति बेलै पनि हामीले चाहिँ 2075 पनि हामी चाहिँ सुनाव ल्याएछौँ क्याटेगोरिकली जुन काम नलाग्ने खालका हुन् त्यसलाई चाहिँ तपाईँको चाहिँ टोटल डिसमेन्टल गर्ने होइन जुन सरकारको दायित्व हो हामी भोलि हामी फाइनल फाइनेन्सहरू गर्ने उनीहरूलाई चाहिँ ठोस रूपमा पब्लिक प्राइभेट पार्टनरसँग गर्ने र त्यसमा अझ प्राइभेट सेक्टरलाई चाहिँ मुख्य सेयर दिएर जसको कारणले त्यो म्यानेजमेन्टमा उनीहरूको चाहिँ अहम भूमिका होस् भन्ने ढङ्गले जानुपर्ने आवश्यकता छ तपाईँले भने जस्तो के हो भने क्याटेगोरिकली कतिपय काम नलाग्ने खालका छन् तिनलाई चाहिँ टोटल डिसमेन्टल गरेर जानुपर्छ र कतिपयलाई गाभ्ने होइन कतिपयमा बाह्य स्ट्राटेजी पार्टनरलाई भन्नुहोस् नेपाल एयरलाइन्समा हामीले त्यति बेलै हाम्रो सुझाव थियो एउटा बाहिरकोबाट स्ट्राटेजी पार्टनर ल्याउनुहोस् होइन जो ज्यादै प्रिमियम होइन चलाइरहेका चाहिँ कम्पनीहरू छन् जसको ट्रेडमार्क असाध्यै राम्रो छ होइन रेपुटेसन तिनीहरूलाई ल्याएर लगानी गर्नुहोस् त्यसो भइसकेपछि तपाईँले एक वर्षमै तपाईँले के गर्न सक्नुहुन्छ तपाईँको नेपाल चाहिँ एयरलाइन्सलाई चाहिँ कहाँको कहाँ पुर्याउन सक्नुहुन्छ त्यस्तै अरू ठाउँमा पनि ल्याउन सकिन्छ भनेर चाहिँ हाम्रो सुझाव थियो र केही केही एक दुईवटा जस्तो नेपाल टेलिकममा अहिले सरकारले केही त्यतापट्टि बजेटमा चाहिँ हामी बजेटमा आएको छ स्थिति छ तर यसलाई एकदम विथ प्रायोरिटी रिसोर्स ड्रेन पनि नहोस् यो अनिश्चितता सधैँ अनिश्चितता पनि नहोस् अनि निजी क्षेत्रले पनि हामीलाई चाहिँ सरकारले विश्वास गरेर हामीलाई पनि सहभागी बनायो भनेर उहाँहरूलाई पनि एउटा कन्फिडेन्स चाहिँ डेभलप होस् होइन एक्सक्लुसिभली जो चाहिँ तपाईँको पब्लिक युटिलिटी सर्भिसेस जो सरकारको दायित्व हो खानेपानीका कुरा होइन तर त्यो खानेपानी भनिरहेको हामीले चाहिँ के बनाइदियौँ भने यो खानेपानी प्रदेशको भएको हुनाले जुन केन्द्रले राख्ने खानेपानी संस्थान हो नि त्यो खानेपानी संस्थानलाई चाहिँ डिसमेन्टल गर्नुपर्छ भनेर भन्नु प्रदेशहरूलाई नै जिम्मा दिन्छ होइन त्यसो भएको हुनाले त्यहाँ एउटा एफिसियन्टली थोरै स्रोतले रिसोर्स ड्रेन नहुने गरिकन कुशलतापूर्वक चलाउने प्रतिस्पर्धामा अनि जनतालाई पाउने सेवा पनि तपाईँको चाहिँ सस्तो सुलभ तरिकाले उपलब्ध हुने र सधैँ आम रूपमा चाहिँ तेलुगुको चाहिँ उद्योगकरणदेखि लिएर आगामी सेवाहरू पनि जनताले प्राप्त गर्ने त्यो त्यो नयाँ दिशामा ठोस एउटा कम्प्रिहेन्सिभ तरिकाले अहिले एउटा कदम चालिरहेको त्यो दिनेछ तर आम रूपमा समग्रतामा संस्थानहरू सुन्नु कसरी अगाडि जाने भनेर एउटा भरपर्दो एउटा कानुन हुनुछ सरकारलाई अहिले आउनु पर्ने खाँचो र आवश्यकता छ.
0: अब अहिले वैदेशिक रोजगारीको विकराल अवस्था र यसलाई औद्योगिक क्षेत्र विकास गरेर देशभित्र रोजगारी सृजना त्यो पनि अझ वैदेशिक रोजगारीमा जसरी अलिकति आर्थिक अलिकति बढ़ी देखेर जाने प्रचलन छ त्यसलाई कम गर्नका लागि सरकारले चाहिँ के गर्नु पर्यो उत्पादन मात्रै बढ़ाउने अथवा चाहिँ त्यो अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम त्यसलाई प्रतिस्पर्धामा लैजाने
2: यदि ठोस कमिटमेन्ट सहित होइन विभिन्न एकीकृत तपाईँको सुविधादेखि अन्य अन्य कुराहरूसित अगाडि जाने हो भने मलाई लाग्छ जस्तो हामी सातवटै प्रदेशमा होइन औद्योगिक क्षेत्रहरू खोल्ने भन्नु भनेको छ अझ घोषणामा त बजेटमा तपाईँले याद गरिदिनु होला रिक्वेस्टदेखि दशकौंदेखि चाहिँ एक गाउँ एक उद्योग एक उद्योग राम्रै छ र अब तपाईँको जुन किसिमको सङ्घीय संरचना छ त्यस अनुसार तपाईँले कतिपय ठाउँहरूमा तपाईँले स्थानीय तहदेखि नै व्यापक रूपमा अनि तपाईँले साना उद्योग व्यवसायलाई चाहिँ सञ्चालन गरेर लिएर जान सक्नुहुन्छ. मैले हेर्दै थिएँ म फेरि पनि सम्झेँ हेर्नुहोस् त्यो दिल्लीको नजिकमा त्यो एउटा पालिका एउटा सेसनमा गएको थियौँ त्यो लिडरसिपको कस्तो महत्व हुन्छ भनेर त्यहाँ चाहिँ मलाई गर्व लाग्यो कि तपाईँ त्यो कुटीर उद्योग त्यहाँ मान्छेहरूलाई त्यो त्यो व्यवसाय परम्परागत व्यवसायसँग इन्भल्भ भएका मान्छेहरूलाई ल्याएर उद्योग गरेको सबै मान्छेहरूले पनि रोजगारी पाउने एउटा अवस्था भएको र त्यसरी त्यो ढङ्गले प्रमोट गरेको चाहिँ मैले त्यहाँ देखेँ. त्यति मात्रै होइन शिक्षामा पनि होइन शिक्षकहरू छन् उनीहरू नराम्रो आयो बाह्र जन बनाउँदो गराउने यतिसम्म कि स्वास्थ्य केन्द्र खोल्न पर्ने हुने एकदम ड्राइभिङ चाहिँ त्यो पालिकाको लिडरसिपले चाहिँ त्यहाँ राम्रो गरेको मैले देखाएको थिएँ. अर्थात् त्यो भनेर के हुने सम्भावनाको हिसाबले पसिबिलिटीको हिसाबले प्रस्पेक्टको हिसाबले तपाईँ ग्रासरुट रेटदेखि नै एउटा मोबिलाइजेसन गरेर पालिकाहरू अनि केही मात्रामा चाहिँ अब प्रदेशको कुरा अलि ठोस रूपमा अलि लार्जर स्केलमा चाहिँ केन्द्र सङ्घले गर्ने गरिकन जान सकिने स्कोप सम्भावना छ. केही केही कुरा चाहिँ नीतिगत रूपमा त्यो बजेट वा अरू हिसाबले घोषणा भएका पनि छन् तर के हो भने तपाईँले घोषणा गर्नुहुन्छ तर त्यो व्यवहारमा कार्यान्वयनमा जानेतिर चाहिँ ठुलो समस्या हुन्छ र त्यतिको घोषणा घोषणामा सीमित रहने त्यो अर्को ठुलो रोग छ भन्ने मलाई लाग्छ.
0: यो सरकारले जसरी अहिले सरकारप्रति आम नागरिकको व्यापक अपेक्षा थियो त्यसमा अब घोषणा गरेका उद्यमशीलता प्रोत्साहन कार्यक्रमहरू व्यवहारमा लागू गर्नका लागि र अहिलेको अवस्थाबाट जसरी पर्खर हेरेको अवस्थामा उद्योग व्यवसायहरू छन् उहाँहरूलाई चाहिँ स्थिर मानसिकतामा ल्याउनका लागि गर्नुपर्ने सुधारहरू के हुन्?
2: तपाईँको एकाङ्की तरिकाले गुनासो गर्छु गुनासो गर्छु गुनासो किनभने जब तपाईँ समग्रतामा त प्रणागत रूपले तपाईँको समस्या हुन्छ नि त्यहाँ तपाईँले एक ठाउँमा कसैलाई खुसी पार्नको निम्ति नि एपिसमेन्ट हुन्छ नि यसो हेर्दा कानुन सुन्दाखेरि बडा राम्रो होइन कसैले अलिअलि मात्रामा फाइदा लिने तर आम रूपमा त्यसले गुन्जान गर्ने अब त्यस्तो किसिमले हुँदैन. अघि मैले भने फेरि कुरा म दोहोऱ्याउँछु म एउटा ठोस कार्ययोजना बनाएर होइन कार्ययोजना बनाएर त्यसभित्र त्यो कार्ययोजना बनाउँदाखेरि तपाईँले विभिन्न सरोकारवाला अझ त्यसलाई पनि निजी क्षेत्रभित्र पनि अझ सबभन्दा प्रताडित बने साना उद्योग व्यवसायका व्यवसायको क्षेत्र छ तिनीहरूलाई समेत चाहिँ को सहायतामा ठोस कङ्क्रिट ट्याक्सको हिसाबले के हो होइन अनि त्यसपछि जग्गा प्राप्तिको हिसाबले के हो ठेक्कापट्टाको हिसाबले के हो बजारको हिसाबले के हो प्रविधिको हिसाबले के हो होइन कहाँ अवरोधहरू छन् त्यसलाई कसरी फुकुवा गर्नेदेखि र अनि त्यो त्यसमा चाहिँ तपाईँले प्रवेश र स्थानीय तहलाई कसरी फेसिलिटेट गर्ने र उनीहरूलाई इन्सेन्टिभाइज गर्ने त्यो दिशामा जाऊ. यहाँ त भयो के भन्नुहुन्छ भने प्राथमिकता भने यहाँ त पूर्वाधारमा तपाईँ प्रदेशमा जानुहोस् स्थानीय तहमा
0: जानुहोस्
2: तर त्यसको अर्को पनि त्यसको अन्तर सम्बन्ध छ. मैले त्यहाँ धेरै भने त्यो पूर्वाधारमा बढी पैसा जाने त्यो पूर्वाधारमा जाने होइन त्यसैले गर्दा त्यो इन्टायर अघि तपाईँ हामीले भने जस्तो जुन चाहिँ यो बिचौलिया तन्त्र सबैतिर जाने जुन हुन्छ त्यसमा ब्रेक थ्रु गर्ने गरिकन तपाईँले त्यो कार्य गर्छ शोषण मात्रै भएर सुशासनमा तपाईँले पासपोर्ट टाइममा दिने होइन अथवा जाने कुनै मालपत कार्यालयमा अलिकति फेसिलिटेट गर्ने के तपाईँले गर्नु सुशासन भने त त्यो त्यहाँ मात्रै होइन सबैतिर हुन पर्यो अघि हामीले मूल्यको चर्चा गर्यौँ अघि हामीले ग्यासको चाहिँ लाइन मात्रै छ अनि हामीले ग्यासको चर्चा गर्यौँ होइन बजारमा हेर्दाखेरि केही कुरा छुने नै छैन अनि हरेकतिर चाहिने जुन किसिमका कतिपय अभिव्यक्तिहरू आइरहेका छन् तिनले सुशासन होइन कुशासनलाई प्रमोट गर्ने किसिमका जिम्मेवार तहबाट चाहिने अभिव्यक्तिहरू आइरहेका छन् त्यसो भएको हुनाले सुशासनलाई ठोस गर्ने होइन सँगै कहाँ सुविधा दिनुपर्छ कहाँ के गर्नुपर्छ गर्ने एउटा टाइम बाँधौँ अघि मैले भने जस्तो अर्थतन्त्रलाई कसरी रिभाइभ गर्ने त्यो प्रोसेसमा तपाईँको निजी क्षेत्रको लगानी विश्वास कसरी जगाउने र उद्योगको जुन बिहारको अवस्था छ त्यसलाई कसरी गर्ने त्यो प्रक्रियामा तपाईँले यो निजीकरणको अहिले जुन र अथवा जुन उद्योगहरू छन् ती उद्योगहरूलाई पनि सञ्चालन गर्ने जुन किसिमको योजना बन्नु भएको छ त्यसमा प्राइभेट सेक्टरलाई पनि त्यही बोटमा ल्याएर अगाडि बढाउने हिसाबले तपाईँ इन्टायर अहिलेसम्म तपाईँले चार महिना वा कति भयो सरकार सञ्चालन भएको त्यहाँ भएका मेजर ल्याक्सेसहरू कमजोरीहरू त्यसले जुन किसिमको जताततै चाहिने व्यक्तितिर अन्धविश्वासको स्थिति पैदा गरिरहेको छ त्यसलाई चिर्ने गरिकन एउटा ठोस कार्ययोजना बनाएर अगाडि जानुपर्ने खाँचोको आवश्यक छ कार्ययोजना र एक्सन प्लान त्यो बनाएर सुशासनलाई केन्द्रमा राखेर त्यो मुखले होइन सुशासनको कुरा गर्ने प्रकार अन्तले तपाईँको कुशासन हुने जुन किसिमका कतिपय घटनाक्रमले देखेका छौँ हामी त्यो कुरालाई पनि चिर्ने गरिकन सरकार अगाडि आउनुपर्छ भन्ने मलाई लाग्छ।
0: हस् यहाँलाई महत्वपूर्ण समय र कुराकानीको लागि धेरै धेरै धन्यवाद।
2: अनि मलाई पनि आफ्नो कुराहरू राख्ने जुन किसिमको मौका दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।
0: वरिष्ठ अर्थविद डाक्टर

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: कृषि र भेटनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना.
4: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ.
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म. प्रवेश परीक्षा 2083 भाद्र 30 गते.
4: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ.
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Soundcheck. Surya FM. Studio time.
2: It's 9 PM. Ratko 9 baje.
3: Time check ko saathma. New Star Digital Color Lab tatha Jwalamay Offset Press. Solu Dutku Nagar Palika 5 Solu Khumbu.
4: Didi, aaja bholi mero shrimanlai ke bhayeko? Chito ghar pani aaunu एकले बस्न रुचाउनु हुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खूब पढ्ने मान्छे अहिले किताबै हेर्न मन हुन्न नै पहिला त त्यस्तो मान्छे हुन्न के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यो त लागौँसो कोलकातामा देखिने जस्तै लक्षण छ त कतै लागौँसो त भाइ के भएको तिमीलाई मुधाती भन त
5: खै दिदी के भन्नु र साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिनँ र खाने त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लट लागेछ छाट्नै सकिनँ अहिले पनि गाह्रो भइरहेको छ
4: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको हिसाब पो छार्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु गएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
5: हुन्छ दिदी धन्यवाद अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर
4: बारिशमा लज सृजना गरी दुवैसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाते मालो गर्नु लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्
6: ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नुभएको
7: दिनु भएन औषधि हालेको
6: लौमा शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
7: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
6: हेर्नुहोस् है यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
7: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी
6: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
7: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
6: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
7: हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
8: नेपाल सरकार विज्ञापन

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदली सेवा ग्रहण महानुभाव यातायात व्यवस्था कार्यालय प्रबंधन सेवा प्राप्ति को सहजीकरण का नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त कर सकूने सेवा प्राप्ति को नागरिक सहायता कक्ष में संपर्क राख् अनुरोध कर सेवा प्राप्ति में कसई को प्रलोभन नगरी आपको सेवा लीन हार्दिक अपील करद सेवा प्राप्ति में कई गुनासो आए में गुनासो सुनने अधिकार कार्यालय प्रमुख सोझे संपर्क राख्न सकूने कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर
1: हाम्रो मामुले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
2: हो र
1: होइन होला त्यस्तो त
2: सोहिता तिमीहरूको के खासकुस कुरा हुँदैछ के भयो भन त
1: के भएन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
3: हुन्छ
4: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
0: हिंसाबाट बचाउ र बचाउ यौनजन्य हिंसा सामाजिक अपराध हो बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहित

0: ডাড়া পাখা লালে ধরে দুঃখ দিও তিন দিন বসে কে নিগো ভাই নি ডাক্তার
1: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
0: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
1: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ ट्राफिक गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बच्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
1: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
0: हजुर
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
0: हवस् डाक्टर साहब हजुरले भने यसरी गर्छु
2: नेपाल सरकार विज्ञापन
3: सधैँभरि रोजे
4: डिस्काउन्ट खोज्दैछ।

0: मेरो पाङका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले घाँटेको क्यान्सर छ, बाँचेर पनि म मलाई तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य श्वासमै समस्या देखियो। धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य हिसाब भ्रमपूर्ण विज्ञापन तथा सूचना गर्नु। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गौ। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: आज कति दिन रे?
4: तीन दिन भयो।
3: तिमीलाई थाहा छ दिन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
4: के हुनु सुन्नु नहुने होइन कि, सफा गरी भइहाल्यो नि।
3: जेसुकै भन, म छुन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
4: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा छुनु नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
5: हो, तिमीले ठिक भन्यौ बुहारी। महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
3: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सोलु खुम्बु कानून क्याम्पसको एलएलबीमा भर्ना सम्बन्धी सोलु खुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्षीय एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार भर्ना हुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति, भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 98-51-05-56, 98-41-28-45-45 र 98-42-84-87-75। गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून।

0: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
4: सोलुदुतकुण्ड नगरपालिका उदानगर पाँच समिरीको भू विभागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा एक दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ, चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
3: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 034 2 3।
4: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
5: डाँडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
6: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
5: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
6: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्तो रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
5: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
6: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
5: हजुर।
6: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
5: हस् डाक्टर साहब, हजुरले भने यसरी गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चढे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
8: धत बहिनी, तिमी पनि कस्तो जमानामा छौ, बिजुलीको सामान लिन काठमाडौँ किन जानु?
7: हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
8: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
7: ल सुने बहिनी, सोलुदुतकुण्ड नगरपालिका ओडानीमा 5 मा रहेको शान्ति स्टोर एण्ड सप्लाई खाने, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
8: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
3: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बर कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु दुखकुण्ड नगरपालिका 5 सल्लेरी सुनुखुम्बु
6: खै जन्मदाता दिनुहोस् त
5: जन्मदाता गरेको छैन नि म्याडम
6: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
5: मलाई त थाहा नै थिएन म्याडम
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
5: पहिला कसैले भनेन
9: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
10: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
10: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: ജനപ്രായ ഗണ്ടാ ജീവിയും തുടക്കുന്ന അതിക്രമം നഗരവും തുടക്കുമാമ ഒത്തൈവം ഇസ്ഥായി സമൂഹനാണ് നിർമ്മാണ നഗരവും തുടക്കു നാളെ ഹോതുഥാ പാനി വികാസ് ഗുണ്ടഹുന നദിയും സവാരി ചലാവുന്ന ലീനാനുസാര പാലന കരവും രോഗരവും സവാരി ചലാവുന്ന ട്രാഫിക് നിയമക്കു പാലന കരവും സവാരി സാധുമ ഘുണ്ടിര വസ്പത്മ ബസിര യാത്ര നഗരവും തുടക്കു ക്ഷമത ഭണ്ടാ ബടി ഭാസ്പ്രദ് നഗരവും ജെബ്രാ ക്രോസിംഗ് ബാത മാതൃബാതു കാട്ടി നഗരവും സ്ഥലക്കു തത്കാല മൾബത്തി മാർഗ് ഭണി കരവും യാത്രാക്കു സഭാ കുറി സമുഖ്യ ഭയ നോട്ടിക്കു പ്രഹരിലായി ഖബർ കരവും
1: ആന്തരിക് മാമില തഥാ കാനൂൻ മന്ത്രാലയ കീർത്തി പ്രദേശ് ദ്വാര ജനഹിത മാ ജാരി സന്ദേശ
2: मोबाइल ड्राइविंग टाइम प्रेम गदी युगल जोड़ी स्पीड में होगी अच भय बोबा आमा दुजा नहीं सुखी
3: मरिंग के हो
4: त रगत रगत भू श्याम तो हेन नहीं सकदन
3: कस्तो जेब्रा क्रस बाटो बाटो काट पर्ने क्या बीच बाटो को बाटो काटे
4: अरे हेरे त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँचे बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त अब
4: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड
7: रेड पाण्डा म्याराथन तथा रेड पाण्डा फन्डन 2026
6: यही मिति 2083 भदौ 20 गते शनिबार सोलुखुम्बुको सोलु दुधकुण्डा नगरपालिकामा रेड पाण्डा म्याराथन तथा रेड पाण्डा कम्युनिटी रन आयोजना गरेको हुँदा कार्यक्रममा सहभागी हुन सबैलाई हार्दिक आमन्त्रण गर्दछौ लोपन्मुख वन्यजन्तु रेड पाण्डा संरक्षणका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा सचेतना अभिवृद्धि गरेर तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले सल्लेरी स्थित थेक्सिन पेमा छोलिङ गुम्बा 360 मिटरबाट शुरू भई पिकेपीका 4054 मिटर उचाइसम्म पुगेपूर्ण थेक्सिन पेमा सोलिङ गुम्बा भने फर्किने गरी 48 किलोमिटर लामो रेड पाण्डा म्याराथन 2026 आयोजना गर्न लागेको हो यो कोर्स कठिन प्रकृतिको रहेको हुँदा अनुभवी ट्रेल धावक तथा साहसिक खेलाड़ीहरूका लागि बढ़ी उपयुक्त रहेको छ यस मार्गले आईटीआरएबाट 3 पोइन्ट प्राप्त गरेको छ यसैसँग 5 किलोमिटर लामो रेड पाण्डा कम्युनिटी रन समेत सञ्चालन हुनेछ जसको मार्ग थेक्सिन पेमा छोलिङ गुम्बाबाट सिर्गाखो पोङ डाँडा फाब्लो ठूलो घर हुँदै फर्केर पुनः थेक्सिन पेमा छोलिङ गुम्बामा टुङ्गिनेछ यो कम्युनिटी रन दौड़न सक्ने सबै सहभागीहरूका लागि सहज प्रकृतिको रहेको छ र यसमा स्थानीय सहभागितालाई विशेष प्रोत्साहन गरिनेछ
7: म्याराथनमा महिला र पुरूष दुवैतर्फका पुरस्कारहरू पहिलो दोस्रो तेस्रो र चौथो हुनेलाई क्रमशः 1,50,000 1,50,000 र 30,000 साथमा मेडल र प्रमाणपत्र प्रदान गरिनेछ फरेस्ट गार्डियन वर्गमा पहिलो दोस्रो र तेस्रो हुनेलाई क्रमशः 25,000 20,000 र 10,000 प्रदान गरिनेछ भने रेड पाण्डा कम्युनिटी रनमा पहिलो दोस्रो तेस्रो र चौथो हुनेलाई क्रमशः 25,000 20,000 10,000 र 5,000 प्रदान गरिनेछ दौड़ पूरा गरेका सबै धावकलाई फिनिशर मेडल समेत प्रदान गरिनेछ सहभागिता शुल्क रेड पाण्डा म्याराथनमा भाग लिने नेपाली खेलाड़ीले प्रति व्यक्ति रू 3,000 र विदेशी खेलाड़ीले प्रति व्यक्ति रू 5,000 सहभागिता शुल्क बुझाउनु पर्नेछ रेड पाण्डा कम्युनिटी रनमा भाग लिने नेपाली खेलाड़ीलाई प्रति व्यक्ति रू 1,500 र विदेशी खेलाड़ीलाई प्रति व्यक्ति रू 2,000 सहभागिता शुल्क लाग्नेछ भने सोलुखुम्बुका स्थानीय नागरिकता प्रमाणित खेलाड़ीहरूले प्रति व्यक्ति रू 500 मात्र बुझाउनु पर्नेछ दौड़मा सहभागी हुनका लागि दर्ता प्रक्रियाहरू रेड पाण्डा म्याराथन 2026 सहभागी हुन इच्छुक व्यक्तिले रेड पाण्डा नेटवर्क .org/रेड पाण्डा म्याराथनमा गई
6: अनिवार्य रूप में रजिस्ट्रेशन गर्नुपर्ने छ। दर्ता गर्दा आवश्यक पर्ने कागजात वा प्रक्रियाका बारेमा वेबसाइटमा उल्लेख गरिएको छ वा marathon@redpandanetwork.org मा इमेल गर्न सकिनेछ। सबै खेलाड़ीले आफू स्वस्थ र दौड़न योग्य रहेको सो घोषणा गर्नुपर्नेछ। स्वास्थ्य वा अन्य कुनै कारणले प्रतियोगितामा भाग लिन असमर्थन भएमा सहभागिताको लागि भुक्तानी गरिएको रकम फिर्ता हुने छैन। विशेष आकर्षणहरू यस कार्यक्रमको विशेष आकर्षणको रूपमा रेड पाण्डा नेटवर्क नेपालका संरक्षण राजदूत एवं नेपाली चलचित्र जगतका ख्याति प्राप्त अभिनेता दयाहाङ राईको पनि उपस्थित हुनेछ। यस अवसरमा सबैको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। सम्पर्क नम्बर 9843449 9825189। हिमाली स्वास्थ्य र वातावरणीय सेवा सुरु।

0: प्रत्येक कार्यालयको जनहितमा जारी सन्देश।
1: पोषणयुक्त खाने कुरा जीवनका रंगहरू पूरा मनमा ताजगी तन्मयता।
2: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र पाँच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन, भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, शहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन हो।
3: तेरिका बल्ल बल्ल आफ्नो हातमा पारेको अरबौको ठेक्का फुत्किए।
4: ए के भो, दौडिदिएको आइस त
3: दाई। हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे।
4: भन कुहो त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
5: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं। जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।
6: स्थानीय तहमा दर्ता भएका यी व्यवस्थाको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
7: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखे सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राधिकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी, दुई प्रति हालसालै खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटो कपी, सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो, सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: बाबा मैं आज स्कूल जाने मन छैन आज जाने नि है
1: हो किन के भयो सन्चो भएन
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्स को काम चाहिँ गर्न सकिन सरले कुन हुन्छ
1: ए कुरा त्यस्तो हो गएर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुद्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
4: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 सम्बन्ध साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै मुआइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका 7 गारमा जोरबौद सुलुखुम्बु

0: बच्चा बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ।
5: और प्रिंट मुजुकर को रकम भवारी साधन को नंबर एक संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावर तपो सवारी साधन को वार्षिक रूप में बुझाउन पर्ने सवारी कर नवीकरण वस्तुर लगायत अन्य कर संबंधी वितरण हेन का संबंधित यातायात कार्यालय में गए कर प्रिंट मांग बैंक भोचर कर अगि सवारी कर तथा वस्तु एकिन करना तथा कर बुझाए प्राप्त होने बिल में आपने बुझाएक करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय किराँतनगर।
6: एउरो आज मेरो जन्मदिन हो, याद त छ नि?
7: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी भुल्नु र? ल आँखा बन्द गर त।
6: त्यसै जिस्किनुहुन्छ हजुर पनि? ल आँखा बन्द गरे।
7: ल अब आँखा खोल त।
6: वाउ, कस्तो राम्रो उठी, अनि मङ्गलसूत्र पनि। ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनसादी पसलबाट हो नि। विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रोहपाल, सम्पर्क नम्बर 9742840056 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग, सोलु दुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
5: बाल बालिकालाई लागु औषध दुरूपयोग, लागु औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागु औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको संगतमा ध्यान दिऊ। लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
8: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।
9: आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
10: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानुपर्छ।
9: कति पीर मानेको, के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
10: हो र के डेन्टल रे?
6: एभरेस्ट डेन्टल।